स्वाङ्क चार रहेको छ। वृश्चिक राशि, निजी जीवनमा आत्मविश्वास बढ़ाउने घटना हुनेछ। आर्थिक लेनदेनमा आफ्नो हित सुरक्षित रहनेछ। व्यवसायमा प्रतिस्पर्धा भन्दा गुणस्तरमा ध्यान दिनु राम्रो हुनेछ। परिवारबाट पाएको भरोसाले मन बलियो बनाउनेछ। आजको शुभ रंग गाढ़ा निलो हो भने शुभ अंक 9 रहेको छ। वृश्चिक राशि, निजी जीवनमा आत्मविश्वास बढ़ाउने घटना हुनेछ।

सम्पर्क जोड़िन सकिनेछ। आर्थिक लाभको नयाँ सम्भावना देखिनेछ। प्रेम सम्बन्धमा पुरानो आत्मीयता फर्कनेछ। यात्रामा हतार नगर्नुहोस्। आजको शुभ रंग वैजनी हो भने शुभ अंक 2 रहेको छ। मकर राशि, आफ्नो जिम्मेवार प्रति गर्व लाग्ने अवस्था बन्नेछ। भविष्यका लागि पैसा जोगाउने राम्रो सोच आउनेछ। पेशागत क्षेत्रमा तपाईँको निर्णयको कदर हुनेछ। घरमा तपाईँको उपस्थितिले सकारात्मक माहौल बनाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक 8 रहेको छ। कुम्भ राशि, नयाँ प्रविधिसँग जोडिएको काममा रुचि बढ्नेछ। अनलाइन कारोबार वा सम्पर्कबाट फाइदा मिल्नेछ। सामाजिक भेटले उपयोगी जानकारी दिनेछ। व्यक्तिगत सम्बन्धमा आफ्नो भावना सहज रूपमा राख्न सकिनेछ। आजको शुभ रंग समुद्री निलो हो भने शुभ अंक 5 रहेको छ। अन्तिममा मीन राशि, परिवार वा नजिकको व्यक्तिबाट स्नेह पाइनेछ। व्यवसायमा ग्राहकको विश्वास जित्ने अवस्था बढ्नेछ। व्यक्तिगत भविष्यबारे राम्रो आशा जाग्नेछ। मनलाई नरमाउने काममा केही समय दिनुहोस्। आजको शुभ रंग फिक्का वैजनी हो भने शुभ अंक 7 रहेको छ।

आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि प्रसारण गर्दै आएका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो फोन नम्बर 65414100 फोन गरेर वा इमेल र सामाजिक सञ्जाल मार्फत हामीलाई पठाउन सक्नुहुनेछ। हाम्रो इमेल र सामाजिक सञ्जालमा पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोता वृन्दिनी प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि विदा हुन आएका चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: जाम न ढिला भइसक्यो।

0: केहीन पखन केको भिडियो सुनौ
1: घर बनाउँदै हुनुहुन्छ
2: मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्को खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है
3: सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
4: हो नि चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
0: नबोल न सुन त
1: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
4: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
0: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस प्रोप्राइटर रविन्द्र पौडेल सम्पर्क 9846862 र 9801412888
5: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
5: तेरिका नरिसौ न त बरु हिँड कहाँबाट ल्याउने हो
6: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
7: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
0: हेलो बा
9: कति बन्यो घर अनि ढलान भयो त
10: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि
9: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
10: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
11: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
11: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811905630 र 9746780681
12: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
13: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
12: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
13: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
0: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
14: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
0: प्रोप्राइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9648883522
15: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच
16: बाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847315368।
17: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
18: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
17: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
19: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556078302 र 9546078302।
20: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
21: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
20: अनि बन्छ त दाई?
21: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
22: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि,
23: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
24: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
23: प्रोप्राइटर राजन पौडेल। मोबाइल 9556062029।
17: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
25: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
17: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
25: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
26: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
27: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
26: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9556033998 र 9645106950।
28: स्टुडियो
29: अहिले बिहानको 6 बज्यो।
16: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
30: पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
31: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज, घोराही, दाङ।
30: फोन नम्बर 0825562601, 9558335990, 9558331684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अवकाशमा पठाउने प्रावधान राखिएको विधेयक संसद पठाउने निर्णय गरेको छ। संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय हिजोको मन्त्री परिषद बैठकले गरेको हो। 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगेर अवकाशमा पठाइने कर्मचारीको पेन्सन सुविधा भने नघटाउने प्रावधान विधेयकमा राखिएको छ। यो व्यवस्था शुरूको मस्यौदामा थिएन। प्रचलित कानूनले कर्मचारीको सेवा शर्त संरक्षण गरेको भन्दै लोकसेवा आयोगले दिएको परामर्शको आधारमा विधेयकका केही विषय परिमार्जन गरिएको हो। सरकारका प्रवक्ता शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार विधेयक संसद लाने निर्णय भएको हो। मन्त्रालयका सचिव मदन भुजेलले लोकसेवा आयोगबाट प्राप्त भएका अधिकांश परामर्शलाई ध्यानमा राखेर विधेयकमा परिमार्जन गरिएको बताउनुभयो। उहाँका अनुसार 30 वर्ष सेवा अवधि पूरा भएको तर उमेर 51 वर्ष मात्रै पुगेको भए पेन्सन प्रयोजनका लागि सम्बन्धित कर्मचारीको सेवा अवधिमा 7 वर्ष जोडिनेछ। यसैबीच सरकारका प्रवक्ता पोखरेलले सरकारले पछिल्लो 6 महिनाको अवधिमा सुशासनको जग बसाल्ने प्रयास गरेको समेत दावी गर्नुभएको छ। निजामती सेवा विधेयक संसद लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव शीर्षकको खबर आजका पत्र पत्रिकाले प्राथमिकताका साथ छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
6: पृथ्वी राजमार्ग भएर चल्ने सबै गाड़ी आज दिउँसो 1 बजेदेखि संचालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले जनाए अनुसार धादिङको कृष्णवीर, परेवाभीर, बांगे मोड क्षेत्रका पहिरो लगायतका अवरोधहरू हटाएर सड़क संचालनमा ल्याउन लागेको हो। यो सँगै काठमाण्डौ भित्र नै कान्ति लोकपथ बाहेका
5: पूरा भएको तर उमेर 51 वर्ष मात्रै पुगेको भए पेन्सन प्रयोजनका लागि
6: आवागमन एकतर्फी भएको हुँदा यात्रा गर्दा सावधानी अपनाई लेन अनुशासन पालना गर्न भरतपुर सड़क डिभिजन कार्यालयले आग्रह गरेको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्ग पनि एकतर्फी रूपमा खुलेको छ। बाढ़ी पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध बीपी राजमार्ग संचालनमा आएको हो। सड़क डिभिजन भक्तपुरले गएको शुक्रबारदेखि बन्द रहेको बीपी राजमार्गमा अस्थायी डाइभर्सन निर्माण तथा पहिरो हटाएपछि हिजोदेखि यातायात संचालनमा आएको छ। डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बीपी राजमार्ग अन्तर्गत चौकी डाँडा, कर्टुन्जे, माम्ती र पिप्लेमा डाइभर्सन निर्माण तथा पहिरो हटाएपछि राजमार्ग संचालनमा ल्याइएको बताउनुभयो। बाढ़ीका कारण डाइभर्सन बगाएको चौकी डाँडामा विद्युतको ट्रान्सफर्मर हटाउन सम्भव नभएको तथा खानेपानीको पम्प हाउस नभत्काई ट्र्याक बनाइएकोले तत्कालका लागि यो ठाउँमा एकतर्फी रूपमा मात्रै गाड़ी सञ्चालन गर्न सकिएको उहाँले बताउनुभयो।
5: यसैबीच कालीगण्डकी करिडोर अवरूद्ध छ। करिडोर अवरूद्ध हुँदा सर्वसाधारण यात्रु प्रभावित भएका छन्। गुल्मीको कालीगण्डकी गाउँपालिका हर्मीचौरदेखि पूर्तिघाट सड़क खण्डका विभिन्न ठाउँमा खसेको पहिरोका कारण सड़क अवरूद्ध हुँदा दैनिक रूपमा आवत जावत गर्नमा समस्या हुनुका साथै दैनिकीमा पनि प्रभाव परेको छ। कालीगण्डकी करिडोर खुलाउन अझै केही दिन लाग्ने भएको छ। यसैबीच गएको असार 31 ठप्प रहेको तातोपानी नाका खुलाउन चिनिया अधिकारी सहित नेपालको तर्फबाट पनि पहल थालिएको छ। हिजो नेपाल स्थित चिनिया दूतावासका उपनियोगको प्रमुख चाउ फान सहित नेपालको तर्फबाट परराष्ट्र अर्थ र वाणिज्य मन्त्रालय तथा भन्सार र सड़क विभागका अधिकारीले सीमा क्षेत्रसम्मै पुगेर स्थलगत निरीक्षण समेत गरेका छन्। चीनसँगको सबैभन्दा छोटो दूरीको तातोपानी नाका सञ्चालनमा ल्याउन सके आउँदो मुख्य पर्व दशैं तिहारका लागि आवश्यक सामग्री संघीय राजधानी काठमाडौँ ल्याउन पुर्याउन सहज हुने सरकारी टोलीको भनाई छ। परराष्ट्र मन्त्रालयका सहसचिव रवकाजी खड्का नेतृत्वको टोलीले चिनिया दूतावासका उपनियोग प्रमुख फानलाई तातोपानीसम्म जाने बाटोको अवस्था सीमा क्षेत्र लिपिङ र भन्सार यार्डको वर्तमान अवस्थाबारे जानकारी गराएको थियो। तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले थाले पहल शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
6: जब जब बजारमा ग्यासको अभाव हुन्छ तब घराइसी र व्यावसायिक ग्यासको रंग अनि तौल छुट्टा छुट्टै सञ्चालनमा ल्याउने चर्चा हुन्छ। पछिल्लो पटक भोटेकोशीको बाढ़ीको प्रभावले राजधानीमा लामो समय ग्यासको अभाव भयो। उपभोक्ता घण्टौं लाइनमा बस्नु पर्यो। व्यवसायीले ग्यास धेरै मौजात गरेको आलोचना पनि खेपे। पटक पटक दोहोरिरहने ग्यास आपूर्ति समस्याको दीर्घकालीन समाधान खोज्न भन्दै अहिले फेरि सरकारले घराइसी र व्यावसायिक प्रयोजनका लागि छुट्टै तौलमा ग्यास प्रयोगमा ल्याउने तयारी थालेको छ। 13 वर्ष अघि असफल भएको ग्यास वर्गीकरण फेरि गर्ने तयारी शीर्षकको खबर आज कान्तिपुरमा छ।
5: फेरि पनि ग्यासकै खबर। नेपाल आयल निगमले आउँदा दिनमा कतै पनि सड़क अवरोध नभए एक हप्ताभित्र काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज हुने दावी गरेको छ। 3-4 दिनको विगतको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग सहित राजमार्ग अवरूद्ध हुँदा ग्यासको ढुवानी प्रभावित बनेको थियो। अहिले बुलेट आउने क्रम शुरू भएको र काठमाडौँ उपत्यकामा असहज भएको ग्यास आपूर्ति अब सहज बन्दै जाने निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनु भएको छ। अहिले बाटोमा 1,50,000 सिलिण्डर ग्यास आइरहेका छन्। 4 दिनसम्म सड़क रोकिँदा उपभोक्ता ग्यास अभाव हुने त्रासमा थिए। निरन्तर आपूर्ति हुँदा एक हप्ताभित्र ग्यासको समस्या नहुने शाहको दावी छ। अरू गाड़ीभन्दा ग्यास बुलेटलाई प्राथमिकतामा दिएको हुँदा बजारमा समस्या लामो समयसम्म नरहने उहाँले बताउनुभएको छ। एक हप्ताभित्र ग्यास आपूर्ति सहज हुने दावी शीर्षकको खबर कारोबार दैनिकले छापेको छ। काया कैरनमा हिउँ चितुवाबारे बुझाउन मुस्ताङका विद्यालयमा शिविर बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
8: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बात, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%। रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले निजामती सेवा विधेयक संसदमा लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव, पृथ्वी राजमार्ग भएर चल्ने सबै गाड़ी आज दिउँसोदेखि संचालनमा आउने, बीपी राजमार्ग एकतर्फी संचालनमा अवरूद्ध, कालीगण्डकी कोरिडोर खुलाउन समय लाग्ने, तातो पानी नाका खुलाउन नेपाल चीनका अधिकारीले पहल थाले, खाना पकाउने ग्यासको अभाव हट्न अझै एक हप्ता लाग्ने निगमको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। भदौ महिनाको पहिलो र दोस्रो हप्ता गरी मुस्ताङका चारवटा विद्यालयहरूले आफ्ना विद्यार्थीलाई हिउँ चितुवाको वासस्थान देखाउन स्नो लेपर्ड्स स्काउट्स मनिटरिङ क्याम्पमा लगेका छन्। विद्यार्थीहरूमाझ वन्यजन्तु संरक्षण र वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएका यी शिविरहरूमा विभिन्न विद्यालयका विद्यार्थी तथा संरक्षणमा सरोकार राख्ने व्यक्तिहरूको सहभागिता थियो। हिउँ चितुवाको वासस्थान रहेको आसपासमा रहेका बस्तीका विद्यार्थीलाई हिउँ चितुवाको महत्वबारे जानकारी गराउँदै त्यसको वासस्थानबारे जानकारी गराई संरक्षणमा प्रोत्साहित गर्नु कार्यक्रमको उद्देश्य थियो। थप जानकारी साथी भोजेन्द्र बस्नेतबाट।
3: हामीले हिउँ चितुवा सहित उच्च स्तरीय क्षेत्रको पनि विभिन्न चारैतिर प्रचार प्रसार गर्न सक्छौ, जसका कारण विभिन्न पर्यटकहरूको आगमन हुन्छ। विभिन्न पर्यटकहरूको आगमन सहित आर्थिक रकमहरू त आइहाल्छ, त्यसैले हामीले स्थानीय व्यक्तिहरू तथा पर्यटकहरूलाई पनि यस्ता लोभ हुन लागेका वन्य जन्तुहरूको बारेमा चेतना र जानकारी पनि फैलाउन सक्छौ।
4: उहाँ हुनुहुन्थ्यो मुस्ताङको घरबजोङ गाउँपालिकामा रहेको जनकल्याण आधारभूत विद्यालयको कक्षा 8 अध्ययनरत छात्रा अडोडा देवकोटा। उहाँले स्नो लेपर्स स्काउट्स मोनिटरिङ क्याम्पका क्रममा यस्तो बताउनु भएको हो। बारागोङ मुक्ति क्षेत्र गाउँपालिकामा रहेको जनशान्ति माध्यमिक विद्यालयबाट 31 जना, घरबजोङ गाउँपालिकामा रहेको जनबल माध्यमिक विद्यालयबाट 27 जना, धौलागिरी बोर्डिङ स्कूलका 27 जना र जनकल्याण आधारभूत विद्यालयका 25 जना विद्यार्थी शिविरमा गएका थिए भने अभिभावक संरक्षण कर्मी लगायतको पनि सहभागिता थियो। शिविरमा विद्यार्थीले के सिके त शिविरका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमका प्रमुख
5: क्याम्पमा जाँदाखेरि हिउँ चितुवाको वासस्थानमै गएर उनीहरूले चाहिँ अवस्थाहरू बुझ्छन्। त्यसमा हुने चाहिँ वनस्पतिहरूको अवस्थाहरू, जस्तो 3000 मिटरभन्दा माथि भुट्यानहरू हुन्छन्, त्यहाँ चौरीहरू चरिचरणहरू पनि हुन्छन्, त्यही नजिकै हिउँ चितुवाको आहाराहरू पनि चरिरहेको हुन्छ, जस्तो नाउरहरू। त्यसपछि आएर बाइनोकुलर होइन क्यामेरामा चाहिँ बच्चाहरूले नाउरको चाहिँ बच्चा सुत्दै प्राकृतिक वासस्थानमा हेरे, क्यामेरा ट्याप कस्तो औजार हो, जीपीएसले चाहिँ कसरी उचाइहरू लोकेसनहरू चाहिँ रेकर्ड गर्छ भन्ने कुरा पनि, त्यसको महत्व पनि उनीहरूले बुझे। गोठालाहरूसँग पनि अन्तर्क्रियाहरू गरे होइन।
4: विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा कोठाबाट बाहिर निकालेर प्रकृतिमा पुर्याउँदा उनीहरूले धेरै कुरा महसुस गर्छन्। यसबाट वन्यजन्तु संरक्षण सहित जैविक विविधताबारे दिगो सिकाइ हुने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत डाक्टर राजन प्रसाद पौडेल बताउनुहुन्छ।
6: देखेकै छौँ उहाँहरूमा चाहिँ जुन विद्यार्थीहरू हुन्छ उहाँहरूले चाहिँ ती कुराहरूमा अझ उत्सुक भएर सोध्ने होइन। हिउँ चितुवा चाहिँ किताबमा देख्नु र साँच्चै बाहिर चाहिँ देख्नुमा त धेरै ठूलो अन्तर हुन्छ नि।
4: मुस्ताङका विद्यालयहरूले गरेको प्रयास अरू विद्यालयका लागि पनि सिकाइ हो। कक्षा कोठाको सिद्धान्त सँगसँगै प्रकृतिमै पुगेर दिइने यस्ता व्यावहारिक सिकाइले नै विद्यार्थीहरूलाई भोलिका दिनमा जैविक विविधता र वन्यजन्तु संरक्षणका मुख्य सम्वाहक बनाउन मदत पुर्याउँछ।
1: हिउँ चितुवाको महत्व बुझाउन मुस्ताङका विद्यालयमा शिविर तथा हिउँ चितुवा बारेका थप विवरण तपाईंले अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला। भोटेकोशी बाढ़ीको 1 महिना बितिसकेको छ। बाढ़ीबाट ज्यान जोगिएका धेरै परिवार अहिले रसुवा नुवाकोटका विभिन्न अस्थायी शिविरमा छन्। कतिपय काठमाण्डौको येल्लो गुम्बा लगायत ठाउँमा आश्रय लिएर बसिरहेका छन्। बाढ़ीको 1 महिना बितिसक्दा उनीहरूको चिन्ता अब तत्कालको सुरक्षित आश्रयबाट भविष्यको जीविकोपार्जनतर्फ सरेको छ। उनीहरू आफैले गरिखाने वातावरण बन्नुपर्ने बताउँछन्। त्यसका लागि उनीहरूको पहिलो माग हो सड़क र पुल। सरकारले रसुवा, नुवाकोट र धादिङका आफ्नो बन्दोबस्ती आफै गर्न सक्ने बाढ़ी पीड़ित परिवारलाई छ महिनासम्म मासिक रकम दिने निर्णय समेत गरेको छ। चारजनासम्मको परिवारलाई मासिक 15,000 रूपियाँ र त्यसभन्दा बढ़ी सदस्य भएको परिवारलाई थप 2,000 रूपियाँ दिने निर्णय कार्यान्वयनका लागि पालिकामा पठाएको सरकारले जनाएको छ। मासिक रकम पाउने परिवारलाई खाद्यान्न लगायत अन्य राहत वितरणमा प्राथमिकतामा नराखिएको राष्ट्रपति विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताउनु भएको छ। भोटेकोशी बाढ़ीबाट विस्थापित भन्छन् महिना बित्यो राहतको भरमा कहिलेसम्म शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: भोटेकोशी त्रिशुली हिमबाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका मन्दिर, गुम्बा, मस्जिद, चैत्य, धर्मशाला, पार्टी संग्रहालय तथा अन्य ऐतिहासिक एवं पुरातात्विक संरचनामा क्षति पुगेको छ। पुरातत्व विभागले गरेको प्रारम्भिक स्थलगत अध्ययन अनुसार बाढ़ीबाट 48 ऐतिहासिक तथा पुरातात्विक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। ती संरचनामा करिब 1,11,00,000,000 रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान विभागले गरेको छ। पुरातत्व विभागका प्रवक्ता सन्दीप खन्नालले बाढ़ीपछि स्थानीय तह तथा विभागका कर्मचारीबाट संकलन गरिएको विवरणका आधारमा क्षतिको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभएको छ। नेपाल र तिब्बत बीच विक्रम सम्बत 1849 नुवाकोट र रसुवाको सीमा क्षेत्रमा पर्ने बेत्रावतीमा भएको बेत्रावती सन्धिको सम्झना स्वरूप राखिएको ऐतिहासिक ढुंगा समेत बाढ़ीले बगाएको प्रवक्ता खन्नालले जानकारी दिनुभयो। बेत्रावती क्षेत्रमा शिव मन्दिर सहित 3 मन्दिर तथा 5 चैत्य लगायतका संरचनामा क्षति पुगेको विभागले जनाएको खबर गोर्खापत्रमा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
8: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
7: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
8: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
7: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
8: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग।
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। इन्जिनियरिङमा ओभरसियर पढ़ेर विभिन्न पेशा तथा व्यवसायमा संलग्न जनशक्तिका लागि लाइसेन्स अनिवार्य हुने भएको छ। सरकारले इन्जिनियरिङमा डिप्लोमा ओभरसियरले पनि लाइसेन्स लिएर मात्रै पेशा व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गर्न लागेको हो। यस क्षेत्रलाई नियमन गर्ने भन्दै सरकारले छुट्टै परिषद गठन गर्ने प्रस्ताव सहितको विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ। विधेयक पारित भएर ऐन बनेमा निश्चित अवधिपछि परिषदमा नाम दर्ता नगरी डिप्लो इन्जिनियरिङ सम्बन्धी पेशा व्यवसाय सञ्चालन गर्न पाइने छैन। पूर्वाधार विकास मन्त्रालयले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रतिनिधि सभामा असोज 5 दर्ता गरेको हो। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सीटीबीटी र शिक्षा विभागबाट विभिन्न विषयमा डिप्लोमा इन्जिनियरिङको पढ़ाई हुँदै आएको छ। यो पढ़ाई पूरा गरेका जनशक्ति सीधै पेशा व्यवसायमा संलग्न हुँदै आएकोमा सरकारले परीक्षा लिएर उत्तीर्णलाई मात्रै लाइसेन्स प्रदान गर्ने तयारी गरेको छ। मन्त्रालयले ओभरसियर पेशालाई व्यवस्थित वैज्ञानिक गुणस्तरीय र मर्यादित बनाउन छुट्टै डिप्लोमा इन्जिनियरिङ परिषद स्थापना गर्न लागिएको दावी गरेको छ। नेपाल इन्जिनियरिङ परिषदले स्नातक र स्नातक भन्दा माथिल्लो शैक्षिक योग्यता प्राप्त जनशक्तिलाई परीक्षा लिएर लाइसेन्स प्रदान गर्दै आएको छ। सीटीबीटीबाट मात्रै 2082 अन्तिमसम्म डिप्लोमा इन्जिनियरिङ पूरा गर्नेको संख्या 44,749 पुगेको छ। विधेयक पारित भए डिप्लोमा इन्जिनियरिङ पढ़ेकाले पनि लाइसेन्स परीक्षा अनिवार्य उत्तीर्ण हुनुपर्नेछ। ओभरसियरलाई पनि लाइसेन्स अनिवार्य शीर्षकको खबर कान्तिपुरमा छ।
4: अब विदेशको खबर। संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले बजेट अभावको कारण विश्वभरका झण्डै 83,00,000 शरणार्थी तथा अन्य विस्थापित व्यक्ति अत्यावश्यक सहायता र संरक्षण सेवाबाट वञ्चित हुन सक्ने चेतावनी दिएको छ। यूएनएचसीआरका अनुसार यस वर्ष शरणार्थी तथा विस्थापितको संरक्षणका लागि 8,50,00,000,000 अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएकोमा जुलाईको अन्त्यसम्म 2,70,00,000,000 डलर अर्थात 32% मात्र प्राप्त भएको समाचार संस्था एएफपीले जनाएको छ। बजेट अभावको कारण चाड, इथियोपिया र सुडान लगायत देशमा बाल संरक्षण, शरणार्थी दर्ता तथा यौन हिंसाबाट प्रभावित व्यक्तिका लागि आवश्यक सेवामा असर पर्न थालेको यूएनएचसीआरले जनाएको छ। संस्थाका अनुसार इराकमा 3,50,000 जना शरणार्थी तथा शरण खोजिरहेका व्यक्ति आर्थिक समावेशीकरणको अवसरबाट वञ्चित हुन सक्ने अवस्थामा छन्। त्यस्तै सिरियामा 1,62,500 जना कमजोर अवस्थामा रहेका आन्तरिक रूपमा विस्थापित तथा देश फर्किएका व्यक्तिले तत्काल आर्थिक सहायता नपाउने जोखिम रहेको छ। संस्थाका अनुसार सन् 2025 बजेट संकटको कारण झण्डै 5,000 कर्मचारीको पद कटौती गरिएको थियो। यूएनएचसीआरले अमेरिका लगायत प्रमुख दात्री देशबाट प्राप्त हुने वैदेशिक सहायता घट्दै जाँदा विश्वव्यापी शरणार्थी तथा मानवीय सहायता प्रणालीमा थप जोखिम परेको जनाएको छ।
5: अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरूषतर्फको 5,000 मीटर दौड़मा नेपाली धावक मुकेश बहादुर पालले राष्ट्रिय कीर्तिमान बनाएका छन्। पालले 5,000 मीटर दूरी 14:03.61 पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोडेका राष्ट्रिय खेलकुद परिषद राखेपले जनाएको छ। भण्डारीले सन् 2004 एथेक्स ओलम्पिक्समा 14:04.89 राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। जापानमा चलिरहेको एसियाली खेलकुद प्रतियोगितामा सहभागी 18 धावक मध्ये पालले 9 स्थान हासिल गरेका हुन्। यसैबीच विशौं एसियाली खेलकुदमा सहभागिता जनाएको नेपाली आर्चरी टोली पदकविहीन हुँदै प्रतिस्पर्धाबाट बाहिरिएको छ। हिजो कतारसँगको खेल हारेसँगै नेपाल प्रतिस्पर्धाबाट बाहिरिएको हो।
4: अब केही खबर संक्षेपमा। देशका धेरै ठाउँमा आजको मौसम सफा छ। अस्ति सोमबार बिहानदेखि सबैजसो ठाउँमा मौसम खुलेको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुल्दै गएको हो। अस्ति रातिदेखि छिटफुट बाहेक कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जानकारी दिएको छ। पानी पर्न रोकिएसँगै बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी हुन थालेको छ। आज कोशी र बागमतीको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
5: सर्वोच्च अदालतले कर वा दस्तुर बुझाएको आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिको व्यक्तिको निजी स्वामित्व प्राप्त नहुने व्याख्या गरेको छ। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट जग्गा धनी पूर्जा प्राप्त गरेकोमा बाहेक दस्तुर तिरेकै आधारमा स्वामित्व प्राप्त नहुने अदालतको व्याख्या छ। ब्रिज नन्दन ठाकुर बडही विरूद्ध महोत्तरीको गौशाला नगरपालिका समेत भएको मुद्दामा सर्वोच्चमा स्वामित्व हस्तान्तरण वैध हुनुपर्ने व्याख्या गरेको हो। फरक विषय भएको फैसलामा उल्लेख गरेको छ। सार्वजनिक जग्गामा लामो समयसम्म कसैले भोग चलन गर्दै आए पनि त्यसैको आधारमा कानूनी भोगाधिकार स्वत सृजना नहुने अदालतको व्याख्या छ।
4: र आउँदो आइतबार शुरू हुने कांग्रेसको 15 महाधिवेशनमा झण्डै 7,000 महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्। 14 महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले बन्द सत्र समेत खुला मंचमै गर्ने तयारी हुँदैछ। निर्वाचन समितिले हिजो सार्वजनिक गरेको नयाँ तालिका अनुसार आउँदो शुक्रबार र शनिबार प्रतिनिधिहरूको दर्ता र आइतबार 2 बजे खुला मंचमा महाधिवेशन उद्घाटन गरिनेछ। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: निजामती सेवा विधेयक संसदमा लगिँदै 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव।
4: बीपी राजमार्ग एकतर्फी संचालनमा अवरूद्ध काली गण्डकी कोरिडोर खुलाउन समय लाग्ने, तातो पानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थाले।
5: यू चितुवाको वासस्थान बारे बुझाउन मुस्ताङका 4 विद्यालयमा शिविर सम्पन्न, प्रकृतिमा अवलोकन गरेको सिकाई प्रभावकारी हुने।
4: यूएनएचसीआरमा बजेट संकट, 83 लाख विस्थापित प्रभावित हुने जोखिम, बजेट संकटका कारण 5,000 कर्मचारीको पद कटौती।
5: र 20 एसियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान, आर्चरीको टोली पदक विहीन।
4: र अन्त्यमा आजको कार्टुन, रविन सामीले बनाउनु भएको पुरानो कार्टुन। कार्टुन सरकारले बढ़दो बजार भाव नियन्त्रण गर्न नसकेको विषयमा केन्द्रित छ। यहाँ दुईजना गृहिणी बजार पुगेर फर्किरहेका छन्। उनीहरू तरकारीको अचाक्ली भाव सुनेको विषय र भएको विषयबारे कुराकानी गर्दैछन्। त्यसै क्रममा अर्की एक महिलाले भन्दैछन्, सरकार तरकारी बजारमा भन्दा बढ़ी शेयर बजारमा पो देखियो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। यात्रामा निस्कनु अघि सड़कको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143221,
2: मोबाइल 9805678634 र 9701105090।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852340093 र 9852380073।
2: ए सबिना, यसको हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
5: दुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया माया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बनकेवा चोक पारिपट्टि छ नि।
6: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
5: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
6: ल, फोन नम्बर टिप्नुहोस् त, 9715565555 र 9715606666।
7: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
2: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
7: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 0654141042, 9556231128, 9462614726।
4: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
8: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
6: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भाट दुलेगौडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
8: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
6: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
8: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
6: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4, दुलेगौडा, माछा पुछ्र बैंकको ठिक पारिपट्टि।
8: सम्पर्क 0635903969, मोबाइल 9840826926।
9: मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
10: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्न हेर्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
11: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
10: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
11: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैङ्कको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856569696 र 9701956996।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
13: हामीले शरीरलाई स्वस्थ बनाइराख्न, विभिन्न समस्याबाट बस्न तथा असल जीवन व्यतीत गर्नको लागि स्वस्थ भोजनको आवश्यकता पर्दछ, किनकि खानाले नै मानिसलाई बल, फूर्ति र दीर्घायु बनाउने गर्छ। जो कोही व्यक्तिले पनि जीवनमा जति पनि मेहनत र परिश्रम गर्ने गर्छन्, उनीहरूले जस्तो सुकै दुःख कष्ट सहन पनि बाध्य भइरहेका हुन्छन्। त्यो सबै उनीहरूले आफ्नो अथवा परिवारको भोको पेट भर्नको लागि गरिरहेका हुन्छन्। यदि तपाईँ यत्रो दुःख गरेर पनि आफ्नो पेटमा खराब खाना थोपर्नुहुन्छ भने तपाईँले त्योसँगै रोग, व्याधि र चिन्ता पनि थोपर्नु भएको हुन्छ। त्यसकारण हामीले हाम्रो लागि उपयुक्त र स्वास्थ्यवर्धक खानेकुराहरू मात्र खानुपर्छ। हामीले प्रयोग गरिरहने खानेकुरा पनि धेरै प्रकारका हुने गर्छन्। यदि हामीले अर्ग्यानिक र स्वस्थ खालको खानेकुरा खान सक्यौं भने त्यसले हाम्रो स्वास्थ्यलाई राम्रो बनाउँछ। तर यदि हामीले नन अर्ग्यानिक खानेकुराहरू प्रयोग गर्यौं भने त्यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ। हामीले खाने खानेकुराहरूले पनि हाम्रो मस्तिष्कमा नकारात्मक असर पुर्याउने गर्छन्। हामीमा उत्पन्न हुने विचार पनि नकारात्मक आउन थाल्छन्। त्यसकारण हामीले अर्ग्यानिक र हाम्रो लागि उपयुक्त खानेकुराको मात्र प्रयोग गर्नुपर्छ। यदि तपाईँले पनि लामो समयसम्म स्वस्थ जीवन, जीवनमा खुशी र मस्तिष्कमा सकारात्मक विचार चाहनुहुन्छ भने अर्ग्यानिक खानेकुराहरू खान थाल्नुहोस्। तपाईँले खाने खानाले नै तपाईँको भविष्यको निर्धारण गरेको हुन्छ। तपाईँले जति धेरै अर्ग्यानिक खानाको महत्व बुझ्नुहुन्छ त्यति नै तपाईँको लागि फाइदा पुग्छ। यदि तपाईँले अर्ग्यानिक खाना खानुहुन्छ भने यसले तपाईँको भोक मेट्छ र भोक सँगसँगै तपाईँलाई रोगबाट र शोकबाट पनि बचाउने गर्छ। त्यसैले त अर्ग्यानिक खानाको महत्व हाम्रो जीवनमा अधिक छ। आज हामी तपाईँलाई यसको महत्व किन छ र यी खानाहरू हाम्रो स्वास्थ्यको लागि किन जरूरी छन् भनेर बताउनेछौ। स्वस्थ शरीर मानिसको लागि सफलताको सिँढी हो, जसले तपाईँलाई सधैँ सफलता र खुसियालीतिर लैजान्छ। तर अस्वस्थ शरीर तपाईँको असफलताको पहिलो बाटो हो, जसले तपाईँको जीवनलाई ध्वस्त पारिदिन्छ, तपाईँको सम्पूर्ण आशाको किरणलाई रोकिदिन्छ। त्यसकारण हाम्रो लागि सबभन्दा ठूलो आफ्नो स्वास्थ्य हो। शरीरलाई स्वस्थ राख्ने अनेकौं शत्रुहरू हुन्छन्। त्यसमध्येको एक हो हामीले प्रयोग गरिरहने खाना। हामीले खाइरहेका खानेकुराहरूले पनि हाम्रो स्वास्थ्यलाई बिगारिरहेका हुन्छन्। त्यसकारण हामीले हाम्रो शरीरलाई स्वस्थ राख्ने अर्ग्यानिक खानाहरू मात्र खानुपर्छ। अर्ग्यानिक खानाहरू भन्नाले कुनै पनि कृत्रिम रसायनको प्रयोग नगरिएको, एन्टिबायोटिक वा कीटनाशक औषधि प्रयोग नगरिएको खानेकुराहरूलाई भन्ने गरिन्छ। यी खानाको उत्पादनमा कुनै पनि रासायनिक मल वा कीटनाशक औषधिको प्रयोग गरिँदैन वा यिनीहरूको प्रयोगलाई निषेध गरिएको हुन्छ। अहिलेको समयमा मानिसले उत्पादनको मात्रा बढाउने आशाले अथवा धेरै आमदानी बढाउने उद्देश्यले आफ्नो खेतबारीमा विभिन्न कीटनाशक औषधिको प्रयोग गर्छन्, जसलाई प्रयोग गरेका खानाले हाम्रो शरीरलाई अस्वस्थ बनाउँछ, हामीलाई भविष्यमा ठूलो नोक्सानको भागीदार बनाउँछ। यस्ता खानेकुरामा विभिन्न कीटनाशक औषधि तथा रासायनिक मलको प्रयोग गरिएको हुन्छ। यस्ता खानाले हाम्रो शरीरमा विभिन्न नकारात्मक असरहरू पुर्याउने काम गर्छन्। यसको प्रयोग गर्नाले हामीमा जस्तै क्यान्सर, हृदयघात, उच्च रक्तचाप र मधुमेह जस्ता रोगहरू उत्पन्न हुन सक्छन्। त्यसकारण हामीले अर्ग्यानिक खानाहरूको प्रयोग गर्दा हाम्रो स्वास्थ्यलाई राम्रो हुन्छ। अर्ग्यानिक खानाहरूले हाम्रो शरीरमा पौष्टिक तत्वलाई बढाउने गर्छन्। अर्ग्यानिक खानाहरू भनेको पौष्टिक तत्वको खानी पनि हुन्। यसमा एन्टी अक्सिजनको मात्रा बढ़ी हुन्छ। त्यस्तै यस्ता खानेकुराहरूमा कृत्रिम रसायन, हर्मोन तथा एन्टिबायोटिकको प्रयोग गरिएको हुँदैन। अर्ग्यानिक तरिकाले उब्जाइएको खानाहरूमा कुनै पनि हामीलाई नोक्सान हुने रासायनिक मल वा कीटनाशक औषधिको प्रयोग गरिएको हुँदैन। अर्ग्यानिक खानाहरूमा नन अर्ग्यानिक खानाको तुलनामा 50% भन्दा बढ़ी पौष्टिक तत्व पाइन्छ। यस्ता खानामा हामीलाई आवश्यक पर्ने भिटामिन, प्रोटिन, मिनरल क्याल्सियम आइरन जस्ता तत्वहरू पाइन्छन्। किनकि यी खानाहरू जुन माथोमा उब्जिन्छन् ती माथोमा पौष्टिक तत्व बढ़ी हुन्छ। अर्ग्यानिक खानाहरूले मानिसमा उत्पन्न भएका विभिन्न समस्याहरूलाई हटाउँछन्। यस्ता खानाहरूले मुटुको बिरामीपन, छातीको बिरामी, माइग्रेन, ब्लड प्रेसर, डायबिटिज र अल्जाइमर जस्ता बिरामीहरूलाई निको पार्दछन्। त्यस्तै एउटा रिसर्चले यो पनि बताएको छ कि यदि हामीले बच्चालाई शुरूदेखि नै अर्ग्यानिक खानाहरू मात्र खुवाउन सक्यौं भने उनीहरूको मानसिक विकास तेजसँग हुन्छ र उनीहरूको विभिन्न रोगसँग लड्न सक्ने क्षमतामा पनि वृद्धि हुन्छ। त्यस्तै उनीहरूको प्रतिरक्षा प्रणालीमा पनि वृद्धि हुन्छ। तसर्थ यस प्रकारका खानाहरू हाम्रो स्वास्थ्यको लागि अति नै महत्वपूर्ण छन् र हामीहरूले खानामा यिनै अर्ग्यानिक खानाहरूको प्रयोग गर्नुपर्छ। हामीले बजारमा सामान्य रूपमा हेरिरहँदा अर्ग्यानिक खानाहरू नन अर्ग्यानिक भन्दा महँगो पर्ने भएकोले सस्तो तथा धेरै पाउने आशामा नन अर्ग्यानिक फलफूल तथा तरकारीहरूको प्रयोग गर्ने गर्छौं। किनभने हरकोही मान्छेमा पैसाको बढ़ी महत्व छ तर मानिसहरूले स्वास्थ्यलाई खासै महत्व दिइरहेका हुँदैनन्। त्यही कारणले जुन जुन वस्तुको मूल्य कम छ त्यही मात्र किन्ने गर्छन्। तर हामीले अहिलेसम्म पनि यो बुझेका छैनौं कि हामीले नन अर्ग्यानिक खानाहरूको प्रयोग गरेर रोगहरू जम्मा गरिरहेका छौं, भविष्यको ठूलो संकटलाई निम्त्याइरहेका छौं। तिनै रोगको कारणले भविष्यमा ठूलो नोक्सानको भागीदार बन्नेछौं। यो निश्चित छ किनकि हामीले खाना नै ठिकसँग खाएका छैनौं। हामीले जस्तो खाना खान्छौं हाम्रो शरीर र सोच पनि त्यस्तै बन्छ। यसको परिणाम हामीलाई लामो समयपछि देखिनेछ र यसले नकारात्मक नतिजा नै ल्याउनेछ। त्यति बेला हामीसँग पछुताउनु बाहेक अरू कुनै पनि विकल्प हुने छैन। तपाईँले पनि कुन खाना आफ्नो लागि उपयुक्त हुन्छ भनेर विचार गर्नुहोस् र त्यही खानेकुराहरू प्रयोग गर्नुहोस्। त्यसले तपाईँलाई दीर्घकालसम्म पनि स्वस्थ राख्दछ, तपाईँलाई भविष्यमा ठूलो क्षति हुनबाट बचाउँछ। मानिसहरूमा सबै प्रकारको ज्ञान हुन्छ तर उनीहरू आफ्नो स्वभावले गर्दा अज्ञानी देखिन्छन्। धेरै व्यक्तिहरूलाई यी सब कुरा थाहा हुन्छ र पनि उनीहरूले यसको प्रयोग गर्दैनन्, किनकि मानिसमा पनि एक प्रकारको लोभ छ, उपभोक्तालाई पैसा बचाउने लोभ र कृषकलाई उत्पादन बढ़ाउने। त्यही कारणले गर्दा उनीहरूले यी सब चीजको प्रयोग गरिरहेका हुन्छन् र अर्ग्यानिक खानाहरू भनेर नन अर्ग्यानिक खानाहरू बेचिरहेका हुन्छन्। तर आजको समयमा उनीहरूभित्र भएको थोरै लोभको कारणले भविष्यमा ठूलो जोखिम उठाउनु पर्ने अवस्था आउन सक्छ। तपाईँको जीवनमा सम्पत्ति, पैसा, साथी, जग्गा जमिन बारम्बार आउन सक्छ। तर यदि तपाईँले स्वास्थ्यको ख्याल गर्नुभएन भने वा व्यवस्था गर्नुभयो भने तपाईँको जीवन कहिले पनि बार बार आउन सक्दैन। राम्रो स्वास्थ्य नै तपाईँको धन अथवा सपथोक हो। तपाईँको स्वास्थ्य ठिक भयो भने मात्र तपाईँले सजिलै जीवन जिउन सक्नुहुन्छ र तपाईँले आफूले चाहेको चिज जीवनमा हासिल गर्न सक्नुहुन्छ।
14: अब हामीले बेसिक गर्ने त अब तपाईँले सुन्नु पनि भयो होला हरेक बार खाना चार भनेर, त्यो भनेको चाहिँ हामीले हरेक दिन चाहिँ नि चार प्रकारका खानेकुराहरू चाहिँ खानु पर्यो। त्यसमा चाहिँ एउटा चाहिँ कार्बोहाइड्रेट भन्छ जुन चाहिँ अन्न जन्ने खानेकुराहरू भयो, त्यसपछि अर्को प्रोटिन जन्ने खानेकुराहरू राख्नु पर्यो, अर्को फ्याट फ्याट अथवा चिल्लो पदार्थ पनि इन्क्लुड गर्नु पर्यो खानामा, र चौथो भनेको चाहिँ फाइबर रेसाहरूलाई पनि हामीले खानामा इन्क्लुड गर्नु पर्यो। भनेको चारवटा डिफ्रेन्ट भेराइटीका खानाहरू भए र चार पटक खानु पर्यो कम्तीमा पनि, कुनै पनि उमेर समूहको मानिसले चाहिँ चार पटक खाना खानु पर्यो। त्यो भनेको बिहान उठेर एउटा नास्ता, त्यसपछि बिहानको खाना, दिउँसोको नास्ता र बेलुकाको खाना। र कुनै कुनै समूहहरू जस्तै अब केटाकेटी बालबालिकाहरू भयो जसको बढ्ने क्रममा छ अथवा गर्भावस्थामा सुत्केरी अवस्थामा चाहिँ योभन्दा अलिकति बढी पटक पनि खानुपर्ने हुनसक्छ। अब कार्बोहाइड्रेट भन्दा पनि म सुरुमा चाहिँ हाम्रो बेसिकली सानो एकदमै जेनरल तरिकाले बुझ्ने हो भने तीन प्रकारका खानेकुराहरू हुन्छन्। एक नम्बरमा चाहिँ शरीरलाई शक्ति दिने खानेकुराहरू भन्छौँ, यसमा चाहिँ हामीले कार्बोहाइड्रेट अथवा अन्नजन्य खानेकुराहरू पर्दछ। यसमा अन्न भन्नाले हामीले खाने भात भयो, रोटी, ढिँडोहरू पर्यो र त्यस्तो चाहिँ चिल्लो कुराहरूले पनि हामीलाई शक्ति दिने हो। चिल्लो भनेको हामीले घिउ खान्छौँ, तेल खान्छौँ अथवा यो हालेर बनाएको खानेकुराहरू खान्छौँ भने पनि यसले पनि शक्ति दिन्छ। र अर्को कन्दमूलहरू, कन्दमूल भनेको आलु, तरुल, पिडालुहरू छ, सखरखण्डहरू छ भने यति तीनवटा कुरालाई चाहिँ हामीले शक्ति दिने खानेकुरामै गन्छौँ। र यो बाहेक चिनी, महहरूले पनि कार्बोहाइड्रेट नै दिन्छ अथवा शक्ति दिन्छ। त्यसपछि दोस्रो खालको खानेकुरा भनेको हाम्रो शरीरको वृद्धि विकासमा मदत गर्ने खानेकुरा अथवा यसलाई चाहिँ प्रोटिन जन्ने खानेकुरा भनिन्छ। यो चाहिँ बेसिकली दुई टाइपको हुन्छ, एउटा भनेको वनस्पति जन्ने र अर्को पशु जन्ने। वनस्पति जन्नेमा चाहिँ हाम्रो दाल, गेडागुडीहरू भयो, अब अहिले क्वाँटीको सिजन छ, क्वाँटीहरू पर्यो, त्यस्तै नट्सहरू, मिक्स नट्सहरू पर्यो र अर्को पशुजन्यमा चाहिँ हाम्रो अन्डा माछा मासु दुध दहीहरू यसमा पर्छ माछाहरू. थर्ड ग्रुप भनेको चाहिँ हाम्रो शरीरलाई सुरक्षा गर्ने खानेकुरा अथवा शरीरलाई रोगबाट बचाउने जसले चाहिँ हाम्रो इम्युनिटीलाई बुस्ट गर्ने खानेकुराहरू चाहिँ थर्ड ग्रुपमा पर्छ. यसमा चाहिँ भिटामिन र मिनरल्सहरू पर्छ प्रायः. यसमा चाहिँ हामीले मेजरली हेर्ने हो भने चाहिँ सागसब्जी र फलफुलहरू चाहिँ यो थर्ड ग्रुपमा पर्छ र सर्टेन प्रोटिनहरूबाट पनि भिटामिन मिनरल्स त आउँछ. अब प्रायः नेपालीहरूको हेर्नुहुन्छ भने प्रायः सबैले खाली पेटमा अहिलेको ट्रेन्डमा चाहिँ हाम्रो बिरामीहरू भेट्दा पनि पानी चाहिँ सबैले पिराउनु नै भएको हुन्छ. कसै कसैलाई छोडेर बच्चाहरूलाई छोडेर अहिले एडल्ट एज ग्रुपहरूले चाहिँ पानी पिउनुहुन्छ, एक ग्लास दुई ग्लास पानी पिउनुहुन्छ. त्यो एकदमै राम्रो सुरुवात हो. बिहानको खाली पेटमा मनतातो पानी अथवा चिसै पानीबाट सुरु गर्न सकिन्छ. दुई ग्लास पानी एक ग्लास पानीबाट सुरु गर्न सक्यो. त्यसपछि तुरुन्तै चिया र चियासँग बिस्किट ब्रेड के एभाइलेबल छ त्यो खाने चलन छ. त्यसको सट्टामा बरु चियासँग ब्रेड भन्दा पनि हामीले अलिकति सन्तुलित भोजनतिर चाहिँ जान्दा सजिलो हुन्छ. यदि मोटोपनाहरू हुनुहुन्छ, कोलेस्ट्रोलको प्रब्लम छ भने चाहिँ खाली पेटमा चिया खाइसकेपछि उहाँहरूले आलसहरू अथवा चिया सिड्सहरूलाई पानीमा मिक्स गरेर खानुभयो भने चाहिँ त्यसले जुन फाइबर प्रोभाइड गर्छ त्यसले चाहिँ कोलेस्ट्रोल घटाउन अथवा सुगर एकदम हाई छ भने सुगर घटाउन मद्दत गर्छ. त्यसपछि चाहिँ राम्रो ब्रेकफास्ट गर्नु पर्यो. ब्रेकफास्ट राम्रो कस्तो हुन्छ भन्दा त्यसमा कार्बोहाइड्रेट पनि चाहियो. अहिले मैले चारवटा फुड ग्रुप भने कार्बोहाइड्रेट पनि चाहियो, प्रोटिन पनि चाहियो, फ्याट चिल्लो कुरा पनि चाहियो र हाम्रो फाइबर पनि चाहियो त्यसमा. अब यो कसरी मिलाउन सकिन्छ? अब हाम्रो डेली एक्जाम्पलमा चाहिँ कार्बोहाइड्रेटको कुनै पनि एउटा अन्न लिन न, अन्नबाट हामीले रोटी प्यानकेक बनाउन सक्यो. अब एक्जाम्पल आलसहरू अथवा चिया सिड्सहरूलाई पानीमा मिक्स गरेर खानुभयो भने चाहिँ त्यसले जुन फाइबर प्रोभाइड गर्छ त्यसले चाहिँ कोलेस्ट्रोल घटाउन अथवा सुगर एकदम हाई छ भने सुगर घटाउन मद्दत गर्छ. त्यसपछि चाहिँ राम्रो ब्रेकफास्ट गर्नु पर्यो.

यो पनि इजिली पाइन्छ मार्केटहरूमा, यो यसबाट एउटा प्यानकेक अथवा रोटी बनाउन सक्छ। दोस्रो प्रोटिनमा चाहिँ हामीले नट्सतिर गए पनि भयो, नट्सहरूमा चाहिँ नर्मली एक सर्भिङ भनेको हामीले एक मुठी नट्स खान मिल्यो दिनभरिमा। अब सबैले एक मुठी खान एकैचोटि नसक्नु पनि सक्छ, हाफ हाफ गरेर दुई पटक खान सक्यो, त्यो भनेको लगभग 15 ग्राम जति नट्स मिक्स गरेर खाने हो भने 10 देखि 12 पिस पर्छ। काजु खानुभयो भने दुई तिन पिस काजु, ओखर 2-3 पिस र 4-5 पिस तपाईँले आलमोन्ड्स हाल्नुभयो भने 10-12 पिस भइहाल्यो। अझै राम्रो गरी खाने हो भने यसमा सनफ्लावर सिड्स अनि पम्पकिन सिड्स पनि एड गर्न सकियो। नट्स चाहिँ सकेसम्म भिजाएरै खाएको राम्रो, जुन भिजाउन मिल्छ आफूलाई टेस्ट, किनभने हामीले यतिकै र नट्स खाँदा चाहिँ त्यसमा एन्टी न्युट्रिसनल फ्याक्टर भनेर हुन्छ, त्यसले चाहिँ अलिकति डाइजेसनमा प्रब्लम दिने हुनसक्छ र त्यसको नट्स भने न्युट्रियन्ट्स पनि राम्रोसँग एब्जर्ब गर्न दिँदैन त्यसले, त्यो कारणले नट्सलाई भिजाएर 10-12 पिस प्रोटिनको रूपमा राख्न सक्यो। अब नट्स छैन भने दुधै राख्न सक्यो, अथवा दुधको अरू प्रडक्टहरू चिज हुन सक्यो, दही हुन सक्यो, यो राख्न सकिन्छ, अथवा अन्डा अथवा अम्लेटहरू राख्न सक्यो प्रोटिनको लागि। र यता हामीले फाइबरको कुरा हेर्ने हो भने फाइबरमा चाहिँ फ्रुट्स नर्मल सर्भिङ एउटा मध्यम साइजको मिडियम लगभग 100-150 ग्रामको फ्रुट्स अथवा क्यारोट्सहरू खाने बानी छ, बिटरुटहरू खाने छ भने त्यस्तै 100-150 ग्राम क्यारोट बिटरुटहरू राख्न सकिन्छ। यो लगभग बिहानको ब्रेकफास्ट चाहिँ 7-8 बजेको टाइममा गर्नुभयो भने त्यसको 3-4 घन्टा चाहिँ ग्याप राख्ने, इमिडिएट छिटो 1.5-2 घन्टामै नखाइने, 3-4 घन्टाको ग्याप राखेर लगभग 10-11 बजीतिर खाना खान सक्यो। खाना पनि अब यस्तै हुनु पर्यो, त्यो अघि मैले जुन सुरुमा भने नि 3 फुड ग्रुप, हाम्रो शक्ति दिने, वृद्धि विकास गर्ने र सुरक्षा गर्ने, यो 3 कुरा चाहिँ आउनु पर्यो हाम्रो लन्चमा पनि। त्यसमा चाहिँ अब एउटा प्लेटलाई इक्जाम्पल लिऊँ न, हामीले प्लेट लिइरहेका छौँ भने प्लेटलाई 4 भागमा बाँड्ने, 4 भागमा बाँड्ने, 4 भागको 1 भाग चाहिँ हाम्रो अन्न हुनु पर्यो र अर्को 1 भागमा चाहिँ प्रोटिन जन्ने खानेकुरा हुनु पर्यो। अब त्यसमा माछा मासु तपाईँले दाल राख्न सक्नुहुन्छ र 2 भाग चाहिँ सब्जी हुनु पर्यो। यहाँ चाहिँ अलिकति प्रब्लम छ कि हाम्रो नेपालीहरूको थाल यस्तो हुँदैन, तर सन्तुलित गरेर खाने हो भने चाहिँ फाइबरको मात्रा अथवा भिटामिन मिनरल्सको मात्रा इन्टेक चाहिँ हाम्रो राम्रो छैन, त्यही भएर जति अन्न खान्छौँ त्यसको 2 भाग चाहिँ हामीले सागसब्जी खानुपर्ने हुन्छ अथवा सलाद खानु पर्यो खानामा। यतिले पुग्दैन भने हामीले 1 ग्लास दुध अथवा दही चाहिँ एक्स्ट्रा लिन सक्छौँ, त्यो चाहिँ हाम्रो लन्च चाहिँ यस्तो हुनु पर्यो। दिउँसो खाजा अब त्यस्तै 3-4 घन्टा पछि भनेपछि हामीले 10 बजी खायौँ भने अब 1-2 बजीतिर खाजा खान सक्यो। खाजा चाहिँ अब लगभग बिहान ब्रेकफास्टसँग मिल्न सक्छ, त्यस्तै गरेर खाजाको रोटी अनि रोटीले कार्बोहाइड्रेट दियो, त्यसपछि चना अनि त्योसँग बिहानकै हरियो सब्जीहरू केही छ भने सब्जी, नभए एउटा फलफुल राख्न सक्यो, अथवा अर्को अप्सन भनेको चिउरा। चिउरा त हाम्रो एकदम नेपाली कमन खाजा भयो, चिउरा दही अथवा चिउरा अन्डा अनि सब्जी अथवा फलफुल त्यसरी मिलाएर खान सक्यो। अब हेभी भनेको त्यही चिल्लो अलिक धेरै छ, प्रोटिन पनि धेरै नै खाइन्छ। अब हाम्रो पानी चाहिँ हप्तामा 1-2 चोटि खाने, तर 1-2 चोटि धेरै मात्रामा खाने माछा मासुको पानी छ, त्यो चाहिँ त्यसले चाहिँ अलिकति पचाउनलाई गाह्रो हुनसक्छ। अनि अन्न पनि हामीले धेरै नै खान्छौँ, 4 भागको थालको 1 भाग मात्र खाँदैनौँ, लगभग हाफ अथवा अलि धेरै खानेको त 1 थाल नै भातै भइरहेको हुन्छ। त्यसले गर्दा पनि अब खायो अनि खाएपछि हिँडुल छैन, एक्सर्साइज छैन, अनि ढिलो खाने बानी छ कि, भनेको 9-10 बजीतिर खाना खायो अनि आधी घण्टा 15 मिनटमै सुतिहाल्यो, अनि त्यो गर्दा त बडीले युटिलाइज गर्न पाएन नि, त्यो शरीरले नै लिने भयो, अनि चाहिँ मोटोपनाको समस्या अरू समस्याहरू आउन सक्ने भयो। त्यसको लागि पहिलो कुरा के गर्न सकिन्छ भने खानालाई अलिक छिटो गरिदिने सकिन्छ भने 7:30-8 बजीभित्रमा खाना खाने, त्योभन्दा ढिलो नसक्ने, अब एकदम नसकेको अवस्थामा 9 बजीभित्रमा खाना खाइसक्ने, र खाना र सुत्ने टाइमको बिचमा चाहिँ 2-3 घन्टाको ग्याप राख्नु पर्यो, र त्यो टाइममा अलिकति आफू एक्टिभ भइदिनु पर्यो। खाना खाने अनि आराम गरी हामीले टिभी हेर्न जाने, मोबाइल चलाउने, रेस्ट गरी हामीले चाहिँ भएन, खाना खाएको लगभग 1 घन्टाभित्र चाहिँ नसुत्ने, खानाको 1 घन्टाभित्र बरु 15-20 मिनट हिँड्ने, उभिँदै पनि अलिकति शरीरले इनर्जी फेर गरिरहेको हुन्छ कि, अनि त्यो कारणले पनि हामीलाई पचाउन गाह्रो हुने, मोटोपनाको समस्या आउने, त्यो हो। र मासुको कुरा गर्नुभयो, मासु चाहिँ 4-6 पिस खानुहुन्छ भने डेली बेलुकाको मासु खाएर पनि फरक पर्दैन, तर अब त्यसलाई कसरी पकाइन्छ त्यसले चाहिँ फरक पर्छ। अब रोस्ट गरेर खाइन्छ, एकदम धेरै ग्रेभी हालेर, त्यो मासुले भन्दा पनि त्यो ग्रेभीले चाहिँ असर गरिरहेको हुन्छ, त्यसमा तेल धेरै छ, मसलाहरू धेरै छ, त्यही पचाउन गाह्रो भइरहेको हुन्छ, त्यही भएर डेली मासु 4-5 पिस खाएर त फरक पर्दैन। प्रायको बानी चाहिँ अन्न मात्रै खाने हुन्छ, भनेको बिहान एक्जाम्पलमा कालो चिया र बिस्किट खाइदियो भने त्यो त कार्बोहाइड्रेट मात्रै भयो नि त, त्यसमा प्रोटिन पनि छैन, फाइबर पनि छैन। प्रोटिन र फाइबरले चाहिँ सुगर कन्ट्रोल गर्न मद्दत गर्छ, कोलेस्ट्रोललाई घटाउन मद्दत गर्छ, अब त्यो नभएपछि उनीहरूको त्यो समस्या झन् लामो रूपमा जाने भयो, अथवा समस्याले झन् गाह्रो गर्ने भयो। त्यही भएर सकिन्छ भने 4 फुड ग्रुपको खानेकुरा हुनु पर्यो, खानामा मात्र होइन कि, नास्तामा पनि हुनु पर्यो, खाजामा पनि हुनु पर्यो, होइन मेन चाहिँ रेसा हेर्ने। अब रेसा भन्ने बित्तिकै सागसब्जी फलफुलहरूमा भयो र सलाद।

0: भयो. अब हाम्रो होल ग्रेन्सहरूमा पनि रेसा छ क्या, भनेको ढिँडो खाइरहेको छ, आँटाको रोटी खाइरहेको छ भने त हामी त बोक्रा सहित पिसिरहेछ नि त्यसमा, त्यसले पनि रेसा प्रोभाइड गर्छ. अर्को गेडागुडीहरू खाइरहेको छौँ, क्वाटीहरू खाइरहेको छौँ भने त्यसले पनि राम्रो रेसा दिन्छ. त्यही भएर आफ्नो खानामा रेसा र प्रोटिन चाहिँ म खोज्नु भन्छु. र अर्को भनेको टाइममा खाने, टाइममा हाम्रो नर्मल्ली अब वर्किङलाई पनि अब टाइममा खान अलिक प्रब्लम छ. जो घरै बस्ने हुन्छ त्यो बानीले पनि दुई थाक खाना खाने अनि बिचमा चिया खाने, त्यही मात्रै बानी छ प्रायःको. अब चिया नै खानुहुन्छ भने चियासँग पनि अलिकति अन्न एउटा फलफुल के हुन्छ अलिकति मिलाएर सकेसम्म अलिकति सन्तुलित बनाएर खाना खानु भनेर सजेस्ट गर्न चाहन्छु. र सुगर लागेको मान्छेहरूले चाहिँ बेलुका 7:30-8 बजी खाना खाएपछि सुत्ने बेलामा उहाँहरूले एक कप एउटा कुनै प्रोटिन आइटम जस्तै एक कप दुध अथवा दही एउटा अन्डाहरू लिएर सुत्नुभयो भने त्यसले पनि बिहानको फास्टिङ सुगर कन्ट्रोल गर्न चाहिँ अलिक मद्दत गर्छ. सन्तुलित खानु भएन, अन्नको मात्रा धेरै छ, चिल्लो कुरा धेरै छ, प्रोसेस फुडहरू, प्रोसेस भन्दा नि हाइली प्रोसेस फुडहरू हुन्छ नि, त्यसको कन्जम्सन हाई छ भने त त्यसले त मोटोपना निम्त्याउने भयो. मोटोपनाले अब अरू दीर्घकालीन रोगहरूलाई निम्त्याउने भयो, त्यसले गर्दा त अब आयु त अभियसली घट्ने नै भयो. सबै उमेर समूहको मानिसहरूले चाहिँ खाना खाँदा जहिले पनि भेराइटी ल्याउनु पर्यो खानामा, भनेको विभिन्न प्रकारको खानेकुराहरू खानु पर्यो. अन्न नै खानुहुन्छ भने आज अन्न खाजामा आटाको रोटी खायो भने अब भोलि कोदोको पर्सि फापरको त्यसरी चेन्ज गरेर खाने. त्यस्तै प्रोटिन खाँदा आज नट्स खायो भने भोलि दुध अथवा अन्डालाई अन्डामा चेन्ज गर्ने. र फ्रुट्सहरू पनि विभिन्न दिनमा डिफ्रेन्ट खालको फ्रुट्स खाने. आज केरा किनेर ल्याउनु भयो भने अर्कोचोटि किन्दा स्याउ किनेर ल्याउनु. यसले के फाइदा गर्छ भन्दा हामीले जब खानामा भेराइटी ल्याउँछौँ नि त्यो ल्याउँदा चाहिँ छुट्टै खानामा छुट्टै प्रोटिन, छुट्टै क्याल्सियम, उनीहरूको कन्टेन्ट फरक फरक हुन्छ, मिनरल्सको कन्टेन्ट फरक हुन्छ, भिटामिन्सको कन्टेन्ट फरक हुन्छ. हाम्रो शरीरले चाहिँ सबै कुरा पाउँछ र यसले अन्तिममा चाहिँ सबैलाई स्वस्थ रहन मद्दत गर्छ.
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भयो.
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि.
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु.
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा. मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420.
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी.
4: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो. जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो.
3: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है. होलसेलमा समेत पाइने रहेछ.
4: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता.
7: ग्राहकको चाहना नै हाम्रो तुष्टि. जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार.
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ.
7: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98 4 61 61 220.
8: पसल सरेको सूचना. शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ. प्रोप्राइटर मीन बहादुर सुनार, 98253-1122, 98058-28008 र 98460-69246.
9: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्.
10: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ.
9: सुलभ मूल्य वर्षौं विश्व टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्धकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856324475 र 9801324475।
11: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372।
14: स्टुडियो अहिले बिहानको 7 बज्यो।
9: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
13: धोरबाराही हाइलाइट्सको साथमा
16: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक।
13: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।

0: नमस्कार। बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाई यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजेको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यसै गरी कानूनी मन्त्री गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 र निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसै गरी विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव गर्नुहुनेछ। त्यसै गरी आज विभिन्न 4 संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, कानून न्याय तथा मानव अधिकार समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र विधान व्यवस्थापन समितिको बैठक पनि आज बस्दैछ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश मनोज कुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीबीच 45 मिनट भेट भएको छ। महानिरीक्षक कार्की प्रधान न्यायाधीश शर्मासँग भेट्नका लागि हिजो दिउँसो 4 बजे सर्वोच्च अदालत पुग्नु भएको थियो। उहाँहरूबीच पाउने 5 बजेसम्म कुराकानी भएको सर्वोच्च स्रोतले जनाएको छ। उहाँहरूबीच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले अविरल वर्षाका कारण बाढ़ी पहिरोबाट प्रभावित बागलुङ म्याग्दी र पर्वत लगायतका जिल्लाको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले बाढ़ी पहिरोले पुर्याएको जनधनको क्षति, सड़क र पुल सहितका भौतिक पूर्वाधारमा परेको असरका विषयमा स्थानीय नागरिक र सुरक्षा निकायसँग जानकारी लिनुभएको हो। बागलुङ र म्याग्दीमा मुख्यमन्त्री पाण्डेको उपस्थितिमा जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको छ। बैठकमा बाढ़ीले पारेको क्षति, वर्तमान अवस्था र तत्काल गर्नुपर्ने कामबारे गहन छलफल भएको थियो। बाढ़ी पहिरोका कारण गण्डकी प्रदेश फरबीस सेनाभन्दा बढ़ीको मृत्यु भइसकेको छ भने केही नागरिक अझै बेपत्ता छन्। बाढ़ी पहिरोबाट मृत्यु र बेपत्ता भएका नागरिकका परिवारलाई प्रति व्यक्ति 1,00,000 रूपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। त्यसै गरी मृतकका परिवारलाई काजक्रिया खर्च बापत थप 25,000 रूपियाँ र घाइतेलाई उपचार खर्च बापत 50,000 रूपियाँ दिने भएको छ। गण्डकी प्रदेशमा 24 समस्याग्रस्त सहकारीबाट 7,35,59,962 रूपियाँ हिनामिला भएको छ। गण्डकी प्रदेश अन्तर्गत अदालत र प्रहरी अनुसन्धानमा रहेका 30 समस्याग्रस्त सहकारीले त्यति रकम हिनामिना गरेको सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका रजिस्ट्रार डोलराज पराजुलीले जानकारी दिनुभएको हो। सहकारी रजिस्ट्रारको कार्यालयको आयोजना तथा वारिङ नगरपालिका र जिल्ला सहकारी संघ लिमिटेड स्याङ्जाको समन्वयमा वालिङमा भएको सहकारिता, सहकारी ऐन नियम तथा समसामयिक विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले बागलुङको इमेज बचत तथा ऋण सहकारीको 1,33,00,000,00 र कास्कीको प्राइम बहुद्देश्य सहकारीको 1,54,00,000,00 भन्दा बढ़ी रकम अपचलन भएको मुख्य विवरण प्रस्तुत गर्नुभएको छ। यही असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तरको झरी पछिको बाढ़ी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश गर्ने निर्णय गरेको हो। विपद संकटग्रस्त जिल्ला घोषणा गरेर पुननिर्माण र पुनर्स्थापना कार्यलाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो। सातजनाको ज्यान गएको दुईजना बेपत्ता भएको सड़क विद्युत सिंचाई खानेपानी भवन लगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको आधारमा म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणाका लागि सिफारिश गरिएको उहाँले बताउनु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक गाड़ीमा दुई चालक राख्ने निर्णय कार्यान्वयनमा कड़ाई गर्ने भएको छ। यात्रुको सुरक्षा सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले उक्त नियम कार्यान्वयन गराउन विशेष निगरानी बढ़ाउन लागेको हो। यसका लागि ट्राफिक प्रहरीले जाँच तथा अनुगमनलाई तीव्रता दिने जनाएको छ। चाडपर्वका बेला यात्रुको चाप बढ़ने र रातिको समयमा लामो दूरीका बस सञ्चालन हुने भएकाले चालकको थकानका कारण हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न कड़ाई गर्न लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभएको छ। लामो दूरीमा चल्ने सार्वजनिक गाड़ीमा दुई चालक भए नभएको विषयमा ट्राफिक प्रहरीले नियमित जाँच गर्नेछ। एकजना मात्र चालक राखेर गाड़ी चलाउने कार्यवाही गरिनेछ। दुई चालकको अव्यवस्था कार्यान्वयन भएमा चालकले पालेपालो सवारी चलाउन सक्ने र चलाउन सक्ने र लामो यात्रामा चालकको थकान व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोबाट जोगिएका 11 जना सम्पर्कमा आएका छन्। हिमालयन होलिडेजका साथ र इन एज इन नेपालका 4 जना सकुशल सम्पर्कमा आएका हुन। प्रतिकूल मौसमको पूर्व सूचना आए पाएपछि आधार शिविरको सबैभन्दा तल्लो क्षेत्रमा ओल्लिएका कारण उनीहरू जोगिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। हिमपहिरोपछि फर्किएका उनीहरू आइतबार साँझ नार्पा भूमि गाउँपालिकाको फुगाउ फर्किएका थिए। उनीहरूलाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार हिमपहिरोमा परेका 12 जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा हिमालयन होलिडेजका 10 र इमएजिन नेपालका 2 जना रहेका छन्। हिमपहिरोमा परि मृत्यु भएका 4 जनाको शव फेला परेको छ। सोमबार घटनास्थल पुगेका उद्धार टोलीले वीरेन्द्र गुरूङ र घनश्याम राईको शव फेला पारेको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको छ। क्षेत्र नम्बर 1 र 2 मा महाधिवेशन प्रतिनिधि तथा सम्बन्धित पदका उम्मेद्वारका लागि भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। तनहुँ क्षेत्र नम्बर 1 मा कुल 1,138 जना मतदाता रहेका थिए, जसमध्ये 1,066 मत खसेको छ। क्षेत्र नम्बर 1 अन्तर्गत प्रदेशसभा क तर्फ 599 र प्रदेशसभा ख तर्फ 477 मत खसेको छ। यसैगरी तनहुँ क्षेत्र नम्बर 2 मा कुल 1,140 जना मतदाता रहेका थिए, तीमध्ये 1,096 जनाले मतदान गरेका छन्। क्षेत्र नम्बर 2 मा कुल मतदाताको करिब 96% मत खसेको छ। दुवै निर्वाचन क्षेत्रमा मतदानका लागि आएका क्षेत्रीय प्रतिनिधिहरूले आफूले रोजेका उम्मेद्वारका पक्षमा मतदान गरेका छन्। मतदान सम्पन्न भएपछि उम्मेद्वार तथा प्रतिनिधिहरूको ध्यान अब मतगणनातर्फ केन्द्रित भएको छ। मतदान सम्पन्न भएसँगै सम्बन्धित निर्वाचन समितिले मतपेटिका सुरक्षित गर्ने तथा मतगणनाका लागि आवश्यक तयारी अघि बढ़ाएको छ। मतगणना शुरू भएपछि विभिन्न पदमा प्रतिस्पर्धा गरेको उम्मेद्वारहरूको परिणाम क्रमशः सार्वजनिक गरिनेछ। तनहुँ कांग्रेसमा महाधिवेशन प्रतिनिधि तथा विभिन्न पदका लागि उम्मेद्वारी दिएका उम्मेद्वारको संख्या उल्लेखै रहेकाले दुवै निर्वाचन क्षेत्रको परिणामलाई चासोका साथ हेरिएको छ। मतदानको अन्तिम परिणाम सार्वजनिक भएपछि तनहुँबाट 15 महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधि तथा निर्वाचित पदाधिकारीको टुङ्गो लाग्नेछ। धार्मिक जागरणका लागि तनहुँको कोत्रे बजारमा बड़ा दशैंको पूर्व सन्ध्यामा श्रीमद भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ। सिद्धेश्वर शिव पञ्चायन मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म महायज्ञ आयोजना हुने भएको हो। सोमबार कोत्रो स्थित मन्दिर परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष खेमराज खनालले नवरात्रमा साप्ताहिक महायज्ञ आयोजना गरी समाजमा धार्मिक जागरण सिर्जना गर्ने र देशमा भएको महाविपत्तिबाट प्रभावित भएकाहरूको लागि कामना गरिने बताउनु भएको छ। महायज्ञमा पण्डित दीपक प्रसाद पौडेलले कथा वाचन गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिएको छ। पण्डित एवं कथावाचक पौडेलले कथा संकलन आफूहरूको प्राथमिकतामा नरहेको स्पष्ट पार्दै विशुद्ध रूपमा धार्मिक कार्यक्रम भएकाले सहभागी हुन सबैलाई आग्रह गर्नुभएको हो। उहाँले कथा श्रवणका लागि आउनेहरूले गर्ने दानलाई उच्चतम सदुपयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा स्थानीय समेत रहनुभएकी शुक्लागण्डकी नगरपालिकाकी कार्यपालिका सदस्य रीता नेपालीले धार्मिक कार्यक्रमले सामाजिक एकतामा जोड़ दिनुपर्ने बताउनु भएको हो। उहाँले धर्मले अनुशासन सिकाउने दावी गर्दै यस्ता कार्यक्रमहरूलाई प्रोत्साहन दिनुपर्नेमा जोड़ दिनु भएको छ। कोत्रेमा यस अघि समेत दशैंको अवसरमा नवरात्र भरि दैनिक धार्मिक कार्य हुँदै आएको यस वर्ष विशेष कार्यक्रम हुने भएपछि धार्मिक गतिविधिले कोत्रेका प्रचार हुने र धार्मिक क्षेत्रका विकासमा सहयोग पुग्ने आयोजकले विश्वास दिएको छ। अविरल वर्षात र कालीगण्डकी नदीको बाढ़ीले क्षतिग्रस्त पोखरा बागलुङ सड़क खुलाउने काम थालिएको छ। सड़क विभाग पोखरा र बागलुङ तथा स्थानीय तहको समन्वयमा दुवैतर्फबाट काम थालिएको हो। कालीगण्डकीको बाढ़ीले आइतबार मालढुङ्गा पुलको पूर्वी ढिका बगाएको थियो। सोही सड़क खण्डको नयाँ पुल र सहस्र धारामा सड़क बगेको थियो। त्यसबाहेक मालढुङ्गा बेनी सड़क पनि क्षतिविक्षत भएको छ। सोमबार पोखरा स्थित सिनियर डिभिजन प्रमुख कृष्ण प्रसाद अधिकारी नेतृत्वको प्राविधिक टोलीले स्थलगत अध्ययन गरेपछि तत्काल दुईवटा एक्सकाभेटरबाट नयाँ पुल र सहस्र धारामा काम थालिसकेको छ। तत्काल सड़कको अस्थायी ट्र्याक खोलेर कोरोला नाकादेखि सवारी चलाउने प्राथमिकता राखिएको उहाँले बताउनु भएको छ। गण्डकी प्रदेशका पूर्व मन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्व सभापति शेरबहादुर देउवा समूहमा प्रवेश गर्नुभएको छ। मनाङलाई हिजो देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर शशांक कोइरालाले पार्टीमा स्वागत गर्नुभएको हो। मनाङे पार्टीमा भित्रिएसँगै देउवा समूहले महाधिवेशनका लागि मनाङ जिल्लाको महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारी दिनुभएको छ। देउवा स्वदेश फर्किए केही दिन उहाँलाई भेट्न मनाङे चुनदेवी स्थित सम्पर्क कार्यालयमै पुग्नु भएको थियो। नेपाल कांग्रेसको 15 महाधिवेशन अन्तर्गत कास्कीका क्षेत्रीय सभापतिका लागि हिजो भएको निर्वाचनको परिणाम आज सार्वजनिक हुने भएको छ। तीन क्षेत्र रहेको कास्कीमा सर्वसम्मत नेतृत्व चयन सफल भएपछि मतदान भएको थियो। कास्की क्षेत्र नम्बर 1 को सभापतिका लागि भएको निर्वाचनमा 970 मत खसेको छ। 1022 प्रतिनिधि रहेको यस क्षेत्रको प्रदेश सभा कतर्फ 477 र खतर्फ 493 मत खसेको छ। मतदान सकिएपछि मतगणनाको तयारी गरिएपछि नतिजा आज बिहानसम्म आउने निर्वाचन समितिले जनाएको छ। आबुकैरिणी गाउँपालिकामा मापदण्ड व्यापारी सञ्चालनमा रहेका तीन बेकरी उद्योगको उत्पादन रोक्का गरिएको छ। गाउँपालिका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली उद्योग वाणिज्य संघ आबुखैरिणी इलाका प्रहरी कार्यालय र होटल व्यवसाय संघको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा ती उद्योगमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कमजोरी भेटिएको हो। अनुगमनका क्रममा काठको प्लाइवुडमा डो बेल्ने सरसफाईमा ध्यान नदिने म्याद नागेका सामग्री फिर्ता लिएर व्यवस्थित रूपमा भण्डारण नगर्ने तथा उद्योगको दर्ता र नवीकरण अध्यावधिक नगरेको पाइएको थियो। देशका धेरै ठाउँमा आजको मौसम सफा छ। अस्ति सोमबार बिहानदेखि सबैजसो ठाउँमा मौसम खुलेको छ। गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो। अस्ति रातिदेखि छिटफुट बाहेक कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानी पर्न रोकिएसँगै बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी हुन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै तराईका धेरैजसो ठाउँमा गर्मी बढेको छ। आज कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी थोरै ठाउँमा र गण्डकी प्रदेश लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। हवस् त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461690769 र 98461560644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोषण आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गरगहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोषण आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुना।
5: मोबाइल 98058535।
6: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
7: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
6: हस् मम्मी।
8: मैले सुने छोरी, ल जाम हिँड।
7: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
8: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
7: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028881144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
8: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
9: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
7: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
9: ए हो र, ल त ल।
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 98562196992।
11: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
12: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
11: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
12: सेवा लिने क्रममा चाहिने जानकारी
11: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
12: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
11: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165524,93,552,494,582,778।
13: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
13: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
14: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
13: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
14: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
13: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
15: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461-56996 छ।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन सुप्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9860-57731 9860-57731
3: सुवर्ण अवसर
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
3: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
4: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
3: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
4: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
3: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
4: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
3: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
4: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
3: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
5: हेलो बा
6: कति बन्यो घर अनि ढलान भयो त
7: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
6: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
7: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
0: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
4: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
0: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811-50633 र 9746-80681
8: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
9: हेर्न कान्छे यति त पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
8: बजारै भरि फ्रेस आउँछ त जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
9: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
10: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856-66136 र 9151-66136
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
12: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
11: ओके ल डन
12: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9847-00787।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
13: साँच्चै कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
13: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
14: सूचना, यस तनहुँ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
15: पोखराका हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
16: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
17: छाला, यौन, कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
18: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
19: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
20: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
21: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
22: साथै 24 घण्टा डाक्टर रुकेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
23: तनहुँ सेवा हस्पिटल दुलेगौडा, फोन 0564143777, मोबाइल 9855443443।
24: एक्स 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
2: मैडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
4: यस धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
5: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
4: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
5: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
4: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
3: यस धुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।

0: को लागि सम्पर्क धुलेगौड़ा पोली क्लिनिक प्राली फोन 065414129 र 98565031053।
1: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
2: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
1: हो र, कहाँ छ र त्यस्तो?
2: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
1: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
1: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
3: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू फोन 061-590-162-590-163।
2: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9846883522।
8: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
9: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
8: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, ब्रान्ड सिङ्गापुरै पेटीले नै हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही हो।
9: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी शर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
8: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453305।
11: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज
12: स्टुडियो अहिले बिहानको 8 बज्यो।
8: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
13: कहिले धरियाको सुस्केर बन्छ, कहिले गाइने दाईको मन दुख्ने कला, कहिले दुःखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घर उकाली एलाली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
14: कार्यक्रम लोक भाका
13: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नानोलोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा। भने आज चाहिँ हामी रहेका छौं बुधबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीहरूले चाहिँ हजुरहरूको रोजाईमा रहेको भाकालाई कार्यक्रममा स्थान दिनेछौ। दशैं पनि नजिकैदैछ, दशैंको भाका पनि रोज्न सक्नुहुनेछ, लोक भाका पनि रोज्न सक्नुहुनेछ। आफूलाई मनपर्ने भाका सुन्न चाहनुहुन्छ भने 0664142000 बाटो भएर जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने भाका रोजेमा पार्न सक्नुहुनेछ फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु दशैं तिहारमा बोलको भाका जसमा आवाज रहेको छ नन्दु परियार अनि शान्ति श्री परियारको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला।

एउटा ट्रकले केवल सामान मात्र बोक्दैन, यसले विश्वास पनि बोक्छ। यसले जीवन, व्यवसाय र राष्ट्रलाई अघि बढाउँछ। त्यसैले भित्र जाने हरेक कुरा जेन्युइन हुनुपर्छ। स्थानीय समाधान सजिलो लाग्न सक्छ, तर जब तपाईँको व्यवसाय अप टाइममा चल्छ, सानो सम्झौता पनि ठूलो समस्यामा बदलिन सक्छ। टाटा अधिकृत सेवा टच पोइन्ट खोज्नुहोस्, जहाँ छ बलियो र व्यापक नेटवर्क, टाटा जेन्युइन पार्ट्स र प्रशिक्षित विशेषज्ञ।

0: हजुर, दशैं र तिहारमा रातै रमाइलो बोलको निकै नै रमाइलो फाका रहेको थियो, जसमा आवाज रहेको थियो नन्दु परियार अनि शान्ति श्री परियारको निकै रमाइलो दशैं फाकालाई कार्यक्रम स्थान दिइसकेकी छु। अब भने पालो हाम्रो श्रोता साथी कुनै रहेको छ अहिलेको लागि भने हामीसँग चाहिँ कोही साथी हुनुहुन्छ, उहाँलाई चाहिँ कार्यक्रममा स्वागत गरी हालौ। हेलो दर्शन, नमस्कार। हजुर दर्शन, हजुर दर्शन जित बहादुरजीलाई धेरै धेरै स्वागत छ हाम्रो कार्यक्रममा। के गर्दै हुनुहुन्छ? घाँस काट्नको लागि निस्किनु भएको छ अनि हामीलाई सुन्नु भएको छ कि छैन? हो त नि, यति धेरै माया गर्नुहुन्छ है। हजुर, अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ? मात्र हजुर गामले नै रोज्न चाहनुहुन्छ। हुन्छ, हजुरको भाकालाई कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झाउन चाहनुहुन्छ?
1: सर्वप्रथम त हजुरलाई नै भन्नु पर्यो।
0: हस्, धेरै धेरै धन्यवाद।
1: अनि मेरो कालीलाई,
0: हजुर,
1: अनि मलाई चिनाकी सम्पूर्णलाई सुनाउन चाहन्छु भन्ने बिदा हुन्छु। हस् नमस्कार।
0: हस् नमस्कार, शुभ दिन। हजुर, उहाँ हुनुहुन्थ्यो जित बहादुरजी, हामीलाई चाहिँ पाली लामी स्वरादेखि फोन गर्नुभएको थियो। सधैँ चाहिँ मत हजुर गामले भाका रोजेर गइसक्नु भएको छ, उहाँले चाहिँ भाकालाई एकदमै माया गर्नुहुन्छ, सधैँ यसरी नै माया गरेर हामीलाई पनि फोन गर्दै गर्नुहोला भन्न चाहन्छु। र अरू साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ। आज चाहिँ हामी बुधबारको श्रृङ्खलामा रहेका छौँ र आजको श्रृङ्खलामा रहेर हजुरहरूको रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिनेछौ, फोन गर्दै गर्नुहोला भन्दै। अहिलेको लागि भने हाम्रो जित बहादुरजीकै रोजाइमा रहेको मत हजुर गामले बोलको फाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ शङ्कर पन्त अनि सुनिता बुढा छेत्रीको। र अहिलेको लागि भने यो भाका राख्दैछु। यो भाका सँगसँगै हामी चाहिँ छोटो व्यावसायिक विषयमा जानेछौ, विश्राम लगत्तै उपस्थित हुने नै छौ, सुन्दै गर्नुहोला।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: एपी स्टोर दुलेगौडा सृजना तो बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9865678634 र 9781107090।
3: होइन धुवामा के गरिराखेको छौ भने तिमी
4: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
3: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
4: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0564142334 र 9811756606।
7: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
7: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
7: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
7: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
7: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
8: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
7: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
8: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090334335।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: हजुर केही दिनको छोटो पहिलो व्यावसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी बुधबारको श्रृंखलामा रहेर हजुरहरूको रोजाइमा रहेको फाकालाई कार्यक्रम स्थान दिइरहेका छौं रहन्छौं अबको 9 बजेसम्म फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हामीसँग कोही साथी हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौं हेलो दर्शन नमस्कार हजुर
11: नमस्कार
10: प्रेमजी बोल्दै हुनुहुन्छ नमस्कार प्रेमजी कार्यक्रममा धेरै धेरै स्वागत छ हजुर प्रेमजी बोल्दै हुनुहुन्छ होइन हजुर प्रेमजीलाई धेरै धेरै स्वागत छ है हजुरलाई कार्यक्रममा धेरै स्वागत छ है अनि के गर्दै हुनुहुन्छ फोन त लागेको नउठेको चाहिँ होला हजुर हजुर अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ कुन भाका भन्नुभयो ज्याग्दी रयाले भन्नुभएको हुन्छ यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनेछु अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ हुन्छ नमस्कार हजुर उहाँ हुनुहुन्थ्यो प्रेमजी हामीलाई फोन गर्नुभएको थियो कास्कीदेखि आफूलाई मनपर्ने भाका चाहिँ ज्याग्दी रयाले बोलेको भाका चाहिँ रोजेर गइसक्नु भएको छ अहिलेको लागि भने फेरि पनि हामी आजकै साथी हुनुहुन्छ उहाँलाई पनि स्वागत गर्यौं हेलो दर्शन नमस्कार हजुर नमस्कार
12: हेलो
10: नमस्कार
12: नमस्कार
10: हजुर सुशान्तजीलाई कार्यक्रममा धेरै धेरै स्वागत छ
12: धन्यवाद
10: अनि पोखरातिरको खबर के छ कस्तो छ मौसम
12: पोखरातिरको भन्नुपर्दा घाम लागेको छ भन्नुपर्छ
10: घाम लागिरहेको छ है अनि हामीलाई सुन्नु भएको छ कि छैन आज हजुर हजुर सुन्छ अब चाहिँ भाका रोजिहाल्नुहोस् कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ
12: आज मलाई त्यो मायाको पछ्यौरी भन्ने भाका बजाइदिनु न
10: मायाको पछ्यौरी भन्नुभयो है हजुर हुन्छ कार्यक्रममा स्थान दिनेछु अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ
12: सर्वप्रथम स्पेसल हजुरको लागि
10: हस् धन्यवाद
12: अनि रेडियो डरबराई युनिटको लागि अनि म भन्दा पछि आउने साथीको लागि र रेडियोहरूबाट चाहिँ सम्पूर्ण साथीको लागि भन्दैछु दिनेछु नमस्कार
10: हस् हुन्छ नमस्कार शुभ दिन हजुर उहाँ हुनुहुन्थ्यो सुशान्तजी हामीलाई पोखरादेखि फोन गर्नुभएको थियो आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ अहिलेको लागि भने ढिला नगरिकन चाहिँ हाम्रो प्रेमजीको रोजाइमा रहेको ज्याग्दी रयाले बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ राजु गुरुङ अनि जुना श्रेष्ठ मगरको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला

हजुर, ज्याकडिरा लेभलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो राजगुरु अनि जुनाश्रेष मगरको, निकै नै सुमधुर भाका रहेको थियो कार्यक्रम स्थान दिइसकेकी छु। अहिलेको लागि भने फेरि पनि हामीमा आज कोही साथी हुनुहुन्छ, उहाँलाई पनि कार्यक्रममा स्वागत गरिहालौं। हेलो दर्शन, नमस्कार। हजुर नमस्कार, कहाँदेखि कसको आवाज सुन्दैछु होला? मान्द्रेबाट मुना भन्नुभयो, एकदमै सानो आछ आवाज, किन होला? अनि के गर्दै हुनुहुन्छ हजुर? चाहिँ पहिलो पटक कुराकानी भएको हजुरसँग मेरो? हजुर, अनि मान्द्रेतिर चाहिँ के छ अहिले, कस्तो छ मौसम? पानी परेको छैन है? हजुर, अनि आज चाहिँ हामीलाई सुन्नु भएको छ अहिले? हजुर, आज चाहिँ गीत रोज्ने दिन हो। ल, अब कुन चाहिँ भाका रोज्नुहुन्छ? एउटा चिठी लेख्न मन लाग्छ भन्नुभयो है? हुन्छ, कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? हस्, धन्यवाद। हुन्छ, बाई बाई, शुभ दिन। हजुर, उहाँ हुनुहुन्थ्यो मुनाजी, हामीलाई चाहिँ यहीँ नजिकै मान्द्रे पारीबाट फोन गर्नुभएको थियो। पहिलो पटक फोन गर्नुभएको थियो, आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ। अरू साथीले पनि फोन गर्दै गर्नु होला भन्दै अहिलेको लागि भने हाम्रो सानजीको रोजाइमा रहेको मायाको पछ्यौरी बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ निर्मल श्रीपाली अनि शान्ति श्री परियारको। भाका सँगसँगै हामी पहिलो छोटो व्यवसाय माफ गर्नु होला, हामी दोस्रो व्यावसायिक विश्वमा जानेछौ। विश्वम लगत्तै उपस्थित हुने नै छौ, सुन्दै गर्नुहोला।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगुडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: सधैँभरि यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
6: हलियो खड्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनु हुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँसीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थी सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
3: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
7: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनएमओली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, सम्पर्क 0564142333
3: र 9678167।

0: 103.8
1: अन्तर्मनको आवाज।
2: हजुर, केही दिनको विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज। र आज हामी बुधबारको श्रृंखलामा रहेर हजुरहरूको रोजाईमा रहेको भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं रहन्छौं। अबको एकैछिन अब थोरै समय बाँकी रहेको छ, एउटा फोन मात्रै उठ्ने चाहिँ टाइम छ है। अरूको लागि भनेको साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरिहाल्छ। हेलो नमस्कार भन्दै थिए तर साथी गइसक्नु भएको थियो। फेरि पनि हामीमा आज कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो नमस्कार।
3: नमस्ते।
2: नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछ होला?
3: रायपुरबाट
2: पार्वती भट्टराईजी। कार्यक्रममा धेरै धेरै स्वागत छ पार्वतीजीलाई। अनि रायपुरतिरको खबर के छ?
3: हजुर,
2: रायपुरतिरको खबर के छ?
3: एकदम ठिक छ।
2: एकदम ठिक छ। अनि के गर्दै हुनुहुन्छ भने अहिले बिहानीको समयमा?
3: खाना पकाउँदै रातिरै।
2: खाना पकाउँदै अनि हामीलाई चाहिँ सुन्नु भएको छ कि छैन?
3: सुन्दैछु।
2: सुन्दै खाना पकाउँदै है?
3: हजुर।
2: ल यसरी नै सधैँ माया गर्नु होला है।
3: हुन्छ।
2: अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ हाम्रो पार्वतीजीले?
3: आज के भन्छ पुरानो भाका बजाइदिनु।
2: हजुर, कुन चाहिँ भाका?
3: के अरे सरर र पानी घट्टामा।
2: सरर र पानी घट्टामा बोलको भाका।
3: हजुर
2: हुन्छ, कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
3: हजुर
2: धन्यवाद।
3: सुन्दैछ छोराको लागि अनि जति पनि साथीहरूले 103.8 मेगाहर्ज सुनेर बस्नुहुन्छ उहाँहरू सम्पूर्णको लागि
2: सुन्छ। बाई बाई, शुभ दिन। हजुर, उहाँ हुनुहुन्थ्यो पार्वती भट्टराईजी, हामीलाई चाहिँ रायपुरदेखि फोन गर्नुभएको थियो। अहिलेको लागि भने ढिला नगरिकन चाहिँ हाम्रो मुनाजीको रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। एउटा चिठी लेख्न मन लाग्छ बोलको फाका रोज्नु भएको थियो उहाँले। यो भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ राजन ठकुरी, सिर्जना बिराही थापा अनि विष्णु मार्जीको। अहिलेको लागि पनि यो भाका राख्दैछु, स्वीकार्नुहोला।

हजुर, एउटा चिठी लेख्न मन लाग्छ भोलको फाकालाई कार्यक्रममा स्थान दिएको छु र फाका सँगसँगै हामी चाहिँ कार्यक्रमको अन्तिम आइसकेका छौं। छुटिएर जानुपर्ने बेला पनि भइसकेको छ, समय पनि सकिसकेको छ है। हामीलाई श्रोता साथीले चाहिँ फोन गरिराख्नु भएको छ तर समय सकिसकेको छ, अर्को पटक अर्को श्रृङ्खलामा चाहिँ फेरि हामी जोडिनेछौ भन्दै जाँदा जाँदै अन्तिममा चाहिँ हाम्रो पार्वतीजीको रुजाईमा रहेको पारु भट्टराई भन्नुभएको थियो कि पार्वती भट्टराई भन्नुभएको थियो है, रायपुरदेखि हुनुहुन्थ्यो। सरर र पानी घट्टामा भुलको फाका रोज्नु भएको थियो उहाँले र त्यो फाकालाई कार्यक्रममा स्थान दिँदैछु। र यो फाकामा चाहिँ आवाज रहेको छ पुरुषोत्तम न्यौपाने अनि बिमा कुमारी दुराको। यो फाका सँगसँगै आजको श्रृङ्खलाबाट म सृष्टि विदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला।

0: बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
2: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
3: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
2: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
3: त्यसो भए कहाँ जाने त कान्छा
2: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
3: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
4: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
0: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा
1: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9856411445 र 9856420445
5: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
7: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372
8: 103.8 अन्तर्मनको आवाज
9: स्टुडियो अहिले बिहानको 9 बज्यो
10: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
11: जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्
12: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
13: समाचार अब विस्तारमा पृथ्वी राजमार्ग अन्तर्गत पृथ्वी राजमार्गमा आज दिउँसोदेखि सबै प्रकारका सवारी साधन सञ्चालनमा आउने भएका छन् अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सड़क भाँसिएर अवरूद्ध भएको सड़क खण्डमा सवारी आवागमन सहज बन्दै गएकाले आजदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। कार्यालयले जारी गरेको सूचना अनुसार थप पहिरो तथा अवरोध नआएमा दिउँसो 1 बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारी साधन पूर्ण रूपमा सञ्चालनमा आउनेछन्। राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले जुनसुकै समयमा पहिरो झर्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ। सवारी चालक यात्रु तथा सर्वसाधारणलाई सावधानीपूर्वक यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। केही दिन अघिको बाढ़ी र पहिरोका कारण देशका अन्य प्रमुख राजमार्ग तथा सड़क खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार धेरैजसो राजमार्गमा अझै यातायात सेवा पूर्ण रूपमा ठप्प छ। केही स्थानमा सड़क एकतर्फी मात्र खुलाइएको छ। ललितपुरको गोदावरी नगरपालिका चारको टीका भैरव चार घरे सड़कमा पहिरो जाँदा बाटो एकतर्फी मात्रै सञ्चालनमा छ। कान्ति लोकपथको तारकुसी खण्ड पूर्ण रूपमा अवरूद्ध बनेको छ। सुक्खा पहिरोका कारण हेटौडा काठमाडौँ जोड्ने कान्ति लोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका 3 तारकुचेमा सुक्खा पहिरो खस्दा सड़क पूर्ण रूपमा अवरूद्ध रहेको ललितपुर प्रहरीले जनाएको छ। पहिरो पन्छाउने प्रयास भइरहेको छ। भुटेकोशी बाढ़ीपछि रसुवा जिल्लाका मुख्य राजमार्गका सबै खण्ड पूर्ण रूपमा बन्द छन्। गण्डकी प्रदेशमा पनि पहिरोका कारण सड़क आवागमन ठप्प भएको छ। पहिरोका कारण मनाङको बेसीसर खाडसार सड़क र म्याग्दीको बेनी जोमसुम तथा बेनी दरबाङ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छन्। मुस्ताङको जोमसुम कोरला सड़क पर्वतको मालढुङ्गा बेनी र मध्यपाड़ी लोकमार्ग नवलपरासी पूर्वको काली गण्डकी करिडोर तथा लमजुङको मध्यपाड़ी लोकमार्गमा पूर्ण रूपमा बन्द रहँदा जनजीवन असहज बनेको छ। बागलुङको काली गण्डकी करिडोरमा भने पहिरो पन्छाएर बाटो एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।
14: असोज 8 देखि 11 गतेसम्मको निरन्तरको झरी पछिको बाढ़ी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको हिजो बसेको बैठकले विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश गर्ने निर्णय गरेको हो। विपद संकटग्रस्त जिल्ला घोषणा गरेर पुनर्निर्माण र पुनर्स्थापना कार्यलाई प्राथमिकतामा दिन गृह मन्त्रालयमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरीले जानकारी दिनुभयो। 7 जनाको ज्यान गएको, 2 जना बेपत्ता भएको, सड़क विद्युत सिंचाई खानेपानी भवन लगायत भौतिक संरचनामा क्षति पुगेको आधारमा म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणाको लागि सिफारिश गरिएको उहाँले बताउनुभयो। यस्तै गरी म्याग्दीमा बाढ़ी पहिरोले भौतिक संरचना, निजी आवास, कृषि पशुपन्छी क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गर्न हिजैदेखि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको टोली परिचालन भएका छन्।
13: काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक गाड़ीमा 2 चालक राख्ने नियम कार्यान्वयनमा कड़ाई गर्ने भएको छ। यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले उक्त नियम कार्यान्वयन गराउन विशेष निगरानी बढ़ाउन लागेको हो। यसका लागि ट्राफिक प्रहरीले जाँच तथा अनुगमनलाई तीव्रता दिने जनाएको छ। चाड़पर्वका बेला यात्रुको चाप बढ़ने र रातिको समयमा लामो दूरीका बस सञ्चालन हुने भएकाले चालकको थकानका कारण हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न कड़ाई गर्न लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक सुरेश प्रसाद काफ्रीले जानकारी दिनुभयो। लामो दूरीमा चल्ने सार्वजनिक गाड़ीमा 2 चालक भए नभएको विषयमा ट्राफिक प्रहरीले नियमित जाँच गर्नेछ। 1 जना मात्रै चालक राखेर गाड़ी चलाउनेलाई कार्यवाही गरिनेछ। यात्रुलाई सुरक्षित यात्रा गराउने, सवारी दुर्घटना नियन्त्रण गर्ने र यात्रु ठगीका घटनालाई रोक्ने उद्देश्यले अभियान सञ्चालन गरिने कार्यालयले जनाएको छ। मुख्य सड़क, सवारी आवागमन बढ़ी हुने क्षेत्र तथा लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन हुने स्थानमा प्रहरी परिचालन गरी नियमित जाँच तथा अनुगमन गरिने जनाइएको छ। यसै गरी यात्रुबाट बढ़ी भाड़ा असुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई असुविधा हुने गतिविधि रोक्न सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चालिने प्रहरीले जनाएको छ।
14: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। कानून मन्त्री गौतमले नै नेपाल कानून आयोगको पहिलो संशोधन विधेयक 2083 र निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रमक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित गर्ने प्रस्ताव विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले पेश गर्नुहुनेछ।
13: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
15: मार्बलका सिपी विशेष प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
16: सुरक्षा घरको साथ जीवन भरको।
17: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
13: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
14: अब बाँकी समाचार। निर्माण सम्पन्न भई सञ्चालनमा आएको 4.5 वर्ष पुग्न लाग्दा समेत गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा निजी क्षेत्र र स्थानीय बासिन्दामा चिन्ता बढ़ेको छ। विमानस्थललाई केन्द्रमा राखेर होटल, पर्यटन, यातायात तथा विभिन्न उद्योग व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उडानको लागि पटक पटक सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। प्रधानमन्त्री, पर्यटन मन्त्री, संघीय सांसद तथा सम्बन्धित मन्त्रालय र निकाय समक्ष ज्ञापन पत्र, छलफल, धरना र आन्दोलन मार्फत माग राख्दै आए पनि अपेक्षित परिणाम नआएको व्यवसायको गुनासो छ। राज्यले करिब 35 अर्ब लगानी गरेर निर्माण गरेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा निजी क्षेत्रको लगानी समेत जोखिममा परेको व्यवसायी बताउँछन्। विमानस्थल सञ्चालनमा आउने अपेक्षामा भैरहवा र आसपासका क्षेत्रमा होटल, पर्यटन, पूर्वाधार, यातायात तथा अन्य व्यवसायमा ठूलो लगानी भए पनि नियमित उडा हवाई सम्पर्कको अभावमा त्यसबाट अपेक्षित प्रतिफल लिन नसकिएको उनीहरूको भनाइ छ।
13: अब अन्तर्राष्ट्रिय समाचार। इरानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको संयुक्त अरब इमिरेट्स यूएई भ्रमणको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ। इरानी विदेश मन्त्रालयले नेतन्याहुको यूएई भ्रमणपछि पश्चिम एशियाका देशहरूलाई चेतावनी दिँदै यसले क्षेत्रमा अस्थिरता निम्त्याउने बताएको छ। गैराती जारी विज्ञप्तिमा इरानले असुरक्षित शक्तिहरूको प्रवेशका लागि बाटो खोल्ने कुनै पनि कदम अन्तत उक्त क्षेत्रका सबै देशका लागि हानिकारक हुने बताएको हो। नेतन्याहु आइतबार यूएई जानुभएको थियो। त्यहाँ उहाँले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल न्याहानसँग भेटवार्ता गर्नुभएको थियो। यसैबीच इरानी राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिका र इजरायलले इरानको आन्तरिक विभाजन सिर्जना गर्ने तथा त्यसलाई थप चर्काउने रणनीति अपनाइरहेको आरोप लगाउनु भएको छ। सैन्य शक्तिको प्रयोग गरेर इरानलाई पराजित गर्न असफल भएपछि आन्तरिक विभाजन गर्न लागिएको पेजेस्कियानको आरोप छ। प्रमुख शहर तथा प्रान्तीय राजधानीका मेयरहरूसँगको बैठकमा पेजेस्कियानले सैन्य युद्ध मार्फत इरानी जनतालाई आत्मसमर्पण गर्न बाध्य पार्न असफल भएपछि शत्रुहरूले आफ्नो सम्पूर्ण योजना आन्तरिक विभाजन सृजना गर्ने र त्यसलाई तीव्र बनाउनेतर्फ केन्द्रित गरेको आरोप लगाउनु भएको हो।
14: अब खेल समाचार। यूएफए नेशन्स लीगमा स्पेन र इंग्ल्याण्ड विजय भएका छन्। स्पेनले क्रोएसियालाई 4-1 र इंग्ल्याण्डले चेकियालाई 2-0 पराजित गरेका हुन्। घरेलु मैदानमा विश्वकपको ट्रफी प्रदर्शन गरिएको खेलमा स्पेनले प्रभावशाली जित निकाल्यो। उसका लागि लामिन एमलले 2 गोल र 1 असिस्ट गरे। उनले खेलको 2 मिनटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। क्रोएसियाका डियोन बेल्जोले 29 मिनटमा बराबरी गरे पनि त्यसको 3 मिनटपछि मार्क पोबेलले गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए। दोस्रो हाफमा यामलले व्यक्तिगत 2 गोल गरे भने 89 मिनटमा निको विलियम्सले गोल थपे। जीसँगै स्पेन पछिल्ला 40 खेलमा अपराजित रहँदा समूहमा 2 खेलबाट 6 अंकसहित शीर्ष स्थानमा छ। यस्तै इंग्ल्याण्डले चेकिया विरूद्ध सहज जित निकाल्यो। चेकिया पहिलो हाफमै 10 खेलाड़ीमा सीमित भएपछि इंग्ल्याण्डले त्यसको फाइदा उठायो। 47 मिनटमा एन्थोनी गोर्डनले गोल गर्दै अग्रता दिलाए भने 68 मिनटमा ह्यारी केनले 2 गोल गरे। खेलको 25 मिनटमा भीआरको समीक्षापछि पावेल सुल्सको पहिलो कार्ड रातोमा परिवर्तन गरिएको थियो। जीतसँगै इंग्ल्याण्डले समूहमा पहिलो सफलता हात पारेको छ।
13: अब मौसम। आज देशका विभिन्न भूभागका केही स्थानमा हल्का वर्षा मात्रै हुने सम्भावना छ। हिमाली भूभागका केही ठाउँमा हल्का हिमपात हुने र तराई भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसूनको निम्नचापी रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसूनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले बिहान देशका हिमाली भूभागमा आंशिक बादल लाग्दा पहाड़ी र तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका 1-2 केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। राति कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। गण्डकी लुम्बिनी खडाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
14: पृथ्वी राजमार्गमा आजदेखि सबै प्रकारका सवारी सञ्चालनमा ल्याउने तयारी। म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश।
13: लामो दूरीका गाड़ीमा दुई चालक राख्ने नियम कड़ा पारिँदै चाडपर्व लक्षित यात्रु सुरक्षा जाँच बढ़ाउँदै ट्राफिक प्रहरी।
14: संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दै विभिन्न विधेयक छलफलको लागि समितिमा पठाइने।
13: इजरायली प्रधानमन्त्रीको यही भ्रमणको इरानद्वारा निन्दा। अमेरिका र इजरायलले आन्तरिक विभाजन ल्याउने प्रयास गरिरहेको आरोप।
14: र नेशन्स लीग फुटबलमा स्पेन र इंग्ल्याण्डको सहजित।
13: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
18: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
19: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
20: खोइदिनुहोस् त। ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
19: अनि बन्छ त दाई?
20: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
21: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्तीसौनीको ठीक पारिपट्टि
22: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
21: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
22: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
23: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
24: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
23: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
25: धुलेगौड़ा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
26: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
25: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
26: ल, फोन नम्बर टिप्नुहोस् त, 97155-65555 र 97155-56666।
27: हेलो बा,
28: कति बन्यो घर? अनि ढलान भयो त?
29: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
28: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
29: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
25: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
26: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
25: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191-50630 र 97476-81।
0: आज पनि भाट अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
4: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किन मोहनी लगाएर हो
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि स्थितिको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
4: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
1: हुन्छ नि खुब पौवाडाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
2: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइफोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153068
6: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
7: पोखराका हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार
8: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
27: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन
30: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
31: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
32: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
33: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
34: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0654143177 मोबाइल 9556044343
9: ल नहो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
10: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र
9: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
11: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
9: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प पोस्ट चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 065414008
12: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट: साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहु।
1: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल, शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
6: यस, दुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
7: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
6: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
7: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
6: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
0: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर एलर्जीले मेरो अनुहार नै।
9: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
0: कहाँ?
9: गण्डकी मेडिकल हल।
7: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
9: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
7: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 065590369, मोबाइल 98402069।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
11: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
11: ए, होटल फ्यामिली छ नि है, हुन्छ, म आजै जान्छु।
12: हजुर, विगत 13 वर्ष देखि तपाईहरुकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
13: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324220, 9801454674 र 9846234220।
14: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
15: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
14: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
15: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622। ए सबिना, यस्तो हतारमा कता हो?
15: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
14: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
16: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
17: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
18: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
17: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
18: सेवा लिने क्रममा चाहिने जानकारी,
17: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
18: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
17: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
18: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0162-552-493-552-494-582-7778।
19: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
20: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
19: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
14: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया,
2: ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
19: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
19: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
20: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
21: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
22: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
23: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
22: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
23: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
24: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
25: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
20: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
24: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
20: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
22: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
14: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
22: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 98603-73-73-10 र 98261-53-507।
26: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौडा फित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
3: मोबाइल 9800585537 र 9800665589।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके ल डन।
5: हजुर, सिक्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855628543 र 9847000787।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9856078302 र 9864068302।
8: जाम न, ढिला भइसक्यो।
4: एकैछिन पख न, के को भिडियो सुनौ।
9: घर बनाउँदै हुनुहुन्छ? मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घ खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
8: हो नि, चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
4: नबोल न, सुन त,
9: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
8: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
1: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेस। प्रोपाइटर रविन्द्र पौडेल सम्पर्क 9846086265 र 9901412888।
10: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
10: ए हो र, हस् दाई, म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक रान्स प्राली

0: गुणस्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891।
2: टिकुली माया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
3: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
2: हो र, कहाँ छ र त्यस्तो?
3: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
0: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
1: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
1: प्रोप्राइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716।
0: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
0: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
1: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460972646।
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
1: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछेपानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9811324475।
8: X103.8 अन्तर्मनको आवाज।
9: स्टुडियो सन्चेत
10: अहिले बिहानको 10 बज्यो।
6: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
9: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
7: धोरबाराही हाइलाइट्स को साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
11: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। दिउँसो 1 बजेको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलापसँग सम्बन्धित दोस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै गरी कानून मन्त्री गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 र निशुल्क कानूनी सहायतासँग सम्बन्धित विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रक विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै गरी विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर कुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव गर्नुहुनेछ। त्यस्तै गरी आज विभिन्न 4 संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, कानून न्याय तथा मानवाधिकार समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र विधान व्यवस्थापन समितिको बैठक बस्नेछ। पृथ्वी राजमार्ग भएर आज दिउँसोदेखि सबै गाड़ी चल्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार धादिङको कृष्णभीर, परिवाभीर र बागेमोड क्षेत्रमा पहिरो लगायतका अवरोध अटाएर दिउँसो 1 बजेदेखि सड़क संचालनमा ल्याउने तयारी रहेको छ। यो सँगै संघीय राजधानी काठमाडौँमा भित्रने र बाहिरिने सबैजसो सड़क संचालनमा आउने भएको छ। यसअगाडि मुगु नारायणगढ़ सड़क खण्डको सिमतालमा सड़कको झण्डै 70 मिटर लम्बाई भएको पछाडि आवागमन एकतर्फी रहेको छ। यो सड़क भएर आवागमन एकतर्फी भएको हुँदा यात्रा गर्दा सावधानी अपनाउन र लेन अनुशासनको पालना गर्न भरतपुर सड़क डिभिजन कार्यालयले आग्रह गरेको छ। बाढ़ी पहिरोका कारणले 4 दिनदेखि अवरूद्ध बीपी राजमार्ग पनि हिजोदेखि नै एकतर्फी खोलेको छ। बाढ़ीले सड़क र अस्थायी डाइभर्सन बगाएका ठाउँमा अस्थायी डाइभर्सन र पहिरो पन्चाएपछि हिजोदेखि गाड़ी एकतर्फी चल्न थालेको हो। सड़क डिभिजन कार्यालय भक्तपुरका अनुसार चौकी डाँडामा रोशी खोलाको भाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारामा डाइभर्सन बनाउन नसकिए पछाडि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाड़ीहरू सञ्चालन गरिएको छ। अहिले बीपी राजमार्गको जोखिमयुक्त केही ठाउँमा एकतर्फी रूपमा मात्रै गाड़ी चलेका छन्। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। अरणीको राजमार्गको धुलीखेल खावा खण्डमा पहिरो हटाएर गाड़ी चल्न थालेका छन्। गएको भदौको 10 आएको भोटेकुशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र सड़क सम्पर्क पुनर्स्थापनाको कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीचमा छलफल भएको छ। मनसून प्रतिकारी कमाण्ड पोस्टमा बसेको बैठकमा भोटेकुशी बाढ़ी तथा यही असोजका 8 गतेदेखि 11 गतेसम्मको अविरल वर्षाका कारणले आएको बाढ़ी, पहिरो र डुबानबाट भएको क्षति, खोज तथा उद्धार, राहत व्यवस्थापन र अवरूद्ध सड़क पुनर्स्थापनाका लागि भइरहेको प्रयासबारे छलफल भएको हो। बैठकमा प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउने, क्षतिको विवरण अध्यावधिक गर्ने र सड़क सम्पर्क पुनर्स्थापनाका लागि भइरहेको कामको समीक्षा गरिएको छ। केन्द्रीय मनसून प्रतिकारी कमाण्ड पोस्टका संयोजक डाक्टर धर्मराज उप्रेती सहितको टोलीले रसुवा, नोकोट र धादिङको जिल्ला मनसून प्रतिकारी कमाण्ड पोस्टसँग समन्वय गर्ने कार्य गरेको छ। यस्तै संयोजक डाक्टर उप्रेतीले अस्थायी आवासका लागि लाभग्राही, पहिचान, सम्पर्कविहीन व्यक्तिको विवरण, रुजु तथा प्रमाणीकरण र त्यसको आधारमा मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा छलफल भएको बताउनुभयो। बैठकले प्रभावित परिवारलाई राहत र अस्थायी आवासको व्यवस्था गर्न आवश्यक विवरण यथाशीघ्र अध्यावधिक तथा प्रमाणीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ। यही असोजको 8 गतेदेखि 11 गतेसम्मको निरन्तरको झरी पछाडिको बाढ़ी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिश गर्ने निर्णय गरेको हो। विपद संकटग्रस्त जिल्ला घोषणा गरेर पुननिर्माण र पुनर्स्थापना कार्यलाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरीले जानकारी दिनुभयो। 7 जनाको ज्यान गएको, 2 जना बेपत्ता भएको, सड़क, विद्युत, सिंचाई, खानेपानी, भवन लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको आधारमा म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणाका लागि सिफारिश गरिएको उहाँले बताउनुभयो। गएको असोजको 8 गतेदेखि देशका विभिन्न ठाउँमा आएको बाढ़ी पहिरो लगायतका विपदका घटनामा अहिलेसम्म 35 जनाले ज्यान गुमाएका छन्। केन्द्रीय प्रहरीका अनुसार विपदबाट बागलुङमा सबैभन्दा धेरै 12 जनाले ज्यान गुमाएका छन्। त्यस्तै म्याग्दीमा 7, पाल्पामा 5, मनाङमा 4, धनुषा, मकवानपुर, धादिङ, काभ्री, रोल्पा, डोल्पा र रूकुम पश्चिममा 1-1 जनाको ज्यान गएको छ। विपदको घटनामा 15 जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार 1082 घर परिवार प्रभावित भएको जनाइएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर 1 को प्रदेश नम्बर क को सभापतिमा धीरेश खनाल र ख को सभापतिमा कर्ण खत्री विजयी हुनुभएको छ। सभापति पदका लागि भएको निर्वाचनमा खनालले 214 मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी हरिहर उप्रेतीले 151, ईश्वर पौर्यलले 153 र कल्पना पोखरेलले 49 मत प्राप्त गर्नुभयो। कुल 590 मत खसेकोमा 18 मत भने बदर भएको थियो। त्यस्तै 35 वर्ष मुनिको प्रतिनिधितर्फ सुजन थपलिया 178 मत प्राप्त गर्दै विजय हुनुभएको छ। अन्य उम्मेद्वारमा विशाल गिरीले 121, सूरज देवन सिन्हाले 141 र कविन्द्र ढकालले 82 मत मात्र प्राप्त गर्नुभयो। आदिवासी जनजाति तुल कुमार गुरूङ 285 मत र सुरेन्द्र कुमार श्रेष्ठ 245 मत प्राप्त गर्दै विजय हुनुभएको छ। क्याप्टन सूर्य कुमार मल्लले 139, नवीन गुरूङले 128 र मेन बहादुर गुरूङले 172 मत प्राप्त गर्नुभयो। त्यस्तै खस आर्य तर्फ कृष्ण प्रसाद ढुङ्गाना 284 मत प्राप्त गरेर विजयी हुनुभएको छ। यस्तै प्रदेश नम्बर कका अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ। यस्तै तनहु क्षेत्र नम्बर 1 को प्रदेश खको सभापतिमा कर्ण बहादुर खत्री विजय हुनुभयो। सभापति पदका लागि भएको निर्वाचनमा खत्रीले 344 मत प्राप्त गर्दै विजय हुनुभएको हो। उहाँका प्रतिस्पर्धी बाबुराम श्रेष्ठले 124 मत प्राप्त गर्नुभएको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर 2 को निर्वाचनमा मतदान हिजो सम्पन्न भएर अहिले मतगणना जारी रहेको छ। केही समयपछि मतपरिणाम सार्वजनिक गरिने जनाइएको छ। मतपरिणाम पछाडि क्षेत्रीय कार्य समिति र यस क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिका लागि छनौट भएका उम्मेद्वारहरूको नामावली प्राप्त हुने जनाइएको छ। नेपाली कांग्रेसका नेता तथा पूर्व सहायक मन्त्री प्रकाश बहादुर गुरूङको निधन भएको छ। उहाँको उपचारको क्रममा पोखराको मणिपाल अस्पतालमा मंगलबार आज निधन भएको हो। उहाँ केही समयदेखि अस्वस्थ रहनुभएको थियो। उहाँको 72 वर्षको उमेरमा निधन भएको हो। उहाँ राजनीतिमा आउनु अगाडि अध्यापन पेशामा रहनुभएको थियो। कास्कीको प्रसिद्ध परिचयकीय गाउँ घान्द्रुकका गोलमान साहुका नाति तथा मीन बहादुर गुरूङका छोरा रहनुभएका उहाँ नेपालका ठूला आंगिक क्याम्पसहरू मध्येको एक पोखराको पृथ्वी नारायण क्याम्पसमा उहाँले करिब 15.5 वर्ष प्रध्यापन गर्नुभयो। सरकारी सेवाको पेन्सन अवधि निस्कन केही समय मात्रै बाँकी हुँदा उहाँले प्राध्यापन पेशा छोड्नु भएको थियो। त्यसपछि उहाँ नेपाली कंग्रेसको सक्रिय राजनीतिमा लाग्नु भएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अविरल वर्षाका कारणले बाढ़ी पहिरोबाट प्रभावित बागलुङ, मेग्दी र पर्वत लगायतको जिल्लाको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले बाढ़ी पहिरोले पुर्याएको जनधनको क्षति, सड़क र पुल सहितको भौतिक पूर्वाधारमा परेको असरका विषयमा स्थानीय नागरिक र सुरक्षा निकायसँग जानकारी लिनुभएको छ। बागलुङ र मेग्दीमा मुख्यमन्त्री पाण्डेको उपस्थितिमा जिल्ला सुरक्षा समितिको बैठक समेत बसेको छ। बैठकमा बाढ़ीले पारेको क्षति, वर्तमान अवस्था र तत्काल गर्नुपर्ने कामबारे गहन छलफल भएको थियो। बाढ़ी पहिरोका कारणले गण्डकी प्रदेशभरि 20 जना भन्दा बढ़ीको मृत्यु भइसकेको छ भने केही नागरिक अझै बेपत्ता रहेका छन्। बाढ़ी पहिरोबाट मृत्यु र बेपत्ता भएका नागरिकको परिवारलाई प्रति व्यक्ति 1,00,000 रूपियाँ राहत उपलब्ध गराउने निर्णय भएको छ। त्यस्तै गरी मृतकका परिवारलाई काजक्रिया खर्च बापत 25,000 रूपियाँ र घाइतेलाई उपचार खर्च बापत 50,000 रूपियाँ दिने जनाइएको छ। गण्डकी प्रदेशको निजामती प्रशासनको नेतृत्व पुनः फेरिएको छ। सरकारले गण्डकी प्रदेशको मुख्य सचिव भूपाल बराललाई राष्ट्रिय सतर्कता केन्द्रमा सरूवा गर्दै सहसचिवबाट नव पदोन्नति हुनुभएकी आभा श्रेष्ठ कर्णलाई गण्डकी प्रदेशको नयाँ मुख्य सचिवको जिम्मेवारी प्रदान गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले सहसचिव कर्णलाई सचिवमा बढ़ुवा गरेर गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिवमा पद स्थापना गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै गण्डकीमा कार्यरत प्रमुख सचिव बराललाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फतको राष्ट्रिय सतर्कता केन्द्रको सचिवको जिम्मेवारी सुम्पनि टुंगियो लागेको छ। यस्तै अर्थ मन्त्रालयको राजस्व सचिवको जिम्मेवारीमा रहनुभएका बराललाई सरकारले जेठको 25 गते 2083 गण्डकी प्रदेशको प्रमुख सचिवमा पठाउने निर्णय गरेको थियो। लागू औषध मुद्दामा विगत 29 वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पाल्पाबाट पक्राउ गरेको छ। साविक स्याङ्जाको चण्डीभञ्जाङ गाविस 7 घर भएर हाल पाल्पाको तानसेन नगरपालिका 6 बस्ने 67 वर्षका नारायण प्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा पाल्पा प्रहरीले 2054 साल कार्तिकको 19 गते श्रेष्ठको घर खानतालासी गर्दा 1 किलो 250 ग्राम चौरस बरामद गरेको थियो। उक्त घटनापछि प्रहरी जारीका आधारमा चलेको मुद्दामा 2056 साल असारको 30 गते पाल्पा जिल्ला अदालतले उनलाई सफाई दिने फैसला गरेको थियो। जिल्ला अदालतको फैसला उप पुनरावेदन गरेपछि 2057 असारको 1 गते पुनरावेदन अदालत बटवालले उनलाई 6 महिना कैद सजाय हुने फैसला सुनाएको थियो। अदालतको आदेश अनुसार प्रहरी हिरासतमा बसेको दिन कट्टा गरेर श्रेष्ठले 4 महिना 22 दिन कैद सजाय भुक्तानी गर्न बाँकी रहेको थियो। अब मौसम सम्बन्धी जानकारी। देशका धेरै ठाउँमा आजको मौसम सफा रहेको छ। अस्ति सोमबार बिहानबाट सबैजसो ठाउँमा मौसम खुलेको छ। गत बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएसँगै मौसम खुलेको हो। अस्ति रातिदेखि छिटफुट बाहेका कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानी पर्न रोकिएसँगै बिहान बेलुका चिसो भए पनि दिउँसो गर्मी हुन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै तराईका सबैजसो भागमा गर्मी बढ़ेको छ। आज कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतीय अधिकारीहरूले मंगलबार भारतको महानदीमा पानीको स्तर बढ़दै जाँदा बाढ़ीको जोखिमको पूर्वानुमानमा पूर्वी राज्य ओडिशाको तल्लो क्षेत्रबाट कम्तीमा 1,40,000 मानिसलाई सुरक्षित आश्रयमा सारेको रिपोर्ट सार्वजनिक गरेको छ। राजस्व तथा विपद व्यवस्थापन मन्त्री सुरेश पुजारीले सरकारले ओडिशाको तल्लो क्षेत्रबाट 1,40,000 मानिसलाई उद्धार गरेको घोषणा गर्नुभयो। हिराकुड बाँधबाट अतिरिक्त पानी छोडेपछि घना जनसंख्या भएको तटीय क्षेत्र हुँदै बग्ने महानदीमा बाढ़ी आएको अधिकारीहरूले बताएका छन्। यो बाढ़ी भारतका विभिन्न भागलाई असर गर्ने गम्भीर मौसमी बाढ़ी संकटको एक भाग रहेको छ भने केरला राज्यले भारी मनसून वर्षा र पहाड़ी क्षेत्रमा पहिरोको कारणले विनाशकारी बाढ़ीको सामना गरेको छ। यो वर्ष दोहोरिएको ढाँचा असम र गुजरात जस्ता अन्य राज्यमा एकैसाथ बाढ़ीको छालसँग आएको छ। यसले विगतको वर्षमा देखिएको नोक्सानीको पुनरावृत्ति रोक्न पूर्वाधार र विपद व्यवस्थापन प्रणालीमा निरन्तर दबाव दिएको जनाइएको छ। यिनै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ध्वरबाराही हाइलाइट्स आजको लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितको समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्वरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
12: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
13: ल किन हो हाम्री दिदी त छोराको बर्थडे को दिनमा पनि खुसी देखिनुहुन्न त?
14: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
13: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। के को चिन्ता लिनु भएको छ यो दिदीले?
14: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
13: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
15: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ई में शाखा पसल दुलेगौड़ा भित्री बजार सांगलीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनुका साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811566136।
13: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदै छ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भन्ने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846161268 र 9560602068।
4: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
5: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
4: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
5: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान।
4: महोत्सवका मुख्य आकर्षणहरू,
5: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
4: बालुद्यान एवं रमाइलो मेला,
5: दशैं तिहार सस्तो बजार,
4: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
5: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
4: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
5: साथमा लाइभ कन्सर्ट,
4: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र।
8: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
9: हो सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
8: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
9: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856569096 र 9701556996।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
10: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856320, 9901454674 र 9860-23420।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
12: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
12: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
12: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
12: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
12: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा,
13: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
14: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
15: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
15: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
13: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
16: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
13: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868883522।
17: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
18: म्याडम, धुम्रपान भनेको के हो?
17: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
18: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
17: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
18: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
17: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्के बचोक पारिपट्टि छ नि।
13: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
15: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
13: ल, फोन नम्बर टिप्नुहोस् त, 9715565555 र 9715606666।
19: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
20: ल हेर, यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
19: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानी। बानिया संगम बानिया फोन 0635414142 9855231128 9462014726
0: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
21: होइन आरोसी आर्यालाई लिएर कता हिँड्यौ
19: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
22: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
21: ए त्यसो भए योर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
19: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख ज्यापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
0: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9114533005
23: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
24: 103.8 मेगाहर्ज प्रेजेन्ट एभ्रीडे 10:30 एएम टु 12 पीएम
25: It's time for calling time.
24: Only on Radio Dholbarahi.

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर श्रोता चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छु अबको 12 बजेको समयसम्म र फरक बार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन आउँदै गर्दा आज बुधबारको एपिसोडमा रहेर चाहिँ हामी ड्रामा गर्छौं है। ड्रामा गर्नको लागि साथीहरू पनि रेडी भएर बस्नु होला अहिलेको लागि भने ढिला नगरी यहाँहरूमा चाहिँ एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत चाहिँ गरिहाल्छु। मौरी त्यसै घुम्दै नानी मायाले फूल फुलेको डालीमा अब मुखारुङको आवाजमा सोधेको सुमधुर गीत स्वीकार्नु होला है।

0: हजुर गए मेरा यी दुई नयन मायालो. अब फूल शब्द आफैमा पनि राम्रो छ. अब बगैँचाको डालीमा र फूलमा त मेरो मन गएको थियो, मेरो नजर गएको थियो, अनि सँगसँगै फूलको मालीमा पनि नजर गयो रे. यी दुई नयन मायालो भन्दै थियो है. सुमधुर गीत रहेको थियो तपाईँमाझ कार्यक्रममा स्थान दिँदै. कार्यक्रमको शुरूआत चाहिँ गरिसकेको छु र अब पालो तपाईँको हो 0962 4142 0002 बाटो भएर सहभागिता जनाउन सक्नुहुन्छ. आज चाहिँ हामी ड्रामा गर्छौँ. प्रोग्रामको स्पोन्सर गरिदिएको छौ मेमा अब सुनसुनसादी पसल दुलेगौडाले. प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार भने. निरन्तर रूपमा सेवा दिदीआई सँगसँगै अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री साटफेट गर्न चाहनुहुन्छ भने गएर सेवा सुविधा लिन सक्नुहुन्छ. साथै पुराना गरगनाहरू पनि साटफेट गरिनुको साथै मर्मत खरिद बिक्री पनि गरिन्छ भन्दै अहिले भने साथी हुनुहुन्छ है त लाइनमा. हेलो नमस्ते हजुर. नमस्ते. नमस्कार. कहाँदेखि कसको आवाज सुन्दैछु होला? अर्जुनजी. हाम्रो अर्जुनजी सञ्चारमा हुनुहुन्छ. आजको के सुनाएन होला? हालखबर सुनाइ दिइहाल्नुहोस् न त.
1: घाम लागेको अवस्था छ, गर्मीको अवस्था छ, मौसम खुल्ला भएको छ, यस्तै छ. खानपिन भएर अनि हजुरलाई खाइसिएर मिलाएर अलिक फोन ट्राई गरेको
0: लागिहाल्यो है. अनि यो समयमा चाहिँ अनि रेडियो प्रोग्रामहरू चाहिँ कतिको सुन्नु भएको छ त नि?
1: अहिले त अरूको अर्जुनको भर्खरदेखि खोलिदिनु गरिरहेको छु.
0: हजुर हजुर. आज चाहिँ हाम्रो अर्जुनजी चाहिँ पहिलो सहभागी साथी पनि हुनुहुन्छ. सो हामी आज अर्जुनजीबाट नै सुरु गर्छौँ. आज चाहिँ बुधबारको एपिसोडमा हामी ड्रामा गर्छौँ भनेर हाम्रो अर्जुनजीलाई थाहा छ कि छैन? थाहा भए झै त लागेको थियो है. अनि कुनै विषयवस्तु ल्याउनु भएको छ हामी यस्तो ड्रामा गर्ने भन्ने केही छ र? यदि तपाईँले ल्याउनु भएको छैन भने चाहिँ अब कसो गर्नु पर्यो भन्दा आज अर्जुनजी र मैले तपाईँ र म चाहिँ एउटै टोलको होइन, अनि अब एउटै ठाउँमा बसे सँगसँगै अब विशेष त गाउँघरतिर चाहिँ अब दसैँको माहौल चाहिँ सबैभन्दा सुरुमा लाग्ने भनेको गाउँ घर अनि बाटोघाटो चाहिँ अब सफा गर्नुपर्छ भनिन्छ नि त, राम्रो गर्नुपर्छ होइन. अब दसैँमा अब परदेश गएको, अब सहर बजार गएको साथीहरू पनि घर आउँछ भन्ने हुन्छ नि त. सो आज हाम्रो अर्जुनजी र म चाहिँ भएर चाहिँ अब गाउँ एउटा तपाईँ र म गाउँले नै छौँ, अनि आज बाटोघाटो चाहिँ सफा गर्नु पर्यो भनेर चाहिँ कुराकानी अगाडि बढाउनु पर्यो कि. ल अब म चाहिँ खबर दिँदै आउँछु. अब तपाईँ चाहिँ जान्छु भन्नुहुन्छ कि अब जान्न भन्नुहुन्छ कि के हो के गर्ने? अब हामी ड्रामा मार्फत हामी साथीहरूलाई सुनाउँ है त. ओ दाई के गर्नु भएछ हो? यता गाउँले यत्रोजना हल्ला गर्दै हिँडेको पनि सुन्नु भएको छैन क्या हो? ल है ल, दसैँ लाग्यो, अब चाहिँ बाटोघाटो फार्न जाने भनेको छ, समूह समूह गराउने रे. अब तपाईँको टोल बस्तीमा भएको अब हामी यही 12 घर हो के रे. अब 12 घरको पारी चाहिँ उता भन्ज्याङतिर जाने परेछ है हाम्रो चाहिँ.
1: बाटोघाटो पनि सबै झाडीहरू बनाएर उम्रेर चाहिँ बाटो छेकेर अब हिँड्नु नसक्ने भाउ भइरहेको छ. अब त्यो अब सबैले देखेको कुरा हो. अब यस्तो चाडबाडमा त यसो अब चोरहरू लुकेर चाहिँ अलि लुट्न ओर्न पनि छन्, त्यस कारणले गर्दाखेरि आफ्नो हिँडडुल गर्ने अब बजार हिँडडुल गर्ने बाटोलाई अलि सरसफाई गर्न राम्रो गर्नुपर्छ. त्यस कारणले मलाई पनि मैले पनि अब अस्तिदेखि सोच गरिरहेको थिएँ. सबैजना परेको चाहिँ बाटोलाई चाहिँ फराकिलो गयो, गाडी फालेर एकदम राम्रो बनाएर जोसो प्रदेशबाट आउनेहरूलाई पनि यसो ओहो हाम्रो गाउँले दाजुहरूले त बाटो नै एकदम बोलाएर राम्रो गर्नुभएछ भने अलिकति हामीलाई आशिष पनि दिनुहुन्छ. त्यस कारणले गर्दाखेरि सबैजना एकजुट भएर युवाहरू सबैजना एकजुट भएर चाहिँ सरसफाइ गर्नु नि धेरै राम्रो कुरा हो. एकदम राम्रो कुरा उठाएर लिएर आउनुभएको छ.
0: मैले त सोचिराखे यो दाइले त अब आउँछु अब आफै जाम भन्ने खालको हो, किन आज आउनु भएको छैन भनेको त अस्ति मिटिङमा पनि हजुर हुनुहुन्थेन क्या हो कि कता जानु भएको थियो त्यो दिन यहाँ भाउज आउनु भएको
1: थियो उसमा खोला अलिकति घर बङ्गालो छ कि लडाउमा आएको छ त्यस कारणले त्यसको लागि पनि गएको छु म
0: त्यही त अब कस्तो यो
1: सजिलो हो
0: चाडबाड लगाइसक्दा पनि अब यो अब हामीले गरे त होइन त्यही पनि यो बाढी पहिरो कति गएको हो पानी पनि कति परेको बाली लाउने बेलामा चाहिँ पानी पर्दैन अब यो बाली स्याहार्ने बेलामा पानी परेर त्यता पनि अर्को विपद छ यो बडा दसैँ जस्तो चाडबाडमा पनि भयो भनेर आज बिहानको कामलाई आँटेको यो नेपाली टाइम भन्छ नि हेर्नु त सबैजनालाई 8 बजे रेडी हुने है भनेर म भने अब घरको काम धन्दा पनि बिहान नै 4 बजे उठेर सकेको कोही आउने होइन सबैलाई बोलाउँदा बोलाउँदै यहाँ 10:30 भएर नि अब एकछिनपछि 11 पनि बज्छ घर अब गाई बस्तु फुकाउने कि घाँस काट्ने कि बरु त्यतै भएर घाँस दाउरा ल्याउँला आज चाहिँ अलिक छिटो गरेर निस्किनु है बरु अनि अब अनि यो बाटोको सफा गरेर सकेपछि चाहिँ अनि फेरि त्यही भन्ज्याङपछि त्यो तलको चौतारीमा चाहिँ आज मिटिङ छ कि यो दसैँमा चाहिँ अब पिङ राख्ने कि नराख्ने पनि भनेछ अब त्यसमा पनि अब दाइले चाहिँ अब जानेको सल्लाह सुझाव चाहिँ अलिक खुल्लो राखिदिनु अब गाउँलेहरूलाई बुझाउन पनि गाह्रो छ कति गाह्रो छ काम गर्न चाहिँ किन आजकल समय निकाल्न सक्दैन कि कसैले पनि
1: अलिकति पिङ भएन भने त अब रमाइलो नि हुँदैन अब सबैजना मिलेर अब बाटो काट्न जाने हो कि अब यो लठारो किनेर जेस तेल ल्याएर बनाउने हो कि अब बाटो ल्याएर बाटेर आफूले बाटेर बनाउने हो कि त्यो पनि सबैजना भएर सल्लाह गरौँला अनि अब अरू पनि अब नाटक साटक पनि गर्ने भन्ने विचार गरेका छन्
0: नाटक पनि अब को के गर्ने अब सबै आज छलफल गर्ने हो पनि भनेछ कि अब त्यही हो आफ्नो टोलको चाहिँ राम्रो बनाउने भन्ने छ हामीले चाहिँ त्यो भन्ज्याङलाई चाहिँ यस्तो राम्रो बनाउनु पर्छ सबैले हेर्दा चाहिँ ल यो टोल हाम्रो टोलको चाहिँ नाम आउनु पर्छ है अलि एकदम डरो के छ अब हाँसी खुर्पे त सबै बोकेर अलि डरो हाँसी बोकेर आउनु है
1: हुन्छ हुन्छ एउटा चौतारा पनि बनाउनु पर्छ
0: त्यस्तै हो कसैले सुन्दैन
1: होइन त्यो अब हामी युवाले नगरे अरू कसले गर्ने भएर अनि अब प्राय जस्तो युवाहरू त बाहिर जानुपर्छ अब केही हामी बसेका अलिकति बुढापाका भएर सबैजना मिलेर हामीले आफ्नै ठाउँलाई चाहिँ केही बनाउनु पर्छ बरु पछि दाजुसँग यसो सहयोग भने पनि मागेर बनाउनु पर्छ आफ्नो गाउँलाई आफ्नो गाउँघरलाई चाहिँ राम्रो बनाउनु पर्छ है भन्न चाहन्छु है
0: हुन्छ थ्याङ्क यू सो मच हाम्रो अर्जुनजीलाई ड्रामा गर्न चाहिँ अब अझै धेरै समय पनि लाग्थ्यो है तर हामी अब समय पनि मिलाउनु पर्यो सो अर्जुनजी यहाँको प्रस्तुतिको लागि पनि थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद भन्दै अहिलेको लागि भने ड्रामा मार्फत साथीहरूलाई चाहिँ सन्देश सँगसँगै साथीहरूलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ अनि हामी छुटिन्छौँ है
1: छुट्टिसकेको छ त्यस कारणले गर्दाखेरि अब यस्तै अब जुन अब अहिले कथामा भने जस्तै आफ्नो गाउँघरलाई सरसफाई गर्ने बाटोघाटो आयो जाने ठाउँलाई सरसफाई गरेर राम्रो बनाउने अनि अब पिङ हाल्नु होला, पिङहरू हाल्ने, अब कुनै प्रोग्रामहरू राख्ने ओर्ने यिनीहरू छ भने बेलामा चाहिँ अब सबैजना सरसल्लाह मिलाएर हाम्रो बहिनी भने जस्तै मिटिङ राखेर अनि सबैजना सल्लाह गरेर राम्रोसँग चाहिँ दसैँलाई सम्पन्न गरौँ गर्नुपर्छ। अब देशमा विपत्ति भए पनि जेसुकै अब हुने कुरा भइसकेको छ, अब त्यो हामीले गरे नि होइन है। त्यस कारणले गर्दाखेरि अलिकति त्यता पिर पनि मानेर हुन्न है, पिर त लाए पनि पिर मानेर नि अब हुने कुरा भइसकेको छ। त्यस कारणले लान्छु अनि लगाएर सम्पूर्ण घरलाई परिवारले खालि सबैलाई कामना छ, मेरो परिवार सम्पूर्णलाई सम्झाइ कतिजना आउनुहुन्छ साथीहरू, कोही कसैलाई पनि विचार छैन मसँग सम्झिँदै त्यति बाटो साथ अहिले बसेर छुट्टिन्छु भाइ।
0: छुट्टिन्छौ, नमस्कार, शुभ दिन भाइ। भाइ अर्जुन थापाजी हुनुहुन्थ्यो काठमाडौँदेखि, अनि हामीले चाहिँ अब दसैँको माहौल लाई चाहिँ बिस्तारै सुरु गर्दै गाउँ घर चाहिँ सफा गर्ने निर्णय चाहिँ गरिसक्यौँ। अब साथीहरूकोतिर चाहिँ के छ है, यसरी नै अब सरसल्लाहहरू चाहिँ भइरहेको छ होला, जे होस् अब राम्रो गर्नुहोस् है, अल द बेस्ट भनौँ यहाँबाट। अहिलेको लागि भने फुलबुट्टे सारी बोलको सुमधुर गीत रहेको छ, यो गीत सँगसँगै हामी विश्राममा जानुपर्ने बेला भइसकेको छ। 11 बजेको टाइम चाहिँ लगतै पुनः उपस्थित हुन्छ भने मिलन नेवारको आवाजमा सजिएको यो गीत स्वीकार्नु होला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौं। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460076246।
2: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड, फोन 061-590-162 590-163।
6: ए बुढी, तिमीले भने जस्तै घर बने हेर त, खुसी त छौ नि?
7: घरमा के बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
6: ए सबिना, यसको हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।

0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गर गहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9860878528 र 9908161142।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू:
2: भेरिकोज भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
3: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
4: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाऊ न।
3: दीक्षा ब्युटी पार्लर रे?
4: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
3: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
4: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
3: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
4: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
3: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
4: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
3: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
4: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागञ्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090-34335।
5: दिस इज रेडियो ढोर बाराही 103.8 MHz। स्टुडियो
6: अहिले बिहानको 11 बज्यो।
0: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।

हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, र प्रोग्राम कलिङ टाइमको साथमा सदा चाहिँ आज पनि यहाँहरूको साथमा छँदैछु म कार्यक्रम प्रस्तुता अनुमल्ल, रहन्छु अबको 12 बजेको समयसम्म। र फरकबार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आज बुधबारको एपिसोडमा रहेर चाहिँ हामी ड्रामा गर्छौ। ड्रामा गर्नको लागि यहाँले चाहिँ विषयवस्तु आफै पनि लिएर आउन सक्नुहुन्छ, नभए विषयवस्तु हामी पनि दिन्छौ, अनि विषयवस्तु सँगसँगै हामी आफ्नो पात्र निर्वाह गर्दै साथीहरूलाई ड्रामा मार्फत सन्देशहरू चाहिँ राख्छौ भने 0945 4014 0014 भएर सहभागिता जनाउन सक्नुहुन्छ। प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे महावसन सुनचादी पसल दिले गौडाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुन्ना, र साथमा चाहिँ हाम्रो प्रोग्रामको अर्को पनि स्पोन्सर रहेको छ। प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले, प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। सहभागी साथी मध्ये हामी बारे पछि एकजना साथीलाई विजयी गराउँछौ, र विजयी साथी मध्ये पनि अन्तिमबार शनिबार भन्ने लक्की ड्र मार्फत एकजना साथीलाई चाहिँ पाउन सक्नुहुन्छ। रु 100 रिचार्ज भन्दै अहिलेको लागि चाहिँ एउटा मिठो गीत सुनौ, अनि साथीहरू आउनु भएसम्म हामी साथीहरूलाई पनि सहभागी गराउँछौ। जाउँला रेलैमा सर र गोर्खा पल्छ अन्न, यो सुमधुर गीत सिकार्न होला है त।

0: हजुरलाई जाउरेलैमा सरर गर्खा पल्छ न प्रशान्त तामाङ अनि जो पन्तको आवाजमा सजिएको योगी तपाईँ माझ कार्यक्रममा स्थान दिइसकेको छु भने अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा. हेलो नमस्ते हजुर. हेलो नमस्ते हजुर. कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमाया दिजुलाई. अनि सन्चै आरामै हुनुहुन्छ? एकदमै ठिक ठाक भनिराख्दा चाहिँ खुसी लाग्यो है. अनि के छ नयाँ नौलो हाम्रो दलमा दिजुको खबर सुनाइदिनुहोस् न त.
1: नयाँ केही छैन यहाँ कसरी मैदानमा महोत्सव लागेछ त्यही
0: हो. यो त्यही त कसरी मैदानको महोत्सव हेर्न चाहिँ मेला हेर्न चाहिँ जानु भएको छ कि छैन? जान चाहिँ जानु भएको छैन है. पक्कै पनि अब दसैँ मेला भनेर पनि लागिरहँदा अब आफ्नै गाउँ ठाउँतिर हुँदा चाहिँ जाम जाम लाग्छ के है. कि कहिले
1: मान्छे
0: हिँडेको ए त्यही त अब योभन्दा अघिल्लो दिनदेखि नै अब लाग्ने भनेको महोत्सव चाहिँ अब वर्षाले गर्दा पनि अलिकति पछि चाहिँ पर्यो होइन. झन् ढिलोसम्म मजाले महोत्सव मेला हेर्न चाहिँ पाइएको छ. यो जानकारी अनि यो रमाइलो कुराकानी सँगसँगै अरू के छ त नयाँ नौलो छ भने पनि सुनाइदिनुहोस् न त.
1: नयाँ नौलो केही छैन. आज ड्रामा गर्ने होला.
0: हजुर हजुर ड्रामा गर्ने हो नि आज. हामीले मजाले ड्रामा गर्ने हो ल. अब एकदमै रेडी भएर आउनु भएको छ जस्तो लाग्यो नि आज त.
1: रेडी भएर आएको लिप्नलाई.
0: हजुर हजुर.
1: रातो माटो लिन जानु पर्यो के दुई चारजना यसो मिलेर.
0: ओहो ल न त अलिकति टाढै जानु पर्यो. अब घर वरपर चाहिँ अब माटो झिक्न पाइँदैन है. ल अब सरसल्लाह गरेर जान न त. हजुर दिदी.
1: भोलि बिहानै माटो लिन जाने यसो खाजा भुजा यसो लिएर.
0: भोलि नै जाने र दसैँ आउन त कस्तो धेरै दिनै बाँकी छ त.
1: भोलि पछि जान आतुरी हुन्छ भ्याउँदैन. अहिले यस्तो माटो ल्याएर राखे पाए फेरि सेतो माटो पनि लिएर जान पर्छ.
0: हजुर नि अब माटो त लिएर राख्नु पर्ने. मेरो त झन् हेर्नु न घर अस्तिको त्यो पानीले गर्दा चाहिँ कति धेरै बिग्रेको छ कि. माटो लिन चाहिँ जानु पर्ने हो. अब भोलि नै जान भ्याइएला त. अस्तिको बाँकी भएको कोदोको त्यो गोड नै मेलो पनि बाँकी नै छ मेरो त.
1: कोही कोही साथीहरूलाई यसो एक दुईजना मेला बोलाएर गोडेर भ्याए हुन्छ. वर्षित निको वर्षितिर भोलि यसो फुर्सद हुने बेलामा साथी खोजेर जाऊँ न भनेर के.
0: ल अब जाने भए चाहिँ जाम. अब पछि त पनि अब मैले पनि साथी पाउँदिनँ. अहिले गएन भने अब तपाईँले पनि साथी नपाउने. अब अरूलाई पनि सोधौँ अनि जाऊँ न त. अब फेरि पानी जस्तिसम्म पानी पनि नि आजको घामसम्म त्यता सुके छैन होला. अब जुका त्यस्तै लाग्छ. अब यतैतिर नजिकतिर नि झिक्नु नपाइने कि. अब पहिला जान्छ भने ऊ बेलाको बाउ बाजेले चाहिँ जानेकै रहेछ कि दिदी. बरु के भन्छ यो यतैतिर झिक्यो भने पहिरो जान्छ भनेर होला कि. ऊ बेलैदेखि सिकाएको टाढा टाढा जान माटो लिनु पनि
1: होला नि. त्यही भएर होला नि. अब जानु परेन. अलिअलि त ल्याउनु पर्यो. पहिल्यै चलिआएको रीतिथिति यसो रातो माटो सेतो माटो लगाउनु पर्यो नि.
0: त्यही त अब जाने भए चाहिँ सल्लाह बेलैमै गरौँ है. उता म अब एक दुईवटा मेलो त हाल्न भन्थेँ कि. अब मेलो फर्काउने कि अब जोड्ने कि. बरु भोलि बिहानमा मेलो गरेर दिउँसोतिर गयो हुन्न.
1: कसो गर्ने हो यसो साथीहरूलाई नि भन अनि जामला.
0: साथीहरूलाई पनि भन्नु पर्यो. बिहान भर्खर अघि अब बाटो सफा गरेर पनि आएको. अब यता कोदो गोड्ने कि अब फेरि माटो लिन पनि जानु पर्यो. त्यो त झन् अब वर्ष दिनको कुरो हो. अब त्यताको काम पनि मेटाउनै पर्यो. यो घर गामको काम पनि कति हो कति. म त नभ्याएको देख्दा नि कहिले काहीँ चाहिँ दिक्क वाक्क लाग्छ कि. बिहानदेखि घर धन्दा गर्यो नभ्याइने नभ्याइने खाना पकाऊ के गर. दिन पनि अब न आमदानी धेरै आउने के भएको यसो.
1: त पिङ पनि पिङ पनि हाल ल
0: थ्याङ्क यू सो मच हाम्रो दलमा दिदीलाई कस्तो एकदमै मजा आउने यहाँले चाहिँ विषयवस्तु जोड दिनु भयो कि है दसैँ आउनु लाग्दा चाहिँ अब दसैँ आउनुभन्दा पहिला चाहिँ यस्तो कुराकानी हुन्छ कि अब माटो लिन जानु पर्यो होइन अनि अब दुना टपरको लागि पनि अब सँगसँगै पात टिपेर ल्याउने पनि भन्छ नि तर वास्तवमै अब यहाँ अघि मैले चाहिँ ड्रामा गर्दा गर्दा ठ्याक्क मेरो दिमागमा चाहिँ सोच आयो है तर वास्तवमै किन होला रातो माटो कमेरो माटो भनेपछि चाहिँ टाढै जानुपर्ने कि एक दिनकै बाटो धाएरै भए पनि हुन्छ आधी दिनै धाएर हुन्छ कि माटो लिनको लागि चाहिँ टाढै जानुपर्ने कि किन होला
1: नजिक नजिक गर्यो भने त अब पहिरो जान्छ अब त्यही भनेर होला
0: त्यही त जति टाढा छ त्यति रातो माटो आउने रे जति टाढा छ अनि त्यति चाहिँ राम्रो हुने अरे कि यो चाहिँ अलिकति अनौठो नै लाग्यो है अब साथीहरूलाई थाहा छ भने चाहिँ भनिदिनु होला हामीले निष्कर्ष चाहिँ यही निकाल्यौँ है बाढी पहिरो जान्छ होला भनेर है ल ठिकै छ यो ड्रामाको लागि यहाँलाई थ्याङ्क यू सो मच अहिले भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि छुट्टिनुपर्छ है त
1: फर्स्टमा हजुरकै लागि
0: थ्याङ्क यू सो मच
1: अनि हजुर दाईको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु के अरे दसैँको शुभकामना भन्दै अनि साथीहरू भन्नुपर्छ अमृत दाई ओमनाथ दाई नरेन्द्र दाई टेकु छेत्री दाई तरवान दाई अनि चोक दाई अनि ऋषिराम दाई अनि एकराज भाइ चन्द्र भाइ खगीमाया साथी रोसिका चेतना अनि के भन्छ गाउँबारे आउने रिता बहिनीको लागि भन्दै
0: नमस्ते शुभ दिन छुट्टिन्छौँ उहाँ हुनुहुन्थ्यो धर्मादिजू हामीलाई सम्झनु भएको थियो पुलचोकदेखि अनि अब दसैँ मेला पनि यहाँ कसरी मैदानमा लगाइरहेको छ भन्दै हुनुहुन्थ्यो है अनि यो ठ्याक्कै बनकेवा चोकभन्दा तलपट्टिहरूको चोकतिर गयो भने चाहिँ यहाँले मजाले अहिले चाहिँ दसैँ मेला पनि देख्न सक्नुहुन्छ है रमाउन सक्नुहुन्छ गएर चाहिँ अनि यो चाहिँ सन्दर्भमा चाहिँ अब दसैँको ड्रामा नै प्रस्तुत गर्यौँ दसैँ भन्दा पनि दसैँ भन्दा अगाडि चाहिँ के कुरा हुन्छ त भनेर आज साथीहरूलाई चाहिँ हामी सुनाइरहेका छौँ कि जुन चाहिँ सुरुवातीमा चाहिँ अर्जुनजीसँग चाहिँ हाम्रो कुराकानी भएको थियो दसैँको समयमा चाहिँ अब बाटो सफा गर्नुपर्छ अब सबै दसैँको लागि भनेर गाउँघरतिर आउँछ तर गाउँघरतिर चाहिँ अब बाटोघाटो झाडी छ भने पनि अलिकति अब गाउँठाउँको चाहिँ अब साम देखाउनु पर्यो गाउँठाउँको चाहिँ सुन्दरता पनि हामीले अब बचाउने आफैले हो गाउँठाउँको परम्परा पनि हामीले सबै बचाउने हाम्रो संरक्षण गर्ने हाम्रो दायित्व हो भनेर पनि हामीले गाउँघर सफा गर्दै थियौँ अब पिङ हाल्ने कुरो पनि भएको थियो हाल्ने कि नहाल्ने भनेर सरसल्लाह भएको थियो अनि त्यस्तै गरी भर्खरै दलमा दिदीसँग चाहिँ अब दसैँको समयमा चाहिँ अब रङरोगन सँगसँगै हामीले गर्नु पर्यो सो यस्तै कुराकानी भइरहेको थियो भने एउटा दसैँको गीत सुनौ अनि विश्राम लगतै हामी पुनः उपस्थित हुन्छौँ भने दसैँ आयो सुमधुर गीत रहेको छ स्वीकार्नु होला है त यो चाहिँ वर्ष दिनमा चाहिँ यो गीत सुनेपछि दसैँ आए जस्तै नै हुन्छ र यो माहौल हामी बनाउँदैछौँ स्वीकार्नु होला है त

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171656
4: साईली आमा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
5: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
4: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा 1 घरमाथि टिभीआर सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
5: ए ल ल तपाई पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460269225
6: तिमीले देखो कुर्ता सुरुवाल चुरा मिलाए
7: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
8: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
9: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
7: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
4: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 98560557731 98066557731
10: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
11: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
10: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
12: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
13: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 98171669 राजु विश्वकर्मा 98087172
14: मम्मी भोक लाग्यो खाजा खाऊ न
15: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
14: हस् मम्मी
16: मैले सुने छोरी ल जाऊ हिँडा
15: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
16: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
15: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 98028 28144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
16: बिजी मोमो हाउस दुलेगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
17: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
18: कता हिँड्नु नि, मिल्कु जालीले फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
17: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
18: त्यसो भए कहाँ जाने त कान्छा?
17: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
18: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
19: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
18: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
20: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
21: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
22: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
23: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
24: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई
25: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
24: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
25: घुँडा तथा जोड्ने दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
24: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
25: खेलकुदका क्रम लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
24: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
25: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
24: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841769 र 9841615644।
25: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
26: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

साथै सम्पूर्ण श्रोतालाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको यहाँको 12 बजेको समयसम्म पनि सुनेर साथ दिन सक्नुहुन्छ। फरकबार फरक श्रृङ्खलाको साथमा आउने गर्दछौँ हरेक हप्ताको साथै दिन भने आज बुधबारको एपिसोडमा रहेर चाहिँ हामीले नाटक गरेर साथीहरूलाई सुनाइरहेका छौँ। अनि साथीहरूलाई पनि अब नाटक गर्नु मनपर्छ, रेडियो प्रोग्राम मार्फत नाटक मार्फत साथीहरूलाई चाहिँ के सन्देशहरू दिन मन लागेको छ भने 0965-4142-00 बाटो भएर आउन सक्नुहुन्छ। टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ भने रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि हामीलाई चाहिँ दिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने एउटा गीत सुनिहालौँ अनि साथीहरूलाई मिलेसम्म हामी सहभागी पनि गराउँछौँ। तिमीसँग फिल्म नलाउने टाइटलमा रहेको सुमधुर गीत रहेको छ, रमाइलो गीत पनि छ। यहाँहरूमा राख्दैछु आशिष गौतम सँगसँगै मिलिना राईको आवाजमा सजिलो गीत सिकार्नु होला है त।

हजुर, तिमीसँग फिल्म नलाउने यो रमाइलो गीत पनि थियो, अलिकति मार्मिक पनि थियो है। यहाँहरूमा आज कार्यक्रममा स्थान दिइसकेको छु। प्रोग्राम रहेको छ कलिङ टाइम, र प्रोग्राम कलिङ टाइममा रहेर त्यही आधुनिक गीत सङ्गीतको साथमा चाहिँ हामी रहिरहेका छौँ भने साथमा चाहिँ आज ड्रामा पनि गरिरहेका छौँ, र हामी हप्ताको सातै दिन फरक साथमा पनि आउने गर्दछौँ भने हाम्रो नियमित श्रोता साथीलाई थाहा छँदैछ के र कसो गर्छौँ। त्यही पनि कोही साथीहरू नयाँ हुनुहुन्छ भने कार्यक्रम सम्बन्धी जानकारी आइतबार एपिसोडमा रहेर हामी अन्ताक्षरीको साथमा जोडिन्छौँ। सोमबार भनेको साथीहरूलाई मनपर्ने गीत सङ्गीत रचनामा पार्दै यहाँले चाहिँ आफूलाई मनपर्ने गीत सङ्गीत रचनामा पार्नको लागि सम्झन सक्नुहुन्छ। अनि मङ्गलबार भनेको चाहिँ कुनै टपिक लिएर आउँछु अनि त्यो टपिकमा चाहिँ भनेर पनि राख्न सक्नुहुन्छ, जुन चाहिँ हिजो मात्र अब विपदको समयमा चाहिँ अब धेरै साथीहरूले चाहिँ अब सूचनाको प्रभावकारी हुनुपर्छ भनेर त राख्नु भएको थियो, तर त्यो प्रभावकारी सूचनालाई पनि हामीले प्रभावकारी बनाउनको लागि चाहिँ सूचना पाइसकेपछि के गर्ने त भनेर पनि हामी कुराकानी गऱ्यौँ, र त्यस्तै बुधबार ड्रामा गरिरहेका छौँ, नाटक गर्दैछौँ। अनि साथीहरूले सुन्दै हुनुहुन्छ भने के कस्तो लागिरहेको छ, त्यस्तै बिहिबारको एपिसोडमा रहेन भने यहाँको प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्दछु। अनि शुक्रबार चाहिँ म्युजिक ट्र्याक गेम रहन्छ, यहाँले चाहिँ गीत सङ्गीतको थोरै भागबाट नै कुन चाहिँ गीत हो त भनेर चिन्नुपर्ने हुन्छ। अनि शनिबार भनेको चाहिँ गाउँ खाने कथा, र यसरी हप्ताको सातै दिन हामी फरकबार फरक श्रृङ्खलाको साथमा आउने गर्दछौँ, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माउसन संसादी पसल दुलेगौडाले, प्रोपाइटर हुनुहुन्छ मिन बहादुर सुनार भन्दै। अहिलेको लागि भने एउटा गीत सुनौ अनि त्यसपछि चाहिँ अब विश्राममा जानुपर्ने भइसकेको छ। अघि कता कता साथी लाइनमा जोडिनु भएको थियो जस्तो लागिरहेको थियो, सुन्दै हुनुहुन्छ भने साथीलाई हामी विश्रामपछि सहभागी गराउँछौँ। सोचेन कहिले सुहाउँछ सुहाउँदैन, हेमन्त शर्मा अनि लिना सुमनको आवाजमा सुझेको यो सुमधुर गीत सिकार्नु होला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
2: मिति यही असोज 12 गते देखि 22 गते सम्म
1: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
2: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कसेरी खेल मैदान
1: महोत्सवका मुख्य आकर्षणहरू
2: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
1: बालुद्यान एवं रमाइलो मेला
2: दशैं तिहार सस्तो बजार
1: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
2: स्थानीय कला संस्कृतिको प्रदर्शनी
1: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
2: साथमा लाइभ कन्सर्ट
1: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
3: ल किन हो आन्दी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
4: हेर्न कान्छे यति का पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
3: बजारै भरि फ्रेस आउँछ त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
5: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811066136
2: सधैँ यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
6: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुखभित्रको घाउ खटिरा थाइरोइड ग्रन्थी सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
1: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
7: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
1: र 9678168887
9: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
10: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
9: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
5: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9855324775 र 9801324775
2: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
1: यहाँ दैनिक उपभोग्य सामग्री एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
11: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
11: फोन नम्बर 0564143121,
1: मोबाइल 9865878634 र 9781107090।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपो लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
11: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
13: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
14: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज बुधबारको एपिसोडमा चाहिँ हामीले ड्रामा प्रस्तुत गरिरहेका छौं भने ड्रामा भन्दा भन्दै अब चाहिँ हामी लगभग समयको अन्ततर्फ पनि छौं। साथीलाई सहभागी गराउन चाहिँ सक्दैनौ किनकि समय पनि कम छ है। र आज भने कार्यक्रममा सहभागिता जनाउनु भएको थियो काठमाडौँदेखि हुनुहुन्थ्यो अर्जुन थापाजी, अनि पुलचोक देखि चाहिँ हामीलाई दलमा दिजुले सम्झाउनु भएको थियो, अनि दुवै साथीलाई धेरै धेरै धन्यवाद र साथमा चाहिँ तिन जस समय सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद भन्दै अन्तिममा चाहिँ हामीले एकजना साथीलाई विजय चाहिँ गराउनु पर्ने हुन्छ। र आजको ड्रामामा भने हामीले चाहिँ अब दसैँ विशेष अगाडि चाहिँ अब के कुराहरू चाहिँ हुन्छ त भनेर कुराकानी गरिरहँदा चाहिँ आजको विजय साथी चाहिँ हामी गराउँदैछौ, जहाँ चाहिँ विषयवस्तु पनि आफैले ल्याउनु भएको थियो अनि छोटो मिठो रमाइलो कुराकानीको साथमा पनि ड्रामा चाहिँ प्रस्तुत गर्नुभएको थियो। दलमा दिजु हुनुहुन्छ पुलचोकदेखि र उहाँले सुन्दै हुनुहुन्छ भने अबको अन्तिम बार शनिबारसम्म चाहिँ यहाँले सुनेर साथ दिनुपर्ने हुन्छ, किनकि हामी बाह्रै पछि एकजना साथीलाई यसरी नै विजय गराउँछौ र विजय साथी मध्ये पनि अन्तिम बार शनिबार एकजना साथीले चाहिँ पाउन सक्नुहुन्छ रुसैको रिचार्ज भन्दै जाँदा जाँदै भने एउटा मिठो गीतको साथमा चाहिँ हामी छोड्दैछौ। गोदुली साथमा म तिम्रै आत्मा भइदिए हुन्थ्यो जस्तै लाग्छ मेरो यो आत्मा। सुमधुर गीत रहेको छ टंक तिमिल सिन्हा अनि प्रविष्ट अधिकारीको आवाजमा सजिएको यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत मलाई पनि विदा हुने आज्ञा चाहन्छु। फेरि भोलि बेली भेटौँला। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: होइनै आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
0: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
3: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
4: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौड़ा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
4: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
3: रक्सी, गाँजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा

0: उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
1: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौंडा, माछा पुस्र बैंकको ठिक पारिपट्टि।
0: सम्पर्क 0965903969, मोबाइल 9840826926।
2: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846688817।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोभे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
0: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौंडा बस बिसौनीको ठिक पारिपट्टि,
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855062609।
11: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
12: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो।
13: टाइम चेक को साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
14: नमस्कार। थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
15: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
14: दधारा चाँदनी जोड्ने झोलुङ्गे पुल भाँचियो, आवत जावत ठप्प, सिन्धुलीमा गाड़ी दुर्घटना हुँदा 8 जना घाइते।
15: पृथ्वी राजमार्गमा आजदेखि सबै प्रकारका सवारी सञ्चालनमा ल्याउने तयारी, लामो दूरीका गाड़ीमा 2 चालक राख्ने नियम कड़ा पारिँदै।
14: राष्ट्रसंघको महासभामा सहभागी भएर परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता, प्रधानमन्त्री शाहको परिणाममुखी भारत भ्रमण हुने दावी।
15: इजरायली प्रधानमन्त्रीको यूएई भ्रमणको इरानद्वारा निन्दा, अमेरिका र इजरायलले आन्तरिक विभाजन ल्याउने प्रयास गरिरहेको आरोप।
14: र नेशन्स लीग फुटबलमा स्पेन र इंग्ल्याण्डको सहजित।
16: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
17: नमस्कार।
16: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
17: यो त साइड जब दाई, यो चाहिँ मेन।
18: यो मेरो छोरा विदेशबाट आको नयाँ घर बनाएको पाइप किन्न आएको
19: सामान राम्रो छ ढुक्क हुनुहोस्
18: थाहा छ त्यसरी त यही लिन आएको
19: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ
18: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
19: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
18: सुरक्षा घरको
19: साथ जीवन भरको
20: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
15: समाचार अब विस्तारमा कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने झुलुङ्गे पुल भाँचिएको छ दोधारा चाँदनी नगरपालिका चार र भीमदत्त नगरपालिका तेह्र जोड्ने झुलुङ्गे पुलको पिल्लर भाँचिएपछि पुलबाट हुने आवत जावत पूर्ण रूपमा अवरूद्ध भएको छ पुलका आठवटा पिल्लर मध्ये तीन नम्बर पिल्लर भाँचिँदा हाल आवत जावत पूर्ण रूपमा अवरूद्ध भएको हो प्रहरीका अनुसार पुलको दोधारा चाँदनीतर्फको तेस्रो स्पानमा क्षति पुगेको छ करिब डेढ़ किलोमिटर लामो यो झुलुङ्गे पुल दोधारा चाँदनीका बासिन्दाका लागि लामो समयदेखि आवागमनको महत्वपूर्ण माध्यम रहँदै आएको थियो महाकाली नदीमाथि बनेको यो पुल एसियाकै दोस्रो लामो पुल हो यसको लम्बाई 1452.96 मिटर रहेको छ दोधारा चाँदनी नगरपालिका चार स्थित महाकाली नदीमा रहेको झुलुङ्गे पुलको दोधारातर्फको 5-6 मिटर बीचको भाग माथि उठेर बिहान आवत जावतमा समस्या भएको थियो लगतै पुलको पिल्लर समेत भत्किएर पुल भाँचिएको प्रहरीले जनाएको छ
14: सिन्धुलीको सुनकोशी गाउँपालिका तीन गणेश थानास्थित बीपी राजमार्गमा स्कार्पियो गाड़ी दुर्घटना हुँदा 8 घाइते भएका छन् काभ्रे पलाञ्चोकबाट रामेछापतर्फ छुटेको बागमती प्रदेश 01-0316-9749 नम्बरको स्कार्पियो जीप अनियन्त्रित भई सड़कबाट करिब 20 मिटर तल खसेर दुर्घटना भएको हो दुर्घटनाको खबर प्राप्त हुनसाथ प्रहरीको टोली उद्धार कार्यमा खटिएको थियो प्रहरी टोलीले दुर्घटनामा घाइते भएका 8 उद्धार गरी उपचारको लागि स्थानीय प्रधान मेडिकल रातमाटामा पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि काभ्रेको धुलीखेल अस्पताल पठाइएको छ चालक काभ्रे विथानचोक गाउँपालिका तीन बस्ने 26 वर्षीय नारायण बस्नेत सकुशल रहेकोले नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
15: पृथ्वी राजमार्गमा आज दिउँसोदेखि सबै प्रकारका सवारी साधन सञ्चालनमा आउने भएका छन् अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सड़क भाँसिएर अवरूद्ध भएको सड़क खण्डमा सवारी आवागमन सहज बन्दै गएकोले आजदेखि पूर्ण रूपमा सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ कार्यालयले जारी गरेको सूचना अनुसार थप पहिरो तथा अवरोध नआएमा दिउँसो 1 पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारी साधन पूर्ण रूपमा सञ्चालनमा आउनेछन् राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले जुनसुकै समयमा पहिरो झर्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ सवारी चालक यात्रु तथा सर्वसाधारणलाई सावधानीपूर्वक यात्रा गर्न प्रशासनले आग्रह गरेको छ केही दिन अघिको बाढ़ी र पहिरोका कारण देशका अन्य प्रमुख राजमार्ग तथा सड़क खण्डहरू पनि प्रभावित छन् नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार धेरैजसो राजमार्गमा अझै यातायात सेवा पूर्ण रूपमा ठप्प छ पहिरोका कारण मनाङको बेसीसर खाडसार सड़क र म्याग्दीको बेनी जोमसुम तथा बेनी दरबाङ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छन् मुस्ताङको जोमसुम कोरला सड़क पर्वतको मालडुंगा बेनी र मध्य पहाड़ी लोकमार्ग नवलप्रासी पूर्वको कालीगण्डकी करिडोर तथा लमजुङको मध्य पहाड़ी लोकमार्गमा पूर्ण रूपमा बन्द रहँदा जनजीवन अस्तव्यस्त बनेको छ
14: काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक गाड़ीमा दुई चालक राख्ने नियम कड़ाई गर्ने भएको छ यात्रुको सुरक्षा सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको लागि ट्राफिक प्रहरीले उक्त नियम कार्यान्वयन गराउन विशेष निगरानी बढ़ाउन लागेको हो यसको लागि ट्राफिक प्रहरीले जाँच तथा अनुगमनलाई तीव्रता दिने जनाएको छ चाडपर्वको बेला यात्रुको चाप पर्ने र रातिको समयमा लामो दूरीका बस सञ्चालन हुने भएकोले चालकको थकानका कारण हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न कड़ाई गर्न लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो लामो दूरीमा चल्ने सार्वजनिक गाड़ीमा दुई चालक भए नभएको विषयमा ट्राफिक प्रहरीले नियमित जाँच गर्नेछ एकजना मात्रै चालक राखेर गाड़ी चलाउनेलाई कार्यवाही गरिनेछ यात्रुलाई सुरक्षित यात्रा गराउने सवारी दुर्घटना नियन्त्रण गर्ने र यात्रु ठगीका घटनालाई रोक्ने उद्देश्यले अभियान सञ्चालन गरिने कार्यालयले जनाएको छ मुख्य सड़क सवारी आगमन बढ़ी हुने क्षेत्र तथा लामो दूरीका सार्वजनिक सवारी साधन संचालन हुने स्थानमा प्रहरी परिचालन गरी नियमित जाँच तथा अनुगमन गरिने जनाइएको छ। यसैगरी यात्रुबाट बढ़ी भाड़ा असुल्ने, टिकटमा अनियमितता गर्ने तथा यात्रुलाई असुविधा हुने गतिविधि रोक्न सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कदम चालिने प्रहरीले जनाएको छ।
15: परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्र संघको एकासी महासभामा सहभागी भई आज स्वदेश फर्किनु भएको छ। संयुक्त राष्ट्र संघको महासभा एवं सो अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा सहभागिता जनाई उहाँ आज बिहान स्वदेश फर्किनु भएको हो। उहाँ यही असोज 4 गते संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा मन्त्री खनालले नेपालका तर्फबाट सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गर्नुका साथै द्विपक्षीय बैठकहरूमा सहभागिता र विभिन्न मुलुकका आफ्ना समकक्षहरूसँग भेटवार्ता गरी आपसी हितका विभिन्न विषयमा छलफल समेत गर्नुभएको थियो। स्वदेश फर्केपछि मन्त्री खनालले प्रधानमन्त्री वीरेन्द्र शाहको सम्बोधन र आफूले विभिन्न मञ्चमा राखेका धारणाले नेपालको कूटनीतिक छवि उच्च बनाएको बताउनु भएको छ। विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले उपयुक्त समयमा प्रधानमन्त्रीको भारत भ्रमण हुने पनि बताउनु भएको छ। चाँडै प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुने, यद्यपि हालसम्म भ्रमणको औपचारिक मिति भने तय भई नसकेको उहाँको भनाइ छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
20: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
15: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
14: अब बाँकी समाचार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने बैठकमा विभिन्न विधेयकहरू सम्बन्धित समितिमा दफा छलफलको लागि पठाउन पेश गर्ने कार्यसूची छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेलमिलाप सम्बन्धी तेस्रो संशोधन विधेयक 2083 दफा छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। कानून मन्त्री गौतमले नै नेपाल कानून आयोगको पहिलो संशोधन विधेयक 2083 र निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै बैठकमा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रमक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2083 पारित गर्ने प्रस्ताव विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले पेश गर्नुहुनेछ।
15: अब अन्तर्राष्ट्रिय समाचार। इरानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको संयुक्त अरब इमिरेट्स युए भ्रमणको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ। इरानी विदेश मन्त्रालयले नेतन्याहुको युए भ्रमणपछि पश्चिम एसियाका देशहरूलाई चेतावनी दिँदै यसले क्षेत्रमा अस्थिरता निम्त्याउने बताएको छ। गैराती जारी विज्ञप्तिमा इरानले असुरक्षित शक्तिहरूको प्रवेशका लागि बाटो खोल्ने कुनै पनि कदम अन्तत यस क्षेत्रका सबै देशका लागि हानिकारक हुने बताएको हो। नेतन्याहु आइतबार युए जानुभएको थियो। त्यहाँ उहाँले युएका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहानसँग भेटवार्ता गर्नुभएको थियो। यसैबीच इरानी राष्ट्रपति मसूद पेजेस्कियानले अमेरिका र इजरायलले इरानको आन्तरिक विभाजन सृजना गर्ने तथा त्यसलाई थप चर्काउने रणनीति अप्नाइरहेको आरोप लगाउनु भएको छ। सैन्य शक्तिको प्रयोग गरेर इरानलाई पराजित गर्न असफल भएपछि आन्तरिक विभाजन गर्न लागि पेजेस्कियानको आरोप छ। प्रमुख शहर तथा प्रान्तीय राजधानीका मेयरहरूसँगको बैठकमा पेजेस्कियानले सैन्य युद्ध मार्फत इरानी जनतालाई आत्मसमर्पण गर्न बाध्य पार्न असफल भएपछि शत्रुहरूले आफ्नो सम्पूर्ण योजना आन्तरिक विभाजन सृजना गर्ने र त्यसलाई तीव्र बनाउनेतर्फ केन्द्रित गरेको आरोप लगाउनु भएको हो।
14: र अब खेल समाचार युईएफए नेशन्स लीगमा स्पेन र इंग्ल्याण्ड विजय भएका छन्। स्पेनले क्रोएसियालाई 4-1 र इंग्ल्याण्डले चेकियालाई 2-0 पराजित गरेका हुन्। घरेलु मैदानमा विश्वकपको ट्रफी प्रदर्शन गरिएको खेलमा स्पेनले प्रभावशाली जित निकाल्यो। उसका लागि लामिन एमलले 2 गोल र 1 असिस्ट गरे। उनले खेलको दोस्रो मिनटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। क्रोएसियाका डियोन बाल्जोले 29 मिनटमा बराबरी गरे पनि त्यसको 3 मिनटपछि मार्क पोबिलले गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए। दोस्रो हाफमा एमलले व्यक्तिगत दोस्रो गोल गरे भने 89 मिनटमा निको विलियम्सले गोल थपे, जससँगै स्पेन पछिल्ला 40 खेलमा अपराजित रहँदा समूहमा 2 खेलबाट 6 अंक सहित शीर्ष स्थानमा छ। यस्तै इंग्ल्याण्डले चेकिया विरूद्ध सहज जित निकाल्यो। चेकिया पहिलो हाफमै 10 खेलाड़ीमा सीमित भएपछि इंग्ल्याण्डले त्यसको फाइदा उठायो। 47 मिनटमा एन्थोनी गोर्डनले गोल गर्दै अग्रता दिलाए भने 68 मिनटमा ह्यारी केनले दोस्रो गोल गरे। खेलको 25 मिनटमा भीआरको समीक्षापछि फायल सुल्चको पहिलो कार्ड रातोमा परिवर्तन गरिएको थियो, जससँगै इंग्ल्याण्डले समूहमा पहिलो सफलता हात पारेको छ।
15: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
14: धदारा चाँदानी जोडिने झोलुङ्गे पुल भाँचियो, आवत जावत ठप्प, सिन्धुलीमा गाड़ी दुर्घटना हुँदा 8 जना घाइते।
15: पृथ्वी राजमार्गमा आजदेखि सबै प्रकारका सवारी सञ्चालनमा ल्याउने तयारी, लामो दूरीका गाड़ीमा 2 चालक राख्ने नियम कड़ा पारिँदै।
14: राष्ट्रसंघको महासभामा सहभागी भएर परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता, प्रधानमन्त्री शाहको परिणाममुखी भारत भ्रमण हुने दावी।
15: इजरायली प्रधानमन्त्रीको यही भ्रमणको इरानद्वारा निन्दा, अमेरिका र इजरायलले आन्तरिक विभाजन ल्याउने प्रयास गरिरहेको आरोप।
14: र नेशन्स लीग फुटबलमा स्पेन र इंग्ल्याण्डको सहज जित।
15: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र रविन्द्र विदा हुन्छौ, नमस्कार।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: बड़ा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ
2: यसको बुवा यसपालि अलिअलि गरगहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाद सम्झेल त हो नि मान सम्मान इज्जत बनेको
3: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौंडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807162
6: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
7: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
6: दीक्षा ब्युटी पार्लर रे
7: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
6: हो र त्यस्तो के हुन्छ र त्यहाँ
7: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
6: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
7: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
6: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
7: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
6: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
7: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 9709034335
8: जाम न ढिला भइसक्यो
9: एकैछिन पख न के को भिडियो सुनौ
10: घर बनाउँदै हुनुहुन्छ पहिले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्घ खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
7: हो नि चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
9: नबोल न सुन त
10: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ मैले त के बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
7: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
0: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेस प्रोप्राइटर रविन्द्र पौडेल सम्पर्क 9846086265 र 9801412888
11: तिकुनी माया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
12: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
11: हो र, कहाँ छ र त्यस्तो?
12: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
13: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
14: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
13: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
14: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
13: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
15: कति बन्यो घर? अनि ढलान भयो त?
16: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
15: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
16: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
13: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोपाइटर राम भुजेल, सम्पर्क 9091950633 र 9746680681।
13: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
13: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
13: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
13: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
13: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
2: भिपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
17: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको
2: एकदम ढुक्क छु म त त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171556
4: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
5: पोखराका हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार
6: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
7: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन
8: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
11: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
3: तनहु सेवा अस्पताल दुलेगौडा फोन 065414377 मोबाइल 98560443
12: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
13: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
12: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआ सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
13: ए ल ल तपाई पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
12: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460269625
14: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
15: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
14: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 98603373010 र 98261553507
16: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
17: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
16: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
18: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री लक्ष्मी बजार प्रोपाइटर भुज बहादुर सुनार
1: मोबाइल 9008535537 र 9806615899
15: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने के भए दाइ पैसा भएपछि नि के को तनाव हो र हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएछु
14: ल दाइ पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै थानामुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पीवीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0654142636 मोबाइल 9850678302 र 9840683002
19: प्रणाम अभी अपने सुनतनी रेडियो ढोलबराई 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज़।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: एपी स्टोर दुलेगौडा सिर्जना तो बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 065414321,
2: मोबाइल 9865078634 र 97081010590।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855324020, 9801454674 र 9864023420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, जुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: मैडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: आयोजना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
9: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के।

0: ब्लाइन नेल र धनीलाई तेल दिएको छु भने थप गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, अक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने गएर वार गर, अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्नु कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: संसार।

हेलो, गुड आफ्टरनून दर्शन, नमस्ते, नमस्कार, वेलकम छ प्रोग्राम फिल्मी संसारमा। यहाँहरू सम्पूर्ण श्रोता साथीलाई पनि म कार्यक्रम प्रस्तुता श्रीया गुरुङ रहेको छु। यहाँहरूसँग अब ठिक एक बजीदेखि दुई बजेको टाइम सेकसम्म साथमा रहनेछु। कार्यक्रममा रमाइला रमाइला सुमधुर न्यू ट्रेनिङ सङ्घहरूलाई प्रोग्राममा स्थान दिइनेछौँ भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com त ट्यानपी लगइन गरेर वा हाम्रो पत्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिकै साथ रहेर श्रोता साथीहरू यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। र त्यसै गरी आजको एपिसोडमा रहेर न्यू नेपाली मूवी संघलाई प्रोग्राममा स्थान दिइनेछौ। कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला श्रोता साथी। कार्यक्रम हालसालै मात्र बजारमा प्रकाशित भएका नयाँ सुमधुर संघहरू रहनेछन्। र त्यसै गरी प्रोग्रामको ओपनिङमा यहाँको लागि एउटा मिठो संघ राख्नतर्फतिर लागिरहेको छु। जालाकिमीबाट रहेको जाले रूमाल मायालाई टाइटलमा रहेको संघ रहेको छ, जसमा आवाज रहेको छ एससी योगी अनि रेशमा पुनको, भने लिरिक्स रहेको सुरेन्द्र राणाको र म्युजिक रहेको छ एसटी योगीकोमा। कौडा भाकामा रहेको छ भने स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, जाले रुमाल मायालाई टाइटलमा रहेको निकै नै रमाइलो कौडा सङ रहेको थियो, झालकिबाट रहेको भने यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पुगे पनि कार्यक्रममा सुमधुर सङलाई सुन्नुभयो होला। यो गीतमा आवाज रहेको छ यस्टी योगी अनि रेशमा पुनको भने श्रोता साथी अहिलेको लागि पनि यहाँको लागि फेरि पनि आउँछ अर्को सुमधुर सङ राख्नतर्फतिर लागिरहेको छु। अझ किन कान्छी टाइटलमा रहेको आबाट आमा टू मुभीबाट रहेको सङ छ, जसमा आवाज रहेको छ रवि वार अनि गंगा सोनमको भने सिकार्नु होला है त।

0: हजुर श्रोता साथी, हजुर किन कान्छी टाइटलमा रहेको आ बच्चा आमा टु मूल बाजा रहेको सङ बाजा रहेको थियो र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि सुन्नुभयो होला। र अहिलेको लागि भने श्रोता साथी, प्रोग्रामका हामी पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि हाम्रो भइसकेको छ र विश्राम पूर्व जानु अघि कार्यक्रममा बाधी गयो कर्तकी टाइटलमा रहेको पेन्सन पत्ता मूल बाजा रहेको सङ रहेको छ अनि किन ट्रेनिङ सङ पनि रहेको छ र गीतमा आवाज रहेको छ शिव भराइली अनि सुरक्षा सेन्चुरीको भने यो मिठो सङ्गले राख्दै जाँदैछु प्रोग्रामको पहिलो विश्राममा स्वीकार्नुहोला है त।
1: अर्को कुनै जुनै भयो भने तिम्रो नाम गर्नु होला।

0: This is Radio Dhor Barahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गर्दछु
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625961363
6: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
6: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
3: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई गाछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9850632475 र 9801132475
7: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
8: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
7: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
8: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
9: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
7: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
9: प्रोप्राइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9868385022
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
8: हजुर श्रोत साथी, केहीको विश्राम लगतै यहाँहरू माझ फेरि पनि पुनः उपस्थित भइसकेको छु प्रोग्राम फिल्म संसार लिएर। भने तपाईँले हामीलाई रेडियो ढोरपाराही 103.8 मेगाहर्ज अन्दमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। www.radiodhorparahi.com एनपी लगइन गरेर आजको एपिसोडमा हामीले नेपाली मुभी सङ्घहरूलाई प्रोग्राम स्थान दिइरहेका छौँ। ट्रेनिङ सङ्घहरूलाई बजारमा हालसालै मात्र प्रकाशित भएका सुमधुर सङ्घहरूलाई भने अहिलेको लागि भने यहाँको लागि फेरि पनि एउटा मिठो सङ राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी, गीतको टाइटल रहेको छ हेर्नेछन् हार्नेछन् देशका दुश्मन, जुन चाहिँ चङ्गुर मूलबाट रहेको छ भने स्वीकार होला मिठो सङलाई हैटा।

हजुर साथी हार्ने सन्देशका दुश्मन सारा तजलमा रहेको चङ्गु मूलबाट रहेको सङ रहेको थियो जसमा आवाज रहेको छ विश्व नेपालीको भने अहिलेको लागि भने श्रोता साथीहरूको लागि फेरि पनि आउँछ अर्को सङ राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ जनकपुरे रेलैमा सिकार्नुहोला है त

हजुर श्रोत साथी जनकपुर रेलवेमा तजलमा रहेको संघलाई पनि स्थान दिइसकेको छु प्रोग्राममा र अहिलेको लागि भने यहाँको लागि फेरि पनि यो जर्गस मधुर संघ राख्नतर्फतिर लागिरहेको छु जुन चाहिँ छ माया छपक्कै टूबाट रहेको संघ रहेको छ स्वीकार होला है त

हजुर श्रोता साथी छ माया छपकै टु मुभीबाट रहेको मिठो सङलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु। यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले सुन्नुभयो होला र अहिलेको लागि भने श्रोता साथी प्रोग्रामको फेरि पनि अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ र विश्राम पूर्व जानु अघि कार्यक्रममा जुनेली टाइटलमा रहेको बाह्र गाउँ टु मुभीबाट रहेको मिठो सङलाई राख्दैछु, स्वीकार्नुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0065414008

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura. What in Department Bhavan Sangai. Mobile 98-562-493 ra 98-562-3073.
2: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दयामया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
3: ल फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66।
4: सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर राजन पौडेल, मोबाइल 98-560-62-29।
10: एभुडी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
11: घर मात्र बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो सोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट प्लान्ट, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 98-560-33-398 र 98-465-10-950।
13: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर त साथी केही दिनको विश्राम लगत यहाँहरू माझ फेरि पनि पुनः उपस्थित भइसकेकी छु भने श्रोत साथी तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज दमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com एनपी लगइन गरेर वा हाम्रो पत्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिकै साथ रहेर सुन्न सक्नुहुनेछ। र श्रोत साथी हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा भने सन्डेको एपिसोडमा रहेर फिल्म इन्फर्मेशन अनि मुभी सङ्गहरूलाई कार्यक्रम स्थान दिन्छौ। मन्डे हिट आइटम नेपाली मुभी सङ सँगसँगै मोस्ट भ्युज भाइरल सङलाई कार्यक्रम स्थान दिनेछौ। र ट्युजडेको एपिसोडमा रहेर न्यू नेपाली मुभी ट्रेलर अनि टिजरहरूलाई स्थान दिन्छौ भने वेनेसडेको एपिसोडमा रहेर न्यू नेपाली मुभी सङलाई स्थान दिन्छौ जुन हालसालै मात्र बजारमा चाहिँ प्रचलित भएका नयाँ नयाँ सुमधुर सङहरू रहनेछन्। र थर्सडेको एपिसोडमा रहेर ओल्ड नेपाली मुभी सङलाई स्थान दिन्छौ जुन चाहिँ पुरानो मुभीहरूबाट रहनेछ। र अन्तिममा फ्राइडेको एपिसोडमा रहेर फिल्मे क्वेसन एन्ड सम इन्फर्मेसन अबाउट मुभीमा चाहिँ मुभी सम्बन्धी चाहिँ केही जानकारी यहाँलाई लिनु परेमा कार्यक्रममा सुन्न सक्नुहुनेछ। र श्रोत साथी हामी यसै गर्ने आउने गर्दछौ हप्ताको हरेक दिन हप्ताको छ दिनहरूमा आज उपस्थित हुने गर्दछौ। रमाइलो रमाइलो श्रृङ्खलाको साथमा यहाँहरूसँग हामी हरेक दिन जोडिनेछौ भने हामी चाहिँ आउने गर्दछौ एक बजेदेखि दुई बजेसम्म यहाँहरूसँग जोडिनेछौ कार्यक्रममा रमाइलो सङहरू पनि कार्यक्रममा स्थान दिन्छौ। र आजको एपिसोडमा रहेर हामीहरूले यो नेपाली मुभी सङलाई कार्यक्रममा स्थान दियो भने अहिलेको लागि भने श्रोत साथी यहाँहरूको लागि एउटा मिठो सङ राख्नतर्फतिर लागिरहेको छु। र यसै गरी नै छुटिनुपर्ने बेला पनि हाम्रो भइसकेको छ कार्यक्रमबाट विदा लिने बेला पनि हाम्रो भइसकेको छ आज रहेको छ यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई सुनेर भरपूर मनोरञ्जनको साथ हामीलाई साथ दिनुभयो होला। कार्यक्रममा बजाएको सुमधुर सङहरूलाई सुनेर पक्कै पनि यहाँले मनोरञ्जन त लिनु नै भयो होला। र जाँदा जाँदै अहिलेको लागि भने श्रोता साथी यहाँको लागि पेन्सन पच्चा मुभीबाट रहेको एउटा निकै नै ट्रेन्डिङ सङ भाइरल सङ कार्यक्रम स्थान दिनतर्फतिर लागिरहेको छु। र गीतको टाइटल रहेको छ ऐना हेरेर कपाल कोरेर। मिठो सङ राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ माझबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते नमस्कार हेभ अ गुड डे हाई द

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856602
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846061699 छ।
9: जाम न, ढिला भइसक्यो।
10: एकैछिन पख न, केको भिडियो सुनौ।
11: घर बनाउँदै हुनुहुन्छ?
12: मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्घल खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है।
13: सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
14: हो नि, चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार

0: गरेर मात्र बनाउनु पर्यो नि।
1: नबोल न, सुन त,
2: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त केही बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय सबैलाई थाहा छ।
0: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
1: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ, खैरनी चारको हिमाल इन्टरप्राइजेस, प्रोप्राइटर रविन्द्र पौडेल, सम्पर्क 9846086265 र 9901412888।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
8: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9116695301।
9: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
7: धोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौड़ा बीपी चोक,
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
1: नमस्कार, रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ध्वरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्वरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर स्वदेश फर्कनु भएको छ। महासभा एवं त्यस अवसरमा आयोजना गरिएको विभिन्न उच्च स्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा सहभागिता जनाएर उहाँ आज बिहान स्वदेश फर्कनु भएको हो। परराष्ट्र मन्त्री खनाल गएको असोजको 4 गते अमेरिकाको न्यूयर्क प्रस्थान गर्नुभएको थियो। त्यो भ्रमणका क्रममा उहाँले नेपालको तर्फबाट सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गर्नुको साथै द्विपक्षीय बैठकहरूमा सहभागिता र विभिन्न देशका आफ्ना समकक्षीसँग भेटवार्ता गरी आपसी हितका विविध विषयमा छलफल समेत गर्नुभएको थियो। एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डाक्टर सोनी वाङले आज स्वदेश फिर्ता हुनुभएको छ। कतार एयरवेजको जहाज मार्फत उहाँ आज बिहान 8:45 बजे काठमाण्ड फर्कनु भएको हो। भ्रमण नेपालको महत्वपूर्ण पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण र सदस्य मुलुकहरूका बीचमा थप सहकार्यका लागि फलदायी भएको मन्त्री वाग्लेले बताउनु भएको छ। बैठकमा भाग लिन उहाँ असोजको 10 गते कतारको राजधानी दोहा जानुभएको थियो। बैठकले वार्षिक बैठकको अर्थमन्त्री एवं एआईआई बीचको गवर्नर परिषद बोर्ड अफ गवर्नरका गवर्नर डाक्टर सोनी वाग्लेलाई सन् 2026 27 लागि उपसभापतिमा निर्वाचित गरेको छ। यो बैठकले क्षेत्रीय सदस्य राष्ट्रहरूमध्येबाट नेपाललाई उपसभापतिमा निर्वाचित गरेको हो। बैठकले गवर्नर्स बिजनेस राउण्ड टेबलका क्रममा डाक्टर वाग्लेरी पूर्वाधार मार्फत पुँजी निर्माण कम विकसित मुलुकको आर्थिक वृद्धिका लागि एउटा प्रमुख स्रोत रहेको समेत उल्लेख गर्नुभयो। सड़क विद्युत संचार र सूचना प्रविधि लगायत उत्पादनका प्रमुख साधनमा लगानी गर्नुपर्ने उहाँको भनाइ रहेको छ। उहाँले नेपाल जस्तो मुलुकको आवश्यकतासँग मेल खाने गरेर बैंकको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउने उपाय तथा स्वदेशी र विदेशी निजी पूँजीलाई आकर्षित गर्ने तरिकाले वित्तको उपलब्धता गराउनु पर्ने आवश्यकताबारे पनि बैठकमा धारणा राख्नुभएको थियो। नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर दुईको क्षेत्रीय अधिवेशनमा भएको निर्वाचन प्रक्रिया विवादित बन्न पुगेको छ। क्षेत्रीय सभापतिका उम्मेद्वार सुभाष सिगदेलले निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्रलाई अवैध मान्नुपर्ने माग गर्दै पुनः मतदान गर्नुपर्ने बताउनुभयो। मतगणना शुरू हुनु अगाडि नै प्रक्रिया बहिष्कार गरेर बाहिरिनुभएका सिगदेलले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर केन्द्रीय नेताहरूकै मिलेमतोमा निर्वाचनको विधि र नियम उल्लंघन गरिएको आरोप लगाउनु भएको छ। मतदान सम्पन्न भए पछाडि निर्वाचन अधिकृतको हस्ताक्षर नभएका 32 भन्दा बढ़ी मतपत्र फेला परेका थिए। निर्वाचन नियमावली अनुसार मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र स्वत बदर हुनुपर्नेमा केन्द्रीय प्रवक्ता देवराज चालिसेले नै सदर गर्नुपर्ने भनेपछि सदर भएको सिगदेलको आरोप रहेको छ। हस्ताक्षर बिनाका 32 मतपत्रलाई सहमति गरेर जबरजस्ती अगाडि बढ़ाउन खोजिएकाले आफूले प्रक्रिया बहिष्कार गरेको उहाँले बताउनु भएको छ। सिगदेलले अवैध कामलाई वैधानिकता दिएको भन्दै कानूनी उपचार खोज्ने समेत बताउनुभयो। विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभयो, निर्वाचन सम्बन्धी प्रचलित नियम र व्यवस्था अनुसार निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्रलाई अवैध मानिनुपर्ने स्पष्ट व्यवस्था छ, तर यहाँ त्यस्तो भएन, हामी कानूनी उपचार खोज्छौं, उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहु क्षेत्र नम्बर 1 को प्रदेश सभा क को सभापतिमा धीरेश खनाल र ख को सभापतिमा कर्ण खत्री विजयी हुनुभएको छ। सभापतिका लागि भएको निर्वाचनमा खनालले 214 मत प्राप्त गर्दै विजय हुनुभएको छ। उहाँका प्रतिस्पर्धी हरिहर उप्रेतीले 151, ईश्वर पौडेलले 153 र कल्पना पोखरेलले 49 मत प्राप्त गर्नुभयो। कुल 590 मत खसेकोमा 18 मत भने बदर भएको थियो। यता प्रदेश नम्बर का अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ। यस्तै प्रदेश तनहुको क्षेत्र नम्बर 1 को प्रदेश ख का सभापति कर्ण बहादुर खत्री विजय हुनुभएको छ। सभापतिका लागि भएको निर्वाचनमा खत्रीले 344 मत प्राप्त गर्दै विजय हुनुभएको हो। उहाँका प्रतिस्पर्धी बाबुराम श्रेष्ठले जम्मा 124 मत प्राप्त गर्नुभयो। रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीले विभिन्न जल विद्युत आयोजनामा क्षति पुग्दा 430 मेगावाट विद्युत प्रसारण प्रणालीबाट बाहिर गए पछाडि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ। बाढ़ीले त्रिशुली करिडोरबाट काठमाण्डु बालाजु र चपलीमा आउने विद्युत रोकिए पछाडि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक व्यवस्थापनको गृह कार्य अगाडि बढ़ाएको हो। भोटेकोशी बाढ़ीले त्रिशुली करिडोरबाट आउने विद्युत अवरूद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ। यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृह कार्य अगाडि बढ़ाएको मन्त्रालयका प्रवक्ता मोहन कुमार साकियाले बताउनुभयो। उहाँका अनुसार नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएर नै काम गरिरहेको समेत जनाउनु भएको छ। प्राधिकरणले यौँको वैकल्पिक व्यवस्थापनका लागि थप भूमिगत ग्रिड निर्माण अगाडि बढ़ाएको छ। प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण शाहीले काठमाण्डुमा हिउँदे मागको व्यवस्थापनमा सबै निकायको उच्च सहकार्य र सहयोग आवश्यक रहेको बताउनुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङ जिल्लाको बाढ़ी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। उहाँले प्रभावित नागरिकको अवस्था क्षति र तत्काल गर्नुपर्ने कामबारे स्थलगत जानकारी लिनुभएको हो। यसअघि मंगलबार मात्रै मुख्यमन्त्री पाण्डेले बागलुङ मेग्दी र पर्वतका बाढ़ी पहिरो प्रभावित क्षेत्रको पनि अवलोकन गर्नुभएको छ। निरीक्षणको क्रममा मनाङको चामे पुग्नुभएका पाण्डेले स्थानीय जनप्रतिनिधि जिल्ला सुरक्षा समिति र प्रदेश मातहतको कार्यालय प्रमुखसँगको छलफलमा बाढ़ी पहिरोले अवरूद्ध सड़क पुल र खानेपानी पूर्वधारको शीघ्र संचरण गर्ने सहमति भएको बताउनुभयो। प्रभावित नागरिकहरूको जनजीवन सामान्य बनाउन आवश्यक काम तत्काल अगाडि बढ़ाउन मुख्यमन्त्री पाण्डेले निर्देशन दिनुभएको छ। केही दिन अगाडि ठाडोखोलामा आएको पहिरोले मर्स्याङ्गी नदी थुनिएपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए। उक्त ठाउँमा पनि मुख्यमन्त्री पाण्डेले निरीक्षण गर्नुभएको छ। हाल पानी बगिरहेकाले जोखिम कम देखिए पनि खोला घरमा थुप्रिएको गिट्टी र ठूला ढुंगाका कारण घरहरू जोखिममा परेका छन्। बाढ़ीले पक्की पुल समेत पुरिएको छ। हाल खोला घर खोल्ने प्रयास भइरहेको पाण्डेले जानकारी दिनुभयो। देशको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाईमा रहेको छ। विमानस्थल निर्माण सम्पन्न भएर संचालनमा आएको 4.5 वर्ष पुग्न लाग्दा समेत नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विमानस्थलको भविष्यलाई लिएर रूपन्देहीको निजी क्षेत्र र स्थानीय बासिन्दामा पुनः चिन्ता बढ़ेको छ। विमानस्थललाई केन्द्रमा राखेर होटल पर्यटन यातायात र विभिन्न उद्योग व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उडानका लागि पटक पटक सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। प्रधानमन्त्री पर्यटन मन्त्री संघीय सांसद र सम्बन्धित मन्त्रालय तथा निकाय समक्ष ज्ञापन पत्र छलफल धरना र आन्दोलन मार्फत माग राख्दै आए पनि अपेक्षित परिणाम नआएको व्यवसायीहरूले गुनासो गरेका छन्। राज्यले झण्डै 35 अर्ब लगानी गरेर निर्माण गरेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा निजी क्षेत्रको लगानी समेत जोखिममा परेको व्यवसायीहरूले बताएका छन्। पहिरो र बाढ़ीका कारणले अवरूद्ध बनेको डुम्री बेसी शहर चामे सड़क खण्ड खुलाउन तीव्र रूपमा मरमत तथा पहिरो पन्छाउने कार्य भइरहेको छ। सड़क विभागका अनुसार अवरूद्ध सड़क आगामी शुक्रबारसम्म पूर्ण रूपमा संचालनमा ल्याउने गरेर काम अगाडि बढ़ाइएको छ। सड़क विभागले दिएको पछिल्लो अपडेट अनुसार बेसी शहर चामे सड़क खण्ड अन्तर्गत राम बजारमा खसेको पहिरो हटाएर यातायात सुचारू गरिएको छ। त्यस्तै ती मांगदेखि कोतोसम्मको खण्डमा पनि पहिरो पन्छाउने काम निरन्तर भइरहेको छ। खोक्रो स्थित सड़क बगाएको स्थानमा ब्याक कटिङ र टेवा पर्खाल लगाउने काम भइरहेको र आज साँझसम्म त्यहाँ यातायात सुचारू गर्ने तयारी रहेको छ। सोही क्षेत्र नजिकैको कड़ा भीड फुटाउन नेपाली सेनासँग समन्वय गरेर ब्लास्टिङको काम समेत भइरहेको विभागले जनाएको छ। आज सुन र चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 2,800 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन तोलाको 2,93,300 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस अगाडि हिजो सुनको भाव तोलामा 3,800 रूपियाँले घटेर तोलाको 2,90,500 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदी 30 रूपियाँले बढ़ेर तोलाको 4,425 रूपियाँ पुगेको छ। यसअघि हिजो चाँदी तोलाको 4,395 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको तमिलनाडु राज्यमा सरकारले सरकारी अस्पतालमा जन्मने नवजात शिशुलाई सुनको औठी उपहार दिने नयाँ योजना शुरू गरेको छ। मुख्यमन्त्री श्री जोसेफ विजयले अस्ति सोमबार मदुरैमा रहेको राजाजी अस्पतालबाट थाई मामन थंगा मोतीरम नामक योजना शुरूआत गर्नुभएको हो। त्यसक्रममा मुख्यमन्त्री विजयले केही नवजात शिशुहरूलाई आफैले औठी समेत लगाइदिनु भएको थियो। योजना अन्तर्गत तमिलनाडुका हरेक सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मने शिशुलाई 1 ग्राम तौलको 22 क्यारेट सुनको औठी उपहार दिने भारतीय संचार माध्यमले जनाएका छन्। यो योजनाको मुख्य उद्देश्य सरकारी स्वास्थ्य सेवाप्रति सर्वसाधारणको विश्वास बढ़ाउनु र सुरक्षित संस्थागत प्रसूति गर्नु रहेको राज्य सरकारको भनाइ रहेको छ। यसैबीच विपक्षी भारतीय जनता पार्टी भाजपाले नवजात शिशुलाई सुनको औठी भन्दा पोषणको आवश्यकतामा जोड़ दिएको छ। पाकिस्तानको पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप गरे पछाडि भारतले वैकल्पिक हवाई मार्गका लागि चीनसँग वार्ता गरिरहेको स्रोतहरूले बताएका छन्। स्रोतका अनुसार भारतीय एयरलाइन्सका लागि पाकिस्तानको हवाई क्षेत्रको विकल्पका रूपमा चीनको सिन्जियाङ क्षेत्र हुँदै हवाई मार्ग प्रयोग गर्ने सम्भावनाबारे भारतले चीनी अधिकारीसँग छलफल गरेका छन्। विशेष गरेर सिन्जियाङको होतान क्षेत्रमाथिको हवाई मार्ग प्रयोग गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ। भारतको विदेश मन्त्रालयले यस विषयमा चीनी समकक्षीसँग लामो समयदेखि कुराकानी गरिरहेको स्रोतले जानकारी दिएको छ। अवस्था यिनै विविध खबरहरू सँगसँगै दिउँसो दुई बजेको धोरबारही हाइलाइट्स आजको लागि सकिएको छ। पाँच बजे हामी थप समाचारसहित फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबारही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
10: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा धोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
11: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
12: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
11: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
13: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
15: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
13: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
15: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61 220।
12: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
16: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
12: अनि बन्छ त दाई?
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्बिसौनीको ठिक पारिपट्टि
18: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
19: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62 029।
20: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
21: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
20: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
22: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
23: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
22: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171 16 069, राजु विश्वकर्मा 98087 69 142।
24: ए सबिना, यसको हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
24: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
2: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
2: ए हो र, ल त ल,
0: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9856612692।
5: सधैँ भई यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
6: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुखभित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
25: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
26: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
27: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
25: र 9678161887।
28: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
29: म्याडम, धुम्रपान भनेको के हो?
28: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
29: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
28: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
29: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
28: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
25: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
30: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
1: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर
0: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
1: उपचार हुने रोग एवं समस्याहरू निराश हुने मन आतिने स्मरण शक्ति कम हुँदै जाने व्यवहारमा परिवर्तन आउने हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी
0: छारे रोग टाउको दुखी रहने हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी
1: रक्सी गाजा चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ
0: सम्पर्क गण्डकी मेडिकल हल शुक्ला गण्डकी 4 दुलेगौडा माछा पुछ्रे बैंकको ठिक पारिपट्टि
1: सम्पर्क 0965903969 मोबाइल 9840826926
2: टिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
3: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
2: हो र कहाँ छ र त्यस्तो
3: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
0: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
2: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
2: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9560-62028 र 9901-79716
0: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
2: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
3: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट चार घरमाथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9860-57731 9806-57731
5: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
6: कता हिँड्नु नि मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
6: त्यसो भए कहाँ जाने त कान्छा
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
6: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
7: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्रैक्टर, पावर टूल्स, काट काटने मेसिन, ड्रिल मेसिन, वेल्डिंग मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिंग, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
1: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
8: हेलो
9: बा, कति बन्यो घर? अनि ढलान भयो त?
10: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
9: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891506630 र 9746780681।
12: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
13: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेछु नि।
12: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर। मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
13: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो। यो पनि झन्झटै रहेछ।
12: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
14: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0564142034 र 9811156606।
16: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
17: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
16: हस् मम्मी।
18: मैले सुने छोरी, ल जाम हिँड।
17: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
17: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9908281144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
6: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
19: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त झन् कहाँ होला र?
20: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
19: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, सरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानी। बानिया संगम बानिया फोन 0654141 9855023128 9462614726
14: हम प्रतिबद्धता धातु का भाड़ा बर्तन को उपलब्धता
8: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
21: यस धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
8: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
21: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
8: नसा तथा मन रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
21: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
8: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
22: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
14: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0564141129 र 9560131053
23: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि।
3: हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
5: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
0: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
5: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
0: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
5: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
0: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
5: पार्वती रिमाल दुलेगौडा रु 10,000।

0: एक सय
1: कृष्णराज पण्डित दुलेगौड़ा रु 25,000
0: किरण कुमार श्रेष्ठ दुलेगौड़ा रु 1,02,174
1: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555
0: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101 बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120
1: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005
0: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000
1: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111
0: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौड़ा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौड़ा तनहुँ।
2: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापा वाला सुन का आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
3: विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। चीनसँगका तीनवटै नाका बन्द हुँदा 5 अर्बका 10 लक्षित सामान सीमामै रोकिए। बाढ़ीले क्षतिग्रस्त दोधारा चाँदनी पुल तत्काल सञ्चालनमा ल्याउन माग।
4: थुनुवा तथा कैदीबन्दीको मानव अधिकार सम्बन्धी प्रतिवेदन परिमार्जन सहित पारित संसदमा पेश गरिने।
3: छाला उद्योगलाई बस्तीबाट दूरी तोक्ने मुद्दामा सर्वोच्चको अग्राधिकार, सरकारका नाममा कारण देखाउ आदेश।
4: इराकबाट 2 दशक लामो अमेरिकी सैन्य हस्तक्षेप समाप्त, सेना पूर्ण रूपमा फिर्ता।
3: र एसियाडमा सहभागी भएको नेपाली कराते टोली स्वदेश फिर्ता।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: समाचार अब विस्तारमा। दशैं तिहार जस्ता मुख्य चाडपर्व नजिकिँदै गर्दा छिमेकी मुलुक चीनसँग जोड़िएका तीनवटै प्रमुख व्यापारिक नाका बन्द हुँदा करिब 5 अर्ब रूपियाँ बराबरका सामान सीमा पारिने रोकिएका छन्। बाढ़ी पहिरोका कारण रसुवागढ़ी, तातोपानी र मुस्ताङको कोरला नाका पूर्ण रूपमा अवरूद्ध भएपछि चीनसँगको वैदेशिक व्यापार चौपट बनेको छ। गएको भदौ 10 गते भटेको सीमा आएको बाढ़ीले रसुवागढ़ी नाकाका भन्सार तथा सड़क पूर्वाधार ध्वस्त बनाएको थियो। तातोपानी नाका पनि केही समयदेखि अवरूद्ध रहँदै आएकोमा पछिल्लो समय असोज 8-11 गतेसम्मको अविरल वर्षा र बाढ़ी पहिरोले वैकल्पिक रूपमा प्रयोग भइरहेको मुस्ताङको कोरला नाका समेत ठप्प पारेको छ। सड़क तथा पुल क्षति भएपछि चाडपर्वलाई लक्षित गरी भित्राउन लागिएका 700 भन्दा बढ़ी व्यापारिक कन्टेनर चिनिया भूमि क्षेत्रमै रोकिएका छन्। व्यापारीहरूले निर्धन गरेर ल्याएका व्यापारिक सामान सीमामै रोकिँदा चरको आर्थिक मार परेको नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुरीले बताउनुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र सिंह मेहताले दोधारा चाँदनी र भीमदत्त नगर जोड़ने पुल तत्काल सञ्चालनमा ल्याउने गरी काम गर्न माग गर्नुभएको छ। कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगर जोड़ने महाकाली नदीको झोलुङ्गे पुल महाकाली नदीमा आएको बाढ़ीले क्षतिग्रस्त भएको उहाँले बताउनुभयो। क्षतिग्रस्त पुलका कारण स्थानीय प्रभावित भएको र आवाजावत बन्द भएको भन्दै पुल तत्काल सञ्चालनमा ल्याउने गरी काम गर्न सांसद मेहताले सरकारको ध्यान आकर्षण गराउनुभयो।
6: दोधरा चाँदनीवासीको जीवनरेखासँग जोडिएको यो पुल सञ्चालनमा ल्याउन तत्काल प्राविधिक टोली घटनास्थलमा खटाई पुलको क्षतिको विस्तृत विवरण प्राविधिक अध्ययन गरी र क्षतिग्रस्त पुलको पुनर्निर्माणसँगै सम्पूर्ण पुलको संरचनागत सुरक्षाको समेत अध्ययन गरी यथाशीघ्र पुल सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाउन तथा महाकाली नदीमा आउने बाढ़ी र कटानबाट भविष्यमा पुल तथा आसपासका महत्वपूर्ण संरचनामा क्षति नपुगोस् भन्नका लागि आवश्यक तटबन्ध नदी नियन्त्रण तथा दीर्घकालीन संरचनाका लागि कार्यक्रम तत्काल सञ्चालन गर्न र आवश्यक बजेट र प्रक्रिया सुनिश्चित गर्न म नेपाल सरकार भौतिक पूर्वाधार मन्त्रालयसँग जोरदार माग गर्न चाहन्छु।
3: आज बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति सांसद राजन गौतमले बाढ़ीका कारण नवलपुरको बुलिङटारमा झोलुङ्गे पुलमा क्षति पुर्याएकाले आवतजावत ठप्प भएको भने तत्काल सञ्चालनमा ल्याउने गरी काम गर्न माग गर्नुभयो।
7: विशेष गरी नवलपुरको बुलिङटार 1, 2 र 4 रहेका तीनवटा झोलुङ्गे पुलमा क्षति पुग्दा आवतजावत समेत बन्द भएको छ। त्यस्तै गैंडाकोटको नारायणी नदीमा राखिएको राइनो क्रुज बाढ़ीले बगाएर नारायणी पुलमा अड्किँदा केही समय पुलबाट आवतजावत नै ठप्प भयो। सभामुख महोदय, कथम कदाचित उक्त पुलमा गम्भीर क्षति भए आवत जावत पूर्ण रूपमा बन्द भयो भने त्यसको छोटो वैकल्पिक मार्ग आवश्यक छ। त्यसका लागि चितवनको गोलाघाट र भोसारघाटबाट नवलपुर जोड्ने पुल अत्यन्त आवश्यक छ। उक्त पुलको डिजाइन अनुसार लागत तयार गर्न नेपाल सरकारले 2,90,00,000 रूपियाँ बजेट पनि विनियोजन भइसकेको अवस्थामा त्यसको कामलाई अब कुनै बहाना नगराई ढिला नगरी तीव्र गतिमा अघि बढाउन नेपाल सरकार भौतिक मन्त्रालयसँग म गम्भीर ध्यान आकर्षण गराउँछु।
4: अविरल हिमपातका कारण उत्तरी गोर्खा र मनाङको सिमानामा रहेको प्रसिद्ध लार्के पास पूर्ण रूपमा अवरूद्ध बनेपछि सामागाउँ र सामदो क्षेत्रमा खाद्यान्न संकटको जोखिम बढ़ेको छ। भारी हिमपातले 5,106 मिटर उचाइमा रहेको लार्के पासमा बाक्लो हिउँ जमेर बाटो पूर्ण रूपमा थुनिएको हो। तल्लो भेगबाट बनास्लो पदमार्गका पुल बाढ़ी पहिरोले बगाएपछि स्थानीयवासी दैनिक उपभोग्य सामग्री ढुवानीका लागि मनाङको भीमथाङ बजारमा आश्रित रहँदै आएका थिए। लार्के पास नै बन्द भएपछि सामान लिन गएका खच्चड मनाङतर्फ र सर्वसाधारण सीमा क्षेत्रमै अड्किएका छन्। बाटो नखुले केही दिनमै गाउँमा खाद्यान्न अभाव हुने चुम्रुब्री गाउँपालिका एकका वडाध्यक्ष कर्मा छिवाङ लामाले चेतावनी दिनुभएको छ। यससँगै पर्यटकीय सीजनकै बेला लार्के पास अवरूद्ध हुँदा सामागाउँ र सामदो क्षेत्रमा सयौं स्वदेशी तथा विदेशी पर्यटक रोकेका छन्। बाटोमा अत्यधिकै हिउँ जमेकाले स्थानीय स्तरबाट मात्र हिउँ पन्छाउन सम्भव नरहेको भन्दै सुरक्षित रूपमा पदमार्ग खुलाउन पर्यटन सम्बद्ध निकायसँग आग्रह गरिएको छ।
3: प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानवाधिकारको अवस्थाबारे तयार पारिएको प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ। समितिको आज बसेको बैठकले सांसदहरूबाट प्राप्त राय सुझावलाई समेट्दै उक्त प्रतिवेदन बहुमतले पारित गरी संसदमा पेश गर्ने निर्णय गरेको हो। यसै गरी समितिले देशका बाल सुधार गृहमा रहेका बाल बालिकाको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदनलाई पनि संसद पेश गर्ने निर्णय गरेको छ। गएको जेठ 8 गते बसेको समितिको बैठकले कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दी र बाल सुधार गृहका बाल बालिकाको अवस्था अध्ययन गर्न दुईवटा छुट्टा छुट्टै उपसमिति गठन गरेको थियो। समितिमा भएको छलफलपछि यी दुवै प्रतिवेदनलाई संसदमा प्रस्तुत गर्ने बाटो खुलेको छ।
4: कारण देखाफारी गरेको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्रारम्भिक सुनवाई गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय वन तथा वातावरण मन्त्रालय लगायतका विपक्षीहरूलाई लिखित जवाब पेश गर्न आदेश दिएको हो। जनस्वास्थ्य तथा एवं वातावरणीय संवेदनशीलतालाई ध्यानमा राख्दै अदालतले प्रस्तुत निवेदनले अग्राधिकरणमा राख्ने निर्णय समेत गरेको छ। कानूनका विद्यार्थी विवेक चौधरीले दर्ता गराएको रेटमा छाला उद्योगबाट निस्कने घातक रसायन दूषित पानी र तीव्र दुर्गन्ध नियन्त्रणका लागि स्पष्ट मापदण्ड नभएको उल्लेख छ। थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
8: मार्बल का सीपीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेंस अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रोकाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बल का यूपीवीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन भरको
5: यो हो थाहा सञ्चार नेटवर्क समयको आवाज।
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। नेपालको पुँजी बजारलाई पारदर्शी र लगानी मैत्री बनाउन धितोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न प्रतिनिधि सभाको अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ। सरकारवाला संघको छलफलपछि समितिले नेपाल धितोपत्र बोर्ड सेवन र अर्थ मन्त्रालयलाई नयाँ विधेयकको प्रक्रिया अघि बढ़ाउन भनेको हो। समितिका सभापति डाक्टर कृष्ण हरि बुढाथोकीका अनुसार धितोपत्र निष्कासन बजार सञ्चालन तथा लगानीकर्ताको हित संरक्षणमा सम्बद्ध निकायको जिम्मेवारी स्पष्ट हुने गरी विधेयक ल्याउन निर्देशन दिएको छ। यसै गरी समितिले शेयर बजारमा हुने मेलेमत्तो कृत्रिम मूल्य वृद्धि कर्निङ तथा पम्प एण्ड डम्प जस्ता गैर कानूनी चलफेलमाथि कड़ा निगरानी राख्न र दोषीलाई तत्काल कार्यवाही गर्न सेवन र निफ्सलाई निर्देशन दिएको छ। त्यस्तै कम्पनीहरूलाई प्राथमिक शेयर आईपीओ निष्कासनको अनुमति दिनुअघि तिनको वित्तीय अवस्था र नेटवर्थका आधारमा स्तरीकरण गर्न नेप्सेको अनलाइन प्रणालीको स्तरोन्नति गर्न र लामो समयदेखि रिक्त रहेका नेप्से तथा सीडीएससीका प्रमुख कार्यकारी अधिकृतको पद तत्काल पूर्ति गर्न समेत अर्थ समितिले मन्त्रालयलाई ताकेता गरेको छ।
4: रौतहटमा ट्रयाक्टरको ठक्करबाट 6 वर्षीय बालकको मृत्यु भएको छ। गढीमाई नगरपालिका साथ धरमपुरका ऋतिक यादवले आज ट्रयाक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको हो। आफ्नै घर र गाड़ी बाटोमा खेलिरहेका ऋतिकलाई ना छ त 8492 नम्बरको ट्रयाक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। इराकबाट अमेरिकी टोली फर्किएपछि उत्तर इराकमा सुरक्षा शून्यताको त्रास। इराकबाट अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सैन्य गठबन्धन टोली पूर्ण रूपमा फर्किएको छ। दुई दशकभन्दा लामो समयपछि अमेरिकी सैन्य उपस्थितिको औपचारिक अन्त्य भएको दुवै देशका सैन्य अधिकारीले पुष्टि गरेका छन्। मध्य र पश्चिमी इराकबाट फिर्ता भई उत्तरी इराकको अर्बिलमा केन्द्रित भएका अमेरिकी सेना पनि अहिले पूर्ण रूपमा फर्किएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकी सेनाको यस बहिर्गमनलाई इराकी सरकारले सार्वभौम सत्ताको जीत भन्दै खुशियाली मनाएको छ। त्यस्तै इरान समर्थित हरूले यसलाई ऐतिहासिक विजयका रूपमा व्याख्या गरेका छन्। उत्तरी इराकका कुर्दिश अधिकारीहरूले भने अमेरिकी वायु सुरक्षा गुमाउनु पर्दा सम्भावित आक्रमण र असुरक्षा बढ़न सक्ने चेतावनी दिएका छन्। अमेरिकी सेनाले सन् 2003 इराकमा हस्तक्षेप गर्दै आएको थियो।
4: जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत 11 सितो रियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा पदक जित्न सफल नेपाली कराते टोली स्वदेश फर्किएको छ। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद राखेपाका सदस्य सचिव राम सरेचा मेहता, खेलकुद मन्त्रालयका पदाधिकारी लगायतले भव्य स्वागत गरेका छन्। जापानको नागोयामा भएको एसियाली खेलकुदमा तेन्जिङ शेर्पाले पुरूष 84 केजीमाथि प्रतिस्पर्धा गर्दै नेपालले ऐतिहासिक कास्य पदक दिलाएका थिए। सियाडको कराटेतर्फ नेपालले पदक दिलाउने तेन्जिङ 5 खेलाड़ी बनेका छन्। यसै गरी एकोहामामा भएको 11 सितो रियो कराते च्याम्पियनशीपमा नेपालले 2 स्वर्ण 1 रजत र 3 कास्य गरी कुल 6 पदक जित्न सफल भएको छ। प्रतियोगितामा एरिका गुरूङ र राकेश मानन्दरले स्वर्ण, निरूपा दोङ तामाङले रजत तथा मीनबहादुर तामाङ सहित महिला टीमले कास्य पदक हात पारेका थिए। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: चीनसँगका तीनवटै नाका बन्द हुँदा 5 अर्बका 10 लक्षित सामान सीमामै रोकिए। बाढ़ीले क्षतिग्रस्त दोधारा चाँदनी पुल तत्काल सञ्चालनमा ल्याउन माग।
4: थुनुवा तथा कैदीबन्दीको मानव अधिकार सम्बन्धी प्रतिवेदन परिमार्जन सहित पारित संसदमा पेश गरिने।
3: छाला उद्योगलाई बस्तीबाट दूरी तोक्ने मुद्दामा सर्वोच्चको अग्राधिकार, सरकारका नाममा कारण देखाउ आदेश।
4: इराकबाट 2 दशक लामो अमेरिकी सैन्य हस्तक्षेप समाप्त, सेना पूर्ण रूपमा फिर्ता।
3: र एसियाडमा सहभागी भएको नेपाली कराते टोली स्वदेश फिर्ता।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। समीसा र अप्सरा विदा हुन्छौ। नमस्कार।
10: X3.8 अन्तर्मनको आवाज। दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
11: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी दुई काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
13: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
14: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
13: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
15: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
13: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061636 र 9151166।
0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
16: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
16: हजुर, सिग्देल अफसेट प्रेस, शुक्लागण्डकी चार, दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
17: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
18: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
17: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
18: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
19: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
15: सम्झना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल पोखराका हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
20: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
21: तनहु सेवा हस्पिटल दुलेगौडा फोन 0 65 400 377 मोबाइल 98 560 44 343
22: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
23: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
22: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
24: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना
15: मोबाइल 98058535337 र 98066 15899
25: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz
22: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
24: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 98058535337
22: आकर्षक सुनचाँदीको गहना नारीको चाहना

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आवसन लोकसुशीलीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि औचारको रमाइलो श्रृङ्खलाको साथमा जोडिएको छु भने तपाईँले हामीलाई रेडियो थोरबाट 103.5 गर्छन् त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorbarahi.com.jp लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि यहाँले हामीलाई विश्वभरिकै साथ रहेर सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौँ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा भने यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुनचाँदी पसलले। यो पसल धुलेगोडाको भित्री बजारमा रहेको छ। सुनचाँदी सम्बन्धी थप सेवाहरू चाहिएमा यहाँले केही कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ र श्रोता साथी चाडपर्वहरू पनि नजिकैदैछ यहाँहरूले चाहिँ पसलबाट चाहिँ नयाँ नयाँ डिजाइनको गरगहनाहरू खरिद बिक्री गर्न सक्नुहुनेछ। पसलबाट थप सेवाहरू यहाँले लिन सक्नुहुनेछ भने आजको श्रृंखला रहेर आज बुधबारको दिनमा रहेर रोहिला कौडा एकल भाका सालै पनि मौलिक भाका जस्ता सुमधुर रमाइलो गीत संगीतलाई कार्यक्रममा स्थान दिने पहिलो सांगीतिक कोशीले स्वरूप यहाँको लागि एउटा तर्फतिर लागिरहेको छु र श्रोत साथी गीतको बोल रहेको छ लड्के जोवन जसमा आवाज रहेको छ अनुष अधिकारी अनि कोपिला गुरुङको भने स्वीकार होला मिठो भाका है त।

हजुर साथी लड्के जोबन गीतको बोलमा सजिएको निकै नै सुमधुर कौडा भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। कार्यक्रमको पहिलो सांगीतिक कोसेले स्वरूप राखिएको मिठो भाका रहेको थियो र यहाँहरू सम्पूर्ण श्रोत साथीहरूले पक्कै पनि स्वीकार्नु भयो होला भन्दै अहिलेको लागि भने एउटा रमाइलो रोइला भाका राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ भुत्ती कति कान्छो हो स्वीकार्नु होला मिठो भाका है त।

हजुरको साथी तिमलाई जोवन मै दिमला निकै नै रमाइलो रोइला भाका चाहिरहेको थियो। बुटी कति कान्छो हो गीतको बोलमा सजिएको जसमा आवाज रहेको छ महेन्द्र रेग्मी, चिज गुरूङ, निर्जला गुरूङ अनि सुषमा बिसीको। भने लय र संगीत सजिएको छ महेन्द्र रेग्मीकोमा। निकै नै मिठो रमाइलो रोइला भाका चाहिँ रहेको थियो र कार्यक्रममा पनि मैले स्थान दिइसकेको छु। र श्रोत साथी, आजको श्रृंखलामा हामी रेसी गर्ने रोइला, कौडा, एकल भाका, सालेजो मौलिक भाका अनि सँगसँगै रमाइलो गीत संगीतहरू कार्यक्रम स्थान दिइरहेका छौं। भने अहिलेको लागि भने श्रोता साथीहरूको लागि एउटा निकै नै सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु। मेवा कुमारी दुराको आवाजमा सजिएको एकल भाका रहेको छ, निकै नै मार्मिक भाका पनि रहेको छ। गीतको बोल रहेको छ नौ डाँडा काटेर सिकार्नुहोला मिठो भाका हाइता।

हजुर सर, श्रोता साथी नौ तारा काटेर गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। एकल भाका रहेको थियो, बिमा कुमारी दुराको आवाजमा सजिएको भने निकै नै मार्मिक भाका पनि रहेको छ। यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि कार्यक्रममा त सुन्नुभयो नै होला। र अहिलेको लागि भने यहाँहरूको लागि कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाका राख्न तर्फतिर लागिरहेको छु। रमाइलो सालैचो भाका रहेको छ, चोखो माया गीतको बोलमा सजिएको भने आवाज रहेको छ दिपेश लामा अनि उषा गुरुङको। स्वीकार्नुहोला है। Thank you.

हजुर श्रोत साथी जोखो माया गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। सालै जो भागा रहेको थियो यहाँहरू सम्पूर्ण श्रोत साथीहरूले सुन्नुभयो होला कार्यक्रममा, र यसै गरी नै श्रोत साथीहरूको लागि भने यहाँको लागि फेरि पनि एउटा रमाइलो कौडा भाका राख्न तर्फतिर लागिरहेको छु। ज्यान साईली गीतको बोल रहेको छ भने आवाज रहेको छ सागर राली मगर अनि दिपा लामाको भने सिकानु होला मिठो भाका है त।

हजुर श्वेत साथी, ज्यान साईली गीको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र अहिलेको लागि भने श्वेत साथी कार्यक्रमको हामी अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौँ र जाँदा जाँदै कार्यक्रममा साइनो राम्रो गीतको बोललाई राख्दैछु। यो मिठो भाकालाई राख्दै आजको श्रृङ्खला

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागञ्जकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
5: प्रोप्राइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र।
8: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल,
7: जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
9: हो, सैमसंग, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मरमत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
9: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोप्राइटर सन्तोष श्रेष्ठ, फोन 98560 56996 र 97051 56996।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
14: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
14: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61220।
1: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253 59122, 98058 28008 र 98460 69246।
15: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
17: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0656905065 मोबाइल 98164334372
18: जय मसी तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
2: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रम मा चाहिने जानकारी
2: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर,
3: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165-5294-5594-5982-7178।
4: सुवर्ण अवसर।
5: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौड़ा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइ।
7: तल्लो घरको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9846510950।
9: नमस्ते, अहिले तपाईँ

0: सधैँ नै यही आउँदो असोज 17 गते तेस्रो शनिबार यस केन्द्र स्वास्थ्य क्लिनिक जुलेगौड़ामा
1: हरियो खड्का अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुखभित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थी सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
3: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 065।
0: परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की।

0: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदै छ त, बन्केवा चोक पारिपट्टि छ नि।
1: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
0: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
1: ल, फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66।
2: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
4: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
2: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
3: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98-560-57-731, 98-060-57-731।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9, रोड, फोन 061-590-162-590-163।
9: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
10: एक सय 3.8 अन्डरमनको आवाज।
11: स्टुडियो टाइमचेक अहिले साँझको 5 बज्यो।
12: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना, नयाँ गहना

0: सँग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
4: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ठोरबाराही हाइलाइट्समा श्रेया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञातानुसार देश विकासमा योगदान दिन आग्रह गर्नुभएको छ। आज सिंहदरबारमा स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा बढ़ी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभएको हो। उहाँले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई प्राथमिकतामा राख्न सुझाव दिनुभएको हो। प्रधानमन्त्री शाहले निर्वाचन वा राजनैतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन आग्रह गर्नुभएको हो। छलफलका क्रममा उपस्थित सांसदहरूलाई एक्स्ट्रा अर्डिनरी मानिस भएको बताउँदै एक्स्ट्रा अर्डिनरी व्यक्तिले कहिले पनि घटना र व्यक्ति प्रधान कुरा नगर्ने बताउनु भएको छ। एक्स्ट्रा अर्डिनरी व्यक्तिले सदैव नयाँ आइडियामा कुरा गर्ने र देशैमा काम गर्ने भएकाले 5 वर्षमा मुलुक बन्ने धारणा राख्नुभएको हो। छलफलमा प्रधानमन्त्रीका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, राजनीतिक सल्लाहकार असीम शाह, सांसदहरू तापेश्वर यादव, जगदीश खरेल, आशिष गजुरेल, उज्जवल कुमार झा, अरविन्द शाह, धर्मराज केसी, श्रीराम न्यौपाने, सागर ढकाल, सुशील खड्का र डाक्टर राम लामा रहनु भएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुनिलराज पाण्डेले बुधबार बाढ़ी पहिरोबाट प्रभावित मनाङको स्थलगत अवलोकन गरी नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिनुभएको छ। बाढ़ी पहिरोको क्षति हेर्न वहाँ हेलिकप्टरबाट मनाङ पुग्नु भएको हो। यसबारे चामेमा मुख्यमन्त्री पाण्डेले स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा समिति तथा प्रदेश माथतका कार्यालयका प्रमुखहरूसँग छलफल गर्नुभएको छ। बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउने र प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन आवश्यक कार्य तत्काल अघि बढ़ाउने विषयमा छलफल भएको छ। चामेमा ठाडो खोलाले मर्स्याङदी थुनिँदा बनेको तालमा अहिले ग्रापेल र ठूला ढुङ्गा देखिएका छन्। नदीको बहाव क्षेत्र बगरमा परिरत हुँदा नदी बस्ती पार्टीको छेउबाट बग्न थालेको छ। चामेमा मर्स्याङदी पारीका घरहरू जोखिममा परेका छन् भने पक्की पुल पुरिएका छन्। स्थानीय तह र प्रदेश सरकारको स्रोत तथा क्षमताको तत्काल गर्न सकिने काम अघि बढ़ाउने र सम्भव नहुने ठूला तथा दीर्घकालीन कामका लागि संघीय सरकारसँग समन्वय गरिने मुख्यमन्त्री पाण्डेले बताउनु भएको छ। चाडपर्वको समय पनि नजिक रहेकाले स्थानीयको दैनिकी सहज बनाउन तत्काल गर्नुपर्ने कामलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ रहेको छ। मुख्यमन्त्री पाण्डेले मंगलबार बागलुङ म्याग्दी पर्वत जिल्लाको बाढ़ी पहिरो प्रभावित क्षेत्र अवलोकन गर्नुभएको थियो। अझ 7 गतेबाट 11 गतेसम्मको मौसमी विपदको श्रृंखला अत्यन्त कमजोर हुँदै गए पनि मनागमा अझै उस्तै रहेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत कास्की क्षेत्र नम्बर 2 को निर्वाचनमा फर्जी मत खसालेको निर्वाचन अधिकृतको हस्ताक्षर नभएका 32 वटा मतपत्र प्रयोग भएको र पोखरामा नै नरहेका प्रतिनिधिले समेत मत हालेको भन्दै यथार्थ छानबिन गर्न माग गरिएको छ। नेताहरू देवकृष्ण पराजुली, दिपेन्द्र मर्सानी

0: र अर्जुन पोखरेलले असोज 14 गते निर्वाचन अधिकृतलाई संयुक्त निवेदन दिँदै निष्पक्ष छानबिन गरेर मात्र मतगणना तथा परिणाम घोषणा गर्न अनुरोध गर्नुभएको छ। असोज 12 र 13 गते भएको निर्वाचनमा व्यापक अनियमितता भएको भन्दै उनीहरूले निर्वाचन अधिकृतको ध्यान आकर्षण गराएका हुन्। निवेदनमा फर्जी मत खसालेको 32 वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नरहेको र पोखरामा अनुपस्थित रहेका नेपाल अर्थात गैर प्रतिनिधिहरूले समेत मतदान गरेको गम्भीर आरोप लगाएको छ। उनीहरूले यी विषयको यथार्थ छानबिन नगरी मतगणना र परिणाम घोषणा नगर्न माग गरेका छन्। यसअघि अर्का उम्मेद्वार सुभाष सिक्देलले पनि निर्वाचन अधिकृतको हस्ताक्षर नभएका 32 भन्दा बढी मतपत्रलाई मान्यता दिने केन्द्रीय प्रवक्ता देवराज चालिसेको निर्णयप्रति असहमति जनाउँदै निर्वाचन नै रद्द गरी पुनः मतदान गराउन माग गरिसकेका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पोखरामा सम्पन्न कास्की क्षेत्र नम्बर 2 को निर्वाचनको अन्तिम परिणाम अनुसार क्षेत्रीय सभापति पदमा 149 मत ल्याएर नवीन बराल निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी सुभाष सिक्देलले 142 मत, देवराज आचार्यले 131 मत र देवकृष्ण पराशुरीले 94 मत प्राप्त गरेका थिए। कुल 554 जना प्रतिनिधि रहेको यस क्षेत्रीय निर्वाचनमा 540 मत खसेको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर 1 को क्षेत्रीय सभापतिमा आनन्द राज त्रिपाठी विजय हुनुभएको छ। दुई ठूला गुटबाट प्रतिस्पर्धामा रहेका उम्मेद्वारलाई पछि पार्दै त्रिपाठीले क्षेत्रीय सभापतिको बाजी मारेका हुन्। भारो नगरपालिकाका मेयर समेत रहेका त्रिपाठीले 386 मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी विश्वेश्वर खनालले 363 मत प्राप्त गर्दा अर्का उम्मेद्वार सूर्यचन्द्र 256 मत पाएका छन्। त्रिपाठीले खनाललाई 23 मतको अन्तरले पराजित गरेका हुन्। क्षेत्र नम्बर 1 मा कुल 1068 मत खसेकोमा सबै मतगणना सम्पन्न भएको छ। त्रिपाठीको विषयलाई क्षेत्रीय अधिवेशनमा दुई ठूला समूहका उम्मेद्वारी बीचको प्रतिस्पर्धाका बीच आएको परिणामका रूपमा हेरिएको छ। बाढ़ी पहिरोमा परि पश्चिम बागलुङको निशी खोला र तमान खोला गाउँपालिकाका 10 जनाको ज्यान गएको छ। 100 बढी विस्थापित भएका छन्। उनीहरूलाई तत्काल राहत र पुनःस्थापनाको आवश्यकता रहेको स्थानीयको भनाइ रहेको छ। हेलिकप्टर मार्फत जिल्लाको अधिकारीहरू घटनास्थल पुगेर खाद्यान्न सामग्री बाँडेर फर्किए पनि पीड़ितलाई बसोबासको चिन्ता रहेको छ। निजी खोलाले घर बगाएको र वासस्थान नभएकाहरू स्थानीय विद्यालय र वडा कार्यालयमा आश्रित रहेका छन्। उनीहरूलाई अस्थायी रूपमा बसोबास गर्ने स्थानका लागि जनप्रतिनिधि सरकारको ध्यान आकर्षण गराएका छन्। बाढ़ी पहिरोमा परेर निशी खोला र तमान खोलामा आइतबार 10 जनाको मृत्यु भएको थियो। पहिरोमा परेर तमान खोला चारकी पुनसरा बिक बेपत्तर रहेकी छन्। पहिरोले त्यहाँका 30 घरका 100 भन्दा बढी विस्थापित भएका छन्। निजी खोलाको बाढ़ीले लोकमार्ग अवरूद्ध बनेको छ। जिल्लामा सबै खोलामा बाढ़ी आए पनि मृत्यु हुनेहरू भने ग्रामीण क्षेत्रमा पहिरोका परेका हुन्। मौसममा सुधार आएपछि उत्तरी गोर्खाको मनासुलु क्षेत्रमा पर्यटकको चहल पहल बढ़न थालेको छ। गत शुक्रबारदेखि आइतबारसम्म लगातार वर्षा भएपछि केही दिन पर्यटक आवागमन प्रभावित भए पनि सोमबारदेखि मौसम खुलेसँगै पर्यटकको संख्या बढ़न थालेको हो। जुम्रुबी गाउँपालिका 3 फिल्मकी होटल व्यवसायी कुमारी गुरूङका अनुसार बुधबारदेखि मनासुलु क्षेत्रमा पर्यटकको चहल पहल बढ़ेको छ। निरन्तरको वर्षा तथा लसुवा क्षेत्रमा आएको बाढ़ीका कारण यस वर्ष मनासलु क्षेत्रमा पर्यटकको आवागमन अघिल्ला वर्षको तुलनामा घटेको वहाँले बताउनु भएको हो। गत वर्ष सेप्टेम्बरमा मनासलु क्षेत्रमा पर्यटकको चाप धेरै हुने गरेको उल्लेख गर्दै उहाँले केही दिनको अविरल वर्षाका कारण पर्यटक आवागमन ठप्प जस्तै भए पनि बुधबारदेखि पुनः चहल पहल बढ़ेको बताउनु भएको छ। मौसम खुलेसँगै चुनुब्रीवासी वर्षाका कारण क्षति पुगेका पदमार्ग तथा बाटो मर्मतमा जुटेका छन्। चुनुब्री गाउँपालिका 2 लोहाका छिरिङ थार्के लामाका अनुसार मनासलु सटिक अन्तर्गत श्याला र लो गाउँ बीचको पथमार्ग मर्मत भइरहेको छ। नजिकै गरेको दशैं तिहारलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोर्खा शाखाले सहुलियत दरमा चामल बिक्री शुरू गरेको छ। कम्पनीले साबिकको मूल्यमा प्रति केजी 5 रुपियाँ खचाएर चामल बिक्री गर्न थालेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी गोर्खागे प्रमुख रञ्जना केसीका अनुसार कार्यालयको वार्षिक उत्सवको अवसरमा पारेर गत साउन 28 गतेदेखि नै सहुलियतको चामल बिक्री शुरू गरिएको हो। हाल कार्यालयबाट तीन जिरा मसिनो र अरुवा सुना मनसुली चामल छुट मूल्यमा बिक्री भइरहेको छ। गोर्खा सदरमुकाम स्थित डिपोबाट अरुवा सोना मनसुली चामल प्रति केजी 62 रुपियाँबाट खचाएर 57 रुपियाँ तथा स्टिम जिरा मसिनो चामल 92 रुपियाँबाट खचाएर 87 रुपियाँमा बिक्री भइरहेको छ। त्यस्तै सिर्दिवास डिपो तथा नामरोङ र चिमलिङ बिक्री केन्द्रबाट अरुवा सुना मनसुली चामल प्रति केजी 65 रुपियाँबाट खचाएर 60 रुपियाँ तथा स्टिम जिरा मसिनो चामल 95 रुपियाँबाट खचाएर 90 रुपियाँमा बिक्री भइरहेको केसीले बताउनु भएको हो। छुट मूल्यमा 25 केजीको अरुवा सोना मनसुली चामल गोर्खामा प्रतिबोरा 1425 रुपियाँ र सिर्देवासमा 1500 रुपियाँमा बिक्री भइरहेको छ। कानूनमा 20 वर्ष पुगेपछि मात्र विवाह गर्न मिल्ने व्यवस्था छ, तर बाग्लुङमा 20 वर्ष भन्दा कम उमेरमा आमा बन्ने किशोरीको संख्या भने दिन प्रतिदिन बढ्दै गएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बाग्लुङको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 मात्र 362 जना किशोरी आमा बनेका छन्। यी 20 वर्ष मुनिका किशोरीले विभिन्न संस्थामै पुगेर बच्चा जन्माएका हुन्। गर्भवती भएको पहिचान गर्न स्वास्थ्य संस्था पुगेकाको तथ्याङ्क हेर्ने हो भने सुत्केरी हुनेको संख्या भन्दा फरक रहेको छ। 20 वर्ष भन्दा कम उमेर समूहका 388 जना किशोरीले पहिलो पटक गर्भ जाँच गरेको तथ्याङ्क कार्यालयसँग रहेको छ। पहिलो पटक गर्भ जाँच गरेका 26 जना किशोरी स्वास्थ्य संस्थामा सुत्केरी भएको तथ्याङ्क भने रहेको छैन। शेयर बजार लगातार दिन घटेको छ। शेयर बजार प्रसूचक नेप्से आज 4.82 अङ्कले घटेर 2598.89 बिन्दुमा छरेको छ। आज जलविद्युत म्युचुअल फण्ड र लगानी बाहेक सबै समूहको सूचक घटेको छ। आज 157 वटा कम्पनीको शेयर घटेकोमा 109 वटाको बढेको छ। यसै 13 वटा कम्पनीको शेयर भने घटबड भएको छैन। आज सानीमा ग्रोथ फण्ड र चिरखुवा हाइड्रो पावरको शेयर 3.5% भन्दा धेरैले घटेको छ। बजार सामान्य ओह्रालो लागेको दिन सिन्धु विकास बैंकको शेयर 14.37% बढेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 4.65 अर्ब करोड़को कारोबार भएकोमा आज 352 वटा कम्पनीको 1.26 करोड़ कित्ता शेयर 4.76 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। हस्त साझ 5 बजेको ठोरबाट हाइलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रिया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: एक सय 103.8 अन्डरमन्डको आवाज। ए सबिना, यसको हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460 78528 र 98028 16142।

0: बड़ा दशैं विशेष दुलेगौड़ा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौड़ा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौड़ा तनहुँ स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौड़ा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
2: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
0: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
2: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
0: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 0564141129 र 98560133
4: सुन्नु न श्रेया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
5: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
4: कहाँ
5: गण्डकी मेडिकल हल
0: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
0: र चौथो शनिबार गण्डकी हस्पिटल गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
1: गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्रे बैंकको ठ्याक्कै पारी सम्पर्क 0965903969 मोबाइल 9840826926
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौड़ामा
0: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
6: दुलेगौड़ाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
7: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
6: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
7: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
6: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला
2: सम्पर्क
0: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौड़ा
8: होला।
9: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
10: हेलो बा,
11: कति बन्यो घर? अनि ढलान भयो त?
12: बाबु, ढलान त भयो, अब घर भित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
11: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
12: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
13: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
10: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
13: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891950630 र 9746680681।
14: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
6: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: एपी स्टोर दुलेगौडा सिर्जना त बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
10: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
9: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
10: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
9: फोन नम्बर 0564143121,
10: मोबाइल 9805678634 र 9701107090।
9: दाइ, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
11: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
9: अनि बन्छ त दाइ?
11: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: द एप्पल शॉप नोकिया सर्विस सेंटर दुलेगौड़ा बस बिसौनी को ठीक पारिपट्टी
13: सबै ब्रांड का मोबाइल बिक्री साटफेट र एसेसरीज सामानहरू उपलब्ध छन्
14: नोट नया आईफोन खरीद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
13: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
15: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
16: म्याडम धूम्रपान भनेको के हो
15: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
16: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
15: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
16: अनि नि म्याडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
15: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
16: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
17: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागञ्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निष्ठा लामा। सम्पर्क 97090-34335।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9921-53-507।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
6: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
5: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556-78302 र 9460-78302।
8: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9116-95301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा समीसा मोतेसँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुलुकको पूर्वाधार विकासबारे इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको संवाद। दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित बन्न आग्रह।
0: जीएनजी आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न सिफारिश। कैद रकम भुक्तानी गरेर छुट्न पाउने दायरा बढ़ाउन सुझाव।
1: हब स्टेशन बगेपछि चिलिमे र त्रिशुली 3B प्रसारण लाइनमा जोड्न समस्या। क्षतिग्रस्त दोधारा चाँदनी पुलको प्राविधिक टोलीद्वारा अध्ययन शुरू।
0: इरानसँगको द्वन्द्व अन्त्य गर्न अमेरिकाको नयाँ कूटनीतिक प्रस्ताव। युद्ध छिट्टै सकिने ट्रम्पको दावी।
1: र गण्डकी प्रदेशद्वारा भूटान विरूद्ध दुई खेलको सिरिज क्लीन स्वीप।
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक। वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालिन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्नुभएको छ। आज सिंहदरबारमा प्रधानमन्त्री शाहले मुलुकको पूर्वाधार विकासको सम्भावना र चुनौती लगायतका विषयमा सबै दलका इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग करिब दुई घण्टा छलफल गर्नुभएको हो। छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूलाई आफ्नो विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ। वहाँले सांसदहरूलाई राजनीतिक विषयभन्दा बढ़ी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ। छलफलमा 17 सांसद उपस्थित रहेका थिए। नेपाली कांग्रेसबाट रसुवाका सांसद मोहन आचार्य हुनुहुन्थ्यो भने बाँकी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू रहेका थिए। नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टीमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरू नभएकाले नबोलाइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
1: प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समिति अन्तर्गतको उपसमितिले जेएनजी आन्दोलनका क्रममा पक्राउ परेका प्रदर्शनकारीको मुद्दा फिर्ता लिएर थुनामुक्त गर्न सिफारिश गरेको छ। कारागार तथा हिरासतको अवस्था अध्ययन गरी बुझाइएको प्रतिवेदनमा गम्भीर अपराधमा बाहेक पूर्वपक्षका लागि थुनामा रहेका जेएनजी प्रदर्शनकारीलाई रिहा गर्न सरकारलाई सुझाव दिएको हो। आज प्रस्तुत प्रतिवेदनमा कारागारलाई दण्डात्मक भन्दा सुधारात्मक संस्थाका रूपमा विकास गर्न र कैदीबन्दीको चाप घटाउन वैकल्पिक सजायको व्यवस्था लागू गर्न जोड़ दिएको छ। जस अनुसार 3 वर्षसम्म कैद सजाय तोकिएका कसुरदारलाई कारागार पठाउनुको सट्टा विकास निर्माण तथा सार्वजनिक हितका काममा लगाउने गरी श्रम कैदको कानूनी व्यवस्था गर्न सिफारिश गरिएको छ। यसै गरी गम्भीर अपराध बाहेक 3 वर्षसम्मको कैद सजायमा रकम भुक्तानी गरेर छुट्न पाउने प्रावधान ल्याउन रोकिएका कैद मिनाहा तत्काल कार्यान्वयन गर्न र हिरासतमा यातना विरूद्ध शून्य सहनशीलताको नीति लिन उपसमितिले सरकारलाई सुझाएको छ।
0: मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कानूनी आधार र कारण पेश गर्न सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएको छ। प्रसाईको गैर कानूनी हिरासत दावी गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश हरिप्रसाद भुइँयालको एकल इजलासले नेपाल प्रहरी र साइबर ब्यूरोलाई कारण देखाउ आदेश जारी गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खड्कालाई लक्षित गरी दिएको अभिव्यक्तिलाई लिएर साइबर ब्यूरोले प्रसाईलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो। सर्वोच्चको यस आदेशपछि अब प्रहरीले प्रसाईलाई पक्राउ गर्नुको कारण र हिरासतमा राख्नुको कानूनी आधार समेटेर अदालतमा लिखित जवाफ पेश गर्नुपर्नेछ। प्रहरीको जवाफ आएपछि उहाँको हिरासतको कानूनी वैधानिकतामाथि थप सुनवाई अघि बढ़नेछ।
1: हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेको श्री त्रिशुले विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा प्रतिनिधि सभा सदस्य गणेश पराजुले चयन हुनुभएको छ। सभापतिमा चयन भए लगत्तै बसेको समितिको पहिलो बैठकमा उहाँले निष्पक्ष अध्ययन, वैज्ञानिक प्रमाण र साझा सहकार्यका आधारमा परिणाममुखी प्रतिवेदन तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अध्ययनलाई तथ्यपरक बनाउन स्वदेश तथा विदेशमा रहेका भूगर्भवेद जलवायु विज्ञ र अनुसन्धानकर्तालाई आफ्नो अध्ययन र सुझाव उपलब्ध गराउन समितिले आह्वान गरेको छ।
0: भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले हब स्टेशन नै बगाएपछि चिलिमे र त्रिशुली 3D केन्द्रबाट उत्पादित 176 मेगावट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार प्लान्टमा क्षति नपुगे पनि हब स्टेशन नै बगेका कारण उत्पादित विद्युत स्थानान्तरणमा समस्या आएको हो। बाढ़ीका कारण कुल जड़ित क्षमताको करिब 10% अर्थात 430 मेगावट विद्युत उत्पादन सेवाबाट बाहिरिएको छ। निर्माणाधीन 759 मेगावटका आयोजना समेत प्रभावित भएका छन्। मन्त्रालयले बाढ़ीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाहरूको पुननिर्माण तथा संरचनागत सुधारका लागि करिब 3.90 अर्ब रूपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको छ।
1: कञ्चनपुर स्थित महाकाली नदीमा रहेको एसियाकै लामो दोधारा चाँदनी झोलुङ्गे पुलको पिलर भत्किएर आवतजावत ठप्प भएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन शुरू गरेको छ। भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोड्ने उक्त पुलको एउटा पिलर भत्किनुका साथै 6 मिटर भाग मरमत गर्नुपर्ने भएपछि सुरक्षाका लागि आवागमन पूर्ण रूपमा रोकिएको छ। पुलको अवस्था अनुगमन तथा मरमतको खाका तयार पार्न सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालय र झोलुङ्गे पुल विज्ञ सहितको प्राविधिक टोली दोधारा चाँदनी पुगेर अध्ययनमा जुटेको छ। यसै गरी मुख्यमन्त्री खगराज भट्ट र भौतिक पूर्वाधार विकास मन्त्रालयको टोलीले पनि भत्किएको पुलको निरीक्षण गर्ने भएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्।
4: गुणस्तरीय प्लम्बिङको प्रबन्धन
5: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सरकारले युवालाई व्यावहारिक सिप प्रदान गर्दै रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ संसारीको इटहरीमा आजदेखि सिप तथा रोजगार मेला आयोजना गरेको छ। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा घोषित रोजगार प्रवर्धन दशकलाई व्यवहारमा उतार्न यो मेला संचालनमा ल्याइएको हो। मेलाको मुख्य उद्देश्य युवाको सिप पहिचान गरी उनीहरूलाई रोजगारदाता तथा तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष रूपमा जोड्नु रहेको छ। मेलाका क्रममा युवालाई उद्यमशीलताप्रति आकर्षित गर्ने लक्ष्यका साथ आजको युवा भोलिको उद्यमी सार्क संवाद शीर्षकमा विशेष प्यानल छलफल समेत संचालन गरिनेछ। युवा श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित उक्त मेला आगामी असोज 20 गतेसम्म संचालन हुनेछ।
0: खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मोगोका तत्कालीन प्रमुख राजीव रिमाल सहित 8 जना विरूद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ। हुम्ला र मोगो जोड्ने जलविद्युत आयोजनाको बत्ती विस्तार कार्यमा नभएको कामको पनि बढ़ी भुक्तानी दिएर भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरूद्ध आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको हो। मुद्दा दायर गरिएकाहरूमा तत्कालीन कार्यालय प्रमुख रिमालसँगै सब इन्जिनियर विश्वराज भण्डारी, लेखापाल रून बहादुर सेजुवाल, सोरु गाउँपालिका वडा नम्बर तीनका तत्कालीन वडाध्यक्ष लालु धामी र उपभोक्ता समितिका पदाधिकारी रहेका छन्। आर्थिक वर्ष 2077-78 संचालित उक्त आयोजनामा फिल्डमा वास्तविक भएको कामभन्दा बढ़ी मूल्यांकन गरी भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ। आयोगले उनीहरूबाट 9,26,000 बिगो कायम गर्दै बिगो जफत कैद सजाय र जरिवानाको माग दावी गरेको छ।
1: नेप्से परिसूचक घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ। हिजो 9 अंक घटेको नेप्से आज 5 अंकले घटेको हो। शेयर बजार सुधार्न अर्थ मन्त्रालयले जारी गरेको 21 बुधे शेयर बजार सुधार कार्य योजनाले पनि लगानीकर्ताको मनोबल बढ़ाउन सकेन। सरकारले ल्याएका कार्य योजनालाई नेपाल राष्ट्र बैंक र नेपाल धितपत्र बोर्ड लगायत सम्बन्धित निकायले सम्बोधन समेत गरेको अवस्थामा समेत बजार सकारात्मक हुन नसकेको हो। त्यसपछि प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आज सरकारवालासँग छलफल फल पनि गरेको छ। समितिले धितपत्र ऐन संशोधन गर्न नयाँ विधेयक संसदमा प्रस्तुत गर्न सरकारलाई निर्देशन दिएको भए पनि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएन। आज बजार सूचकसँगै कारोबार रकममा पनि कमी आएको छ। हिजो 5,38,00,00,000 रूपियाँ बराबरको शेयर कारोबार भएको बजारमा आज 4,76,00,00,000,000 सीमित भएको छ। आज 109 कम्पनीको शेयर मूल्य बढ़दा 157 कम्पनीको शेयर मूल्य घट्यो भने 13 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच जारी द्वन्द अन्त्य गर्ने प्रयास स्वरूप वाशिङटनले नयाँ कूटनीतिक प्रस्ताव पठाएको छ। इरानले हर्मुज पुनः खुलाउनका लागि अघि सारेका शर्तहरू पश्चात प्राप्त उक्त अमेरिकी प्रस्तावले सम्झौता कार्यान्वयनको नयाँ खाका संकेत गरेको अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिटै अन्त्य हुने दावी गर्नुभएको छ। युद्ध र आक्रमणका बावजूद स्ट्रेट अफ हर्मुज भएर हुने कच्चा तेलको सरप्रसारमा उल्लेख्य सुधार आएको छ। गत साता उक्त जलमार्गबाट दैनिक औसत 1,30,00,000 बढ़ी ब्यारेल तेल ओसार पसार भएको छ, जुन युद्ध शुरू हुनु अघिको परिमाणको नजिक पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
1: अब खेल समाचार। नेपाल भ्रमणमा रहेको भूटानको राष्ट्रिय क्रिकेट टोली विरूद्ध गण्डकी प्रदेशले लगातार दोस्रो जीत हात पारेको छ। पोखरा क्रिकेट रंगशालामा आज भएको दोस्रो तथा अन्तिम खेलमा गण्डकीले भूटानलाई 64 रनले पराजित गर्दै दुई खेलको सिरिज 2-0 आफ्नो पक्षमा पारेको हो। टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 196 रनको विशाल योगफल तयार पारेको थियो। गण्डकीका लागि शिवरेन श्रेष्ठ र करण पंगेनीले सम्मान 45-45 रन जोड़े। सन्दीप केसी मात्र 9 बलमा आक्रामक 30 रनको अभिजित पारी खेले। 197 रनको विजयी लक्ष्य पछ्याएको भूटानी टोली 17.4 ओभरमा 132 रन बनाउँदा अलआउट हुन पुग्यो। भूटानका लागि सोनाम चोपेलले 43 र टासी दोर्जीले 31 रन बनाए पनि टोलीलाई जिताउन सकेन। टी20 विश्वकपको उपक्षेत्रीय छनौटको तयारीका लागि नेपाल आएको भूटानले अब भोलि र पर्सि क्याम्प 11 दुईवटा अभ्यास खेल खेल्ने तालिका रहेको छ।
0: बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: मुलुकको पूर्वाधार विकासबारे इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको संवाद। दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित बन्न आग्रह।
0: जेएनजी आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न सिफारिश। कैद रकम भुक्तानी गरेर छुट्न पाउने दायरा बढ़ाउन सुझाव।
1: हब स्टेशन बगेपछि चिलिमे र त्रिशुले 3-2 प्रसारण लाइनमा जोड्न समस्या। क्षतिग्रस्त दोधारा चाँदनी पुलको प्राविधिक टोलीद्वारा अध्ययन शुरू।
0: इरानसँगको द्वन्द अन्त्य गर्न अमेरिकाको नयाँ कूटनीतिक प्रस्ताव। युद्ध छिटै सकिने ट्रम्पको दावी।
1: र गण्डकी प्रदेशद्वारा भूटान विरूद्ध 2 खेलको सिरिज क्लीन स्वीप।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। समीसा र अप्सरा विदा हुन्छौ। नमस्कार।
6: ८ अन्तर्मनको आवाज।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shikla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pasati, Batis Charsi, Tiranabe, Ro Antanabe Pasati, Artis Shunna Tirata.
2: कान्छे भोलि घर पूजा गर्नुपर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
3: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
2: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
3: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
4: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै
4: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9468883522
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
7: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
8: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
8: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
4: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
8: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
8: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644
8: डिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 9806613 13 1195 र 98467 15368।

0: सधै पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुनि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल,
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 98565612।
3: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461956996 छ।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253519122, 98058 र 98460976246।
9: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
10: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
9: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याक ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
10: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरी, सिङ्गापुरी, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
9: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453005।
12: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो ढोरबराई।

0: मम्मी भोक लाग्यो, खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
2: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
2: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
3: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
4: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
2: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
2: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856956996 र 9701956996।
5: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
6: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9056062891।
7: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
4: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
7: हो र, कहाँ छ र त्यस्तो?
4: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
8: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
8: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9601479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
10: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9261653507।
11: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
12: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
11: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
12: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
11: पाइल्स फिसर फिस्टुला बेरो फर्कने
13: 507
11: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
12: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट

0: पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
0: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
0: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको स्पटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
5: हेलो बा,
6: कति बन्यो घर? अनि ढलान भयो त?
7: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
6: ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
7: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
8: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
9: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
8: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891950630 र 9746680681।
10: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
2: धोरबाराही हाइलाइट्सको साथमा
14: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841549304।
15: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 7 बजेको ढोरबाराही हाइलाइट्समा सहकर्मी सृष्टि खत्रीसँगै अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र

0: वाइडिप मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धुरबारही हाइलाइट शुरू गरौं आजका मुख्य समाचारहरूबाट।
1: कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत नहुएकमा आनन्द राज त्रिपाठी निर्वाचित, क्षेत्र नम्बर दुईको मतगणना जारी। क्षेत्रीय सभापतिमा रसामाया गुरूङ भन्दा जीतराज राणाको दोब्बर अग्रता कायम। महाधिवेशन प्रतिनिधिमा स्थापित नेताहरूमै निर्वाचित हुने संकेत।
0: बाढ़ी र पहिरोका कारण अवरूद्ध पृथ्वी राजमार्ग र बीपी राजमार्ग सञ्चालनमा मनाङको बाढ़ी पहिरो प्रभावित क्षेत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत निरीक्षण, पुनर्निर्माण र राहतलाई प्राथमिकता दिने प्रतिबद्धता।
1: पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई बिर्सेर आगामी निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको आग्रह। नयाँ भन्नेले जे गरे पनि राम्रो भन्ने भ्रम जनतालाई परेको प्रचण्डको टिप्पणी।
0: सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रण गर्न सरकार कानूनी सुधारको तयारीमा रहेको, संचार मन्त्रीको दावी। पोखराबाट दुबई जाने यात्रुको संख्या बढ़ाउन पोखराका मेयर आचार्यको आह्वान।
1: फ्लाइ दुबईको विमानमा दुई पायलट बीच कुटाकुटको घटना सार्वजनिक। 34,000 फीटको उचाइमा रहेका विमान साउदीमा सुरक्षित अवतरण।
0: र एसियाली खेलकुदमा पदक विजेता नेपाली महिला कबड्डी टोली आज स्वदेश फिर्ता।
1: अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत ओडा तथा नगर गाउँ अधिवेशन सम्पन्न भएसँगै अहिले निर्वाचन क्षेत्र केन्द्रित अधिवेशन चलिरहेको छ। यसै क्रममा तनहुँका दुवै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा नेतृत्व चयनको प्रक्रिया अघि बढ़ेको छ। तनहुँ निर्वाचन क्षेत्र नम्बर एकको क्षेत्रीय सभापतिमा भानु नगरपालिकाका नगर प्रमुख समेत रहनुभएका आनन्द राज त्रिपाठी निर्वाचित हुनुभएको छ। आज सम्पन्न निर्वाचनमा त्रिपाठीले 366 मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी विशेश्वर खनालले 363 तथा सूर्यचन्द्र हड्काले 256 मत प्राप्त गर्नुभएको थियो। सभापतिमा निर्वाचित भएका त्रिपाठीले कांग्रेसको गुमेका साख फिर्ता ल्याउने गरी पार्टी गतिविधिमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस्तै तनहुँ निर्वाचन क्षेत्र नम्बर एक अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र क को सभापतिमा धीरेश खनाल र प्रदेशसभा निर्वाचन क्षेत्र ख को सभापतिमा कर्ण बहादुर खत्री निर्वाचित हुनुभएको छ।
0: यता तनहुँ निर्वाचन क्षेत्र नम्बर दुईको क्षेत्रीय कार्य समिति सहित महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि चयनका लागि बेलसोधरामा अहिले मतगणना जारी रहेको छ। क्षेत्रीय सभापतिका लागि जीतराज राणा र रसामाया गुरूङ बीचमा प्रतिस्पर्धा रहेकोमा पछिल्लो मतपरिणाम अनुसार जीतराज राणाले अग्रता कायम गर्नुभएको छ। राणा गुरूङ भन्दा करिब 200 मतले अगाडि रहेको जानकारी प्राप्त भएको छ। यसैबीच महाधिवेशन प्रतिनिधि चयनमा पनि तनहुँमा कांग्रेसका चर्चित र स्थापित नेताहरूले अग्रता कायम गरेका छन्। युवा नेताहरूको समेत महाधिवेशन प्रतिनिधिमा उल्लेख्य आकर्षण देखिए तापनि हालसम्म प्राप्त मतपरिणामले पनि जिल्लामा लामो समयदेखि सक्रिय तथा स्थापित नेताहरू अगाडि देखिएको संकेत गरेको छ। महाधिवेशन प्रतिनिधितर्फ कांग्रेसका जिल्ला सभापति उपसभापति सहितका नेताहरू जित प्रकाश आली, राजेन्द्र कृष्ण श्रेष्ठ, शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, क्षेत्रीय सभापति चुडामणि खनाल लगायतले अग्रता कायम गर्नुभएको जानकारी प्राप्त भएको छ। तनहुँ निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना भने जारी रहेकाले अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ।
1: लगातारको वर्षपछि बाढ़ी पहिरोका कारण अवरूद्ध पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा आएका छन्। विभिन्न स्थानमा पहिरो र लेदो हटाउनका साथै सड़क मरमत गरेपछि दुवै राजमार्ग नियमित सवारी साधन सञ्चालन हुन लागेका हुन्। पृथ्वी राजमार्गमा ठूला मालवाहक सहित सबै प्रकारका गाड़ी चल्न थालेका छन् भने बीपी राजमार्गका केही स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। यस्तै अरणीको राजमार्गको धुलीखेल स्थित जीप लाइनमा पनि एकतर्फी यातायात सञ्चालनमा आएको छ, तर मुस्ताङको वेनी जोन्सुम र मनाङको बेसी शहर चामे सड़क अझै अवरूद्ध रहेको छ। ती सड़क खुलाउन पहिरो र बाढ़ीले थुपारेको लेदो तथा काठ हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता अनुसार देशको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले राजनैतिक विषयभन्दा धेरै दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टीको राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ। उहाँले चुनाव वा राजनैतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन आग्रह गर्नुभएको छ।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता थप सुदृढ़ बनाउन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ। गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटिका सचिवालय सदस्यहरूसँगको भर्चुअल सम्बोधनमा उहाँले संगठनलाई थप सक्रिय बनाउँदै आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको हो। अध्यक्ष ओलीले पार्टीभित्र एक अर्काका सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने बताउनु भएको छ।
0: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ भन्नेले जे गर्दा पनि राम्रो भन्ने भ्रम जनतालाई परेको टिप्पणी गर्नुभएको छ। पार्टीको पर्सा जिल्ला समितिको शपथ ग्रहण कार्यक्रममा बोल्दै प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको छ भन्दा समेत समर्थन पाएको प्रति आफूलाई अचम्म लागेको बताउनुभयो। उहाँले प्रधानमन्त्रीले त्यसको अभिव्यक्ति दिँदा पनि दुई तिहाई वाला सांसदहरू ताली बचाएर समर्थन गरेको भन्दै कटाक्ष गर्नुभएको छ। आफू प्रधानमन्त्री हुँदा पनि वीरगंज नारायणघाटतिरको सड़क बनाउनको लागि घर भत्काउने कुरा आए पछाडि रोकेको स्मरण गर्नुभयो।
1: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले पार्टीको 15 महाधिवेशनबारे निर्वाचन आयोगलाई जानकारी गराउनु भएको छ। सभापति गगन थापाले अघि बढ़ाएको महाधिवेशनको प्रक्रियालाई अस्वीकार गर्दै समानान्तर महाधिवेशनको तयारी थालेको देउवा समूहले आयोगलाई जानकारी गराएको हो। आफूहरूले पार्टीको महाधिवेशनबारे कार्यतालिका सहित आयोगलाई जानकारी गराएको नेता एनपी साउदले बताउनु भएको छ।
0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमलसेनाले सामाजिक सञ्जालबाट हुने ठगी, चरित्र हत्या, मानमर्दन र गलत र भ्रामक सूचना प्रवाह नियन्त्रण गर्न सरकार नीतिगत तथा कानूनी सुधारको तयारीमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा सांसदहरूले विभिन्न समयमा उठाएका प्रश्नको जवाफ दिँदै सामाजिक सञ्जालबाट हुने ठगी र उत्पीड़नका घटना बढ़दै गएकाले त्यसलाई नियन्त्रण गर्न सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो। सामाजिक सञ्जाल र आम संचार माध्यममा गलत र भ्रामक सूचना प्रसारण हुने प्रवृत्ति सम्बोधन गर्ने गरेर आम संचार विधेयक, प्रेस काउन्सिल लगायतका विधेयक तर्जुमाको तयारी भइरहेको बताउनु भएको छ। ती विधेयक छिट्टै सदनमा प्रस्तुत गरिने पनि उहाँले बताउनुभयो।
1: संघीय संसदको अर्थ समितिले नेपाली पूँजी बजारलाई पारदर्शी, सुरक्षित र प्रविधि मैत्री बनाउन धितोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड सेबोनलाई निर्देशन दिएको छ। पूँजी बजारका सरकारवालाहरूसँगको आजको छलफलपछि समितिका सभापति डाक्टर कृष्ण हरिबुढा थुक्कीले धितोपत्र निष्कासन, सूचीकरण र लगानीकर्ताको हित संरक्षणका लागि सम्बद्ध निकायको जिम्मेवारी स्पष्ट हुने गरी नयाँ विधेयक ल्याउन निर्देशन दिनुभएको हो। समितिले कम्पनीहरूलाई प्राथमिक शेयर निष्कासनको अनुमति दिनुअघि पूँजी पर्याप्तता, वासलात र प्रतिफलका आधारमा स्तरीकरण गर्न, नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुनर्संरचना तीव्र पार्न र अनलाइन ट्रेडिङ सिस्टममा देखिने प्राविधिक समस्या हल गरी साइबर सुरक्षा बलियो बनाउन समेत भनेको छ।
0: प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले कारागार तथा हिरासतको अवस्था अध्ययन गरेर सुझाव सहितको प्रतिवेदन बुझाएको छ। बुधबार उपसमितिले नीतिगत कानूनी सुझाव तथा सिफारिश सहितको प्रतिवेदन बुझाएको हो। उपसमितिले जेएनजी आन्दोलनमा सहभागी अरूको मुद्दा फिर्ता लिएर कारागारबाट थुनामुक्त गर्न सिफारिश गरेको छ। 2082 भदौमा भएको जेएनजी आन्दोलनका क्रममा पूर्वपक्षका लागि थुनामा रहेका अरूमध्ये गम्भीर अपराधमा संलग्न बाहेक अरूको मुद्दा फिर्ता लिएर थुनामुक्त गर्न उपसमितिले सिफारिश गरेको हो। सिफारिशबारे समितिले छलफल पनि गरेको र सरकारलाई निर्देशन दिने बारे निर्णय लिने जनाइएको छ।
1: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिक आन्दोलन र बहसलाई केवल अधिकार प्राप्तिको विषयमा मात्र सीमित नराखी मुलुकको आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनु भएको छ। आज काठमाण्डुमा कांग्रेस नेता बद्री अर्यालद्वारा लिखित दुई पुस्तक समृद्ध नेपालको आर्थिक दिग्दर्शन र समृद्ध नेपालको राजनीतिक दिग्दर्शनको संयुक्त विमोचन गर्दै उहाँले यस्तो बताउनु भएको हो। महामन्त्री पौडेलले राजनैतिक दलका घोषणा पत्र र सरकारको प्राथमिकतामा आर्थिक एजेण्डाले अझै पनि उचित स्थान पाउन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ।
0: हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय र भुटेपछि त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुली निर्विरोध निर्वाचित हुनुभएको छ। आज बसेको समितिको पहिलो बैठकै पराजुलीलाई सभापतिमा चयन गरेको हो। पराजुलीको एकल उम्मेद्वारी परेको थियो। यसअगाडि असोजको 5 गतेको बैठकले 15 सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो।
1: सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। सरकारले यो वर्ष पनि चाडपर्व लक्षित सुपथ मूल्य पसल 42 जिल्लाका 61 ठाउँमा सञ्चालन गरिएको जनाएको छ। सरकारले वर्षेनी चाडपर्व लक्षित सुपथ मूल्य सञ्चालन गर्दै आएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसपालि खसीबोका र च्याङ्रा भने नबेच्ने जनाएको छ।
0: पोखराबाट दुबई जाने यात्रुको संख्या बढ़ाउन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सार्वजनिक आह्वान गर्नुभएको छ। फ्लाइ दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जाने यात्रुको संख्या कम देखिएपछि उहाँले आगामी 3-4 महिनालाई विशेष प्राथमिकतामा राखेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न आग्रह गर्नुभयो। मेयर आचार्यले पोखरा दुबई नियमित उडानलाई सफल र दिगो बनाउन सरकारको 3 तह निजी क्षेत्र पर्यटन व्यवसायी नागरिक समाज तथा आम यात्रुले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनु भएको छ। उहाँले अहिले शुरू भएको नियमित अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन नसकिए पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन र विस्तारमा आगामी दिनमा थप चुनौती आउन सक्ने उल्लेख गर्नुभएको छ।
1: तपाईं यति बेला साँझ 7 बजेको ढोरबाराई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
4: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्के बचोक पारिपट्टि छ नि।
5: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
4: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
5: ल, फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715606665।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ,
8: अहिले हतार छ पछि आउँदै गरौलाई।
9: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9850602268।
11: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
12: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
11: दीक्षा ब्युटी पार्लर रे?
12: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
11: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
12: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
11: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
12: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
11: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
12: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
11: ए हा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
12: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9790934335।
13: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
14: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
13: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
14: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेरी खेल मैदान।
13: महोत्सवका मुख्य आकर्षणहरू,
14: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
13: बालुद्यान एवं रमाइलो मेला,
14: दशैं तिहार सस्तो बजार,
13: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
14: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
13: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
14: साथमा लाइभ कन्सर्ट।
13: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।

0: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
1: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
0: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
2: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9860-57731, 9860-57731।
3: विश्रामपछि पुनः स्वागत छ ढोल बराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। सरकारी स्वामित्वको जड़ीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी 20 दिनदेखि आन्दोलनरत रहेका छन्। सामाजिक सुरक्षा कोष लागू गर्नुपर्ने, चाडपर्व भत्ता दिनुपर्ने र श्रम अदालत भक्तपुरले गरेको फैसला कारण बनेको माग गर्दै गत भदौ 24 गतेदेखि मासिक ज्यालादारी अन्तर्गत कार्यरत कर्मचारी आन्दोलित रहेका हुन्। यसरी आन्दोलित हुनेमा अधिकांश उत्पादन शाखाका कर्मचारी रहेकाले असोज 5 गतेदेखि उत्पादन नै बन्द भएको छ। उनीहरूले भदौ 24 गतेदेखि कालोपट्टी बाँधेर काम गरेका थिए, तर अन्य कर्मचारी सरह सुविधा दिन व्यवस्थापनले आनाकानी गरेपछि करिब 30 जना कर्मचारीले असोज 5 गतेदेखि नियमित धरना बसिरहेका छन्। 23 वर्षदेखि कम्पनीमा कार्यरत दोलखाकी सुस्मिता गौतमले सामाजिक सुरक्षाका सेवा सुविधा नपाएको र पटक पटक ध्यानाकर्षण गराउँदा पनि व्यवस्था गरिएको बताउनु भएको छ।
4: अविरल वर्षा पछाडिको पहिरो र नदी कटानका कारणले मोस्ताङ जिल्ला पछिल्लो 72 घण्टादेखि सम्पर्क विच्छेद भएको छ। मेग्दीको दानामा रहेको सब स्टेशन र 33 केवी प्रसारण लाइनमा क्षति पुग्दा 3 दिनदेखि मोस्ताङ विद्युतविहीन बनेको हो। बेनी जुमसुम कोरेला सड़क खण्डका 46 ठाउँमा क्षति पुग्दा सड़क मार्ग पूर्ण रूपमा अवरूद्ध बनेको छ। सड़क अवरूद्ध हुँदा आवत जावतसँगै आपूर्ति प्रणाली प्रभावित बनेको प्रतिनिधि सभाको आजको बैठकमा सांसद योगेश गौचन थकालीले जानकारी दिनुभयो। मोस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यान आकर्षण गराउँदै उहाँले लोमान्थाङ गाउँपालिकाका विभिन्न वडामा सिंचाई प्रणाली र कृषि पूर्वाधारमा भएको क्षति तथा घरो भन्ज्याङ र थासाङ गाउँपालिकाको बस्तीहरूमाथि परेको जोखिम बारे जानकारी गराउनु भएको छ। विशेष गरेर लुकरा गाउँका स्थानीयवासीको घर पूर्ण र आंशिक रूपमा क्षति भएको उहाँले बताउनुभयो। पूर्वधारमा भएको क्षतिले मोस्ताङको समग्र अर्थतन्त्र र संचार प्रणालीमा धक्का पुगेको छ। सड़क अवरूद्ध हुँदा चीनसँगको व्यापारिक सम्पर्क, राष्ट्रिय आपूर्ति सञ्जालमा प्रत्यक्ष असर परेको छ।
3: सर्वोच्च अदालतले दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण 48 घण्टाभित्र पेश गर्न आदेश दिएको छ। न्यायाधीश हरि फुयाल गुइजालसले नेपाल प्रहरीको साइबर ब्यूरोका नाममा कारण देखाउ आदेश जारी गर्दै प्रसाईलाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको हो। अदालतले प्रसाईलाई पक्राउ गर्नुको कानूनी आधार र त्यस सम्बन्धी विवरण सहित जवाफ पेश गर्न प्रहरीलाई निर्देशन दिएको छ। सोमबार बिहान नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईलाई घरैबाट पक्राउ गरेको थियो। साइबर ब्यूरोका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रचना खतिवड़ाको जुरीका आधारमा उहाँलाई पक्राउ गरिएको हो। जेन्जी शहीद रसिक खतिवड़ाकी आमा रचना प्रसाईले केही दिन अघि शहीदलाई लिएर सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेको आरोप लगाउनु भएको थियो।
4: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले मनाङ जिल्लाको बाढ़ी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। उहाँले प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे स्थलगत जानकारी लिनुभएको हो। यसअगाडि गत मंगलबार मात्रै मुख्यमन्त्री पाण्डेले बागलुङ, म्याग्दी र पर्वतको बाढ़ी पहिरो प्रभावित क्षेत्रको पनि अवलोकन गर्नुभएको थियो। निरीक्षणका क्रममा मनाङको चामे पुग्नुभएका पाण्डेले स्थानीय जनप्रतिनिधि, जिल्ला सुरक्षा समिति र प्रदेश महासचिवका कार्यालय प्रमुखसँग छलफल गर्नुभएको छ। छलफलका क्रममा बाढ़ी र पहिरोले अवरूद्ध बनेको सड़क, पुल र खानेपानीको पूर्वाधार शीघ्र संचालन गर्ने सहमति भएको समेत जनाइएको छ। प्रभावित नागरिकको जीवन सामान्य बनाउन आवश्यक काम तत्काल अगाडि बढ़ाउन पनि उहाँले निर्देशन दिनुभयो। केही दिन अगाडि छाड़ो खोलामा आएको पहिरोले मर्स्याङ्गदी नदी थुनिएपछि स्थानीय बासिन्दा त्रसित भएका थिए। उक्त ठाउँको पनि मुख्यमन्त्री पाण्डेले आज निरीक्षण गर्नुभएको छ। हाल पानी बगिरहेकाले जोखिम कम देखिए पनि खोला घरमा थुप्रिएको गिट्टी र ढुंगा का कारणले घरहरू जोखिममा परेका छन्। बाढ़ीले पक्की पुल समेत पुगेको छ। हाल खोलाघर खोल्ने प्रयास भइरहेको पाण्डेले बताउनुभयो।
3: गएको आइतबार मनाङको हिमलुङ हिमपहिरोमा हराएका मध्ये थप तीन जनाको शव आज बुधबार फेला परेको छ। यसअघि हिमपहिरोमा परि मृत्यु भएका चारजनाको शव भेटिएको थियो। अझै नौजना सम्पर्कविहीन रहेका छन्। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले आज पौने पाँच बजेतिर हिमलुङ आधार शिविरबाट तीनवटा शव चामै ल्याइएको जानकारी दिनुभएको छ। आज बुधबार गोर्खाको धार्चे गाउँपालिका नम्बर दुईका 58 वर्षीय आस गुरूङ, खोटाङको एसेलु खर्क गाउँपालिका नम्बर तीनका 21 वर्षीय सूरज राई र रूकुमको साविक हुकाम गाविस ओडा नम्बर सातका 57 वर्षीय कमल बुढाको शव भेटिएको हो। हिमपहिरोमा हिमालयन होलिडे कम्पनीका बिर्खधोज तामाङ, जगत तामाङ, लकबहादुर गुरूङ, नगमा दोर्जे, पासाङ नुरी शेर्पा, सन्तवीर तामाङ र उक्रधोज तामाङ सम्पर्कमा हुनुहुन्न। हिमलुङ हिमपहिरोमा इक्पिडिशन इमाजिन कम्पनीका कृत्य गुरूङ पनि सम्पर्कविहीन हुनुभएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनको उद्धार टोलीले शव फेला पारेको हो।
4: अब अन्तर्राष्ट्रिय समाचार। दुबईबाट इजरायलको तेल अभिव तर्फ उडिरहेको फ्लाइ दुबईको विमानमा दुईजना पाइलट बीचमा कुटाकुट भएको छ। झण्डै 180 जना यात्रु सवार रहेको विमानमा 34,000 फिटको उचाइमा पाइलट बीचमा झडप भए पछाडि विमान तीव्र गतिमा 16,600 मिटरसम्म झरेको बीबीसी हिन्दीले जनाएको छ। विमानबाट आपतकालीन संकेत जारी भए पछाडि सुरक्षा निकाय सतर्क बनेको थियो। त्यस पछाडि विमानलाई साउदी अरेबियातर्फ मोडेर सुरक्षित अवतरण गराइएको छ। घटना पछाडि सम्बन्धित एयरलाइन्सले दुवै पाइलटलाई निलम्बन गर्दै अनुसन्धान अगाडि बढ़ाएको जनाएको छ।
3: भारतको तमिलनाडु राज्य सरकारले सरकारी अस्पतालमा जन्मिने नवजात शिशुलाई सुनको औठी उपहार दिने योजना शुरू गरेको छ। मुख्यमन्त्री सी जोसेफ विजयले सोमबार मदुरै स्थित राजाजी अस्पतालबाट थाई मामन नंगा मोतीरम नामक योजना शुरू गर्नुभएको हो। योजना अन्तर्गत राज्यका सबै सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिने शिशुलाई 1 ग्राम तौलको 22 क्यारेट सुनको औठी प्रदान गरिनेछ। सरकारी स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास बढ़ाउनु र सुरक्षित संस्थागत प्रसूति प्रोत्साहन गर्नु योजनाको उद्देश्य रहेको राज्य सरकारले जनाएको छ। तर विपक्षी भारतीय जनता पार्टीले सुनको औठी भन्दा सरकारी अस्पतालमा पोषण र स्वास्थ्य सुविधाको सुधारमा जोड़ दिनुपर्ने प्रतिक्रिया दिएको छ।
4: जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुदमा पदक विजेता नेपाली महिला कब्बडी टोली स्वदेश फिर्ता भएको छ। नेपाली टोली आज दिउँसो काठमाडौँ आइपुगेको हो। नेपाली महिला कब्बडी टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता सहितको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो। नेपाली टोली 2 दिन अगाडि नै स्वदेश फर्कने तालिका रहेको थियो, तर थाइल्याण्डमा बाढ़ीले उडान प्रभावित हुँदा उतै रोकिएको हो। एसियाली खेलकुदमा नेपाली महिला कब्बडी टोलीले सेमी फाइनलमा पुग्दै काँस्य पदक जितेको थियो। थाइल्याण्ड र श्रीलंकालाई पराजित गर्दै नेपाली टोली सेमी फाइनलमा भने भारतसँग पराजित हुन पुगेको थियो।
3: यिनै खबरहरूसँगै हामी ढोरबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनुपूर्व आजका मुख्य समाचारहरू पुनः एकपटक सुन्नुहोस्।
4: कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत तनहु 1 मा आनन्द राज त्रिपाठी निर्वाचित। क्षेत्र नम्बर 2 को मतगणना जारी। क्षेत्रीय सभापतिमा रसामाया गुरूङ भन्दा जीत। राज राणाको दोब्बर अग्रता कायम। महाधिवेशन प्रतिनिधिमा स्थापित नेताहरू नै निर्वाचित हुने संकेत।
3: बाढ़ी पहिरोका कारण अवरूद्ध पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा मनाङका बाढ़ी पहिरो प्रभावित क्षेत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत निरीक्षण, पुननिर्माण र राहतलाई प्राथमिकता दिने प्रतिबद्धता।
4: अति भित्रका सानातिना समझदारी र मतभेदलाई बिर्सिएर आगामी निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको आग्रह। नयाँ भन्नेले जे गरे पनि राम्रो भन्ने भ्रम जनतालाई परेको प्रचण्डको टिप्पणी।
3: सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रण गर्न सरकार कानूनी सुधारको तयारीमा रहेको संचार मन्त्रीको दावी। पोखराबाट दुवैजना यात्रुको संख्या बढ़ाउन पोखराका मेयर आचार्यको आह्वान।
4: फ्लाई दुबईको विमानमा दुई पाइलट बीचमा कुटाकुटको घटना सार्वजनिक। 34,000 फीटको उचाइमा रहेको विमान साउदीमा सुरक्षित अवतरण।
3: र एसियाली खेलकुदमा पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फिर्ता।
4: हवस् तैन विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबारही हाइलाइट्स आजको लागि सकिएको छ। राति 10 बजी हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबारही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
5: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
6: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
7: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भाट दुलेगौड़ा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
6: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
7: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
6: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
7: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौंडा, माछा पुष्ट बैंकको ठिक पारिपट्टि।
6: सम्पर्क 0965-90-369, मोबाइल 98-40-82-69-26।
8: जाम न, ढिला भइसक्यो।
7: एकैछिन पख न, केको भिडियो सुनौ।
9: घर बनाउँदै हुनुहुन्छ?
10: पहिले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्घ खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है।
9: सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
8: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
7: नबोल न, सुन त,
9: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ। मैले त के बोल्नै पर्दैन, अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
8: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
7: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 को हिमाल इन्टरप्राइजेज। प्रोपाइटर रविन्द्र पौडेल। सम्पर्क 98460-86-265 र 98-0141-12-888।
11: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
12: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
11: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
12: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
11: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
12: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98-60-23-420-98-41-54-674 र 98-60-23-420।
13: डरायौ के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
14: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भो
13: तेरिका नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
14: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
15: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
16: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
17: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
18: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
17: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउन तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
18: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
19: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
20: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
19: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033998 र 9465010950
14: होइन धुवामा के गरिराखेको छौ भने तिमी
21: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि
14: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
21: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
14: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
15: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
16: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0564142034 र 9811756606
22: सधैँ यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
23: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
19: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
24: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
16: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142033
19: र 9678168087
25: 103.8 अन्तर्मनको आवाज

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौडा फित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9800 58 35 537 र 9800 66 15 800 99।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
7: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
8: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9856-11445 र 9856-20445।
10: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9850 32475 र 9801 32475।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके, ल डन।
6: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9850 28543 र 9840000787।
12: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
13: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
12: कहाँ बनाए छन् र हो?
4: हेर्नुहोस्,
6: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9850 28543 र 9417 07787।
12: होइन रमिला, जति बेला पनि

0: पसाङिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
0: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि।
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
0: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु। एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासी जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
6: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
6: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
6: मोबाइल 9805678634 र 9701107090।
7: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: वाराही 103.8 मेगाहर्ज।
1: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
2: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
3: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
4: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
1: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
7: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
2: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, ध्रुवको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658 590 065, मोबाइल 9816634372।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
12: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ, साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856062136 र 9151661636।
4: आज पनि भाटो अडायो, के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
4: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
14: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
16: सूचना यस तनहुँ सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
17: पोखराका हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
18: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
19: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जेम महर्जन,
20: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
21: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
22: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
23: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रुगेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
24: तनहुँ सेवा हस्पिटल दुलेगौडा, फोन 0564143177, मोबाइल 9856044343।
25: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
26: अब चिन्ता नगर्नुहोस्, बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
25: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
26: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
25: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
26: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
25: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
26: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
25: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
26: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
27: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
28: म्याडम, धुम्रपान भनेको के हो?
27: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
28: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
27: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
28: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
27: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
28: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
28: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
3: मिति यही असोज 12 गते देखि 22 गते सम्म
28: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
3: स्थान शुक्ला गण्डकी चार दुलेगौडा कस्तरी खेल मैदान।
28: महोत्सवका मुख्य आकर्षणहरू:
3: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति,
28: बालुद्यान एवं रमाइलो मेला,
3: दशैं तिहार सस्तो बजार,
28: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
3: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
28: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
3: साथमा लाइभ कन्सर्ट।
28: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
6: हेलो बा,
7: कति बन्यो घर? अनि ढलान भयो त?
8: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
7: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
8: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
9: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
28: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
9: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811-50630 र 97476-80681।
10: बाढी पछिको चुनौती बीच विश्व मंचमा उठाइएका मुद्दामा नेपालले
12: त्यसपछि चालक दलका अर्का सदस्यले विमानलाई स्थिर बनाएको नेतान्याहुले बताए। आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। फ्लाइ दुबईको उक्त विमानमा सवार एक यात्रुले बीबीसीसँग भने, विमानमा अगाडि दुईजना पाइलटहरू थिए, एकले अर्कामाथि धारिलो हतियार प्रहार गरे र अर्को उडान भर्ने जिम्मा पाएका दुईजना चालक पनि सो विमानमा थिए। उनीहरू युरोपेली देशका पाइलट थिए, जसमध्ये एक ब्रिटिस नागरिक थिए। उनी भित्र प्रवेश गरे, विमानलाई माथि ल्याए, स्थिर बनाए अनि हामीलाई साउदी अरेबियामा ओह्राले, एक यात्रुको भनाई। राष्ट्रपति जेलेन्स्कीले युक्रेनका विभिन्न ठाउँमा गरिएका पछिल्ला रूसी ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 7 मारिएको र 24 घाइते भएको बताएका छन्। उनले किएव र आसपासका क्षेत्रमा अवस्थित ऊर्जा पूर्वाधारहरूलाई मुख्य निशाना बनाइएको बताए। आवासीय भवन, एउटा गोदाम र एउटा सुपर मार्केटमा पनि आक्रमण गरिएको छ। जेलेन्स्कीले साझेदारहरूले हालै उपलब्ध गराएको नयाँ हवाई प्रतिरक्षा प्रणालीले रूसी बलिस्टिक क्षेप्यास्त्र खसालिदिएको र धेरै ज्यान जोगाएको पनि बताएका छन्। नाइजेरियाका अर्बपति अलीको डांगोटेले केन्याको तटीय क्षेत्रमा एउटा विशाल तेल रिफाइनरी परियोजनाको शिलान्यास गरेका छन्। उनले त्यसलाई अफ्रिकाको औद्योगिक यात्रालाई उज्जवल भविष्यतर्फ डोर्याउने नयाँ अध्यायका रूपमा चित्रण गरे। लामो बन्दरगाहमा 60 अर्ब डलर लागतमा निर्माण गरिने उक्त परियोजनाको दैनिक क्षमता 7 लाख ब्यारल हुने भनिएको छ। शिलान्यास समारोहमा केन्या, युगाण्डा र इथियोपियाका नेताहरू सहभागी थिए। श्रीलंकाको सर्वोच्च अदालतले विपदको प्रतिकार्यमा प्रयोग गर्नुपर्ने सवारी साधन व्यक्तिगत कामका लागि उपभोग गरेकोमा एकजना पूर्व मन्त्रीलाई 20,000 अमेरिकी डलर जरिमाना तिर्न र 3 समाचार पत्रमा क्षमा याचना प्रकाशित गर्न आदेश दिएको छ। विशेष स्रोत साधन सम्पन्न एउटा टोयोटा ल्याण्ड क्रुजर एएचएम फाउजी विपद व्यवस्थापन मन्त्री भएको समयमा उनको घरमा पठाइएको थियो, तर उनले त्यसलाई करिब 5 वर्ष निजी सम्पत्ति सरह प्रयोग गरेका थिए। अदालतले सार्वजनिक जनविश्वासलाई घात गरिएको एउटा ठूलो उदाहरणका रूपमा उक्त घटनालाई लिएको छ। र न्यून प्रजनन दरसँग जुझिरहेको सिंगापुरले सरकारी कर्मचारीहरूलाई लक्षित जोड़ी खोज्न सघाउने सेवा स्थापना गरेको छ। फर्स्ट डेट 21 देखि 35 वर्षका स्टाफहरूका लागि खोलिएको हो र प्रयोगकर्ताहरूले केही प्रश्नको जवाब दिएपछि निश्चित समयमा एल्गोरिदमले डेटका लागि समय मिलाइदिने भनिएको छ। अघिल्लो वर्ष सिंगापुरमा 30,000 भन्दा कम बच्चा जन्मिएका थिए, जुन 6 दशक यताकै न्यून हो। यो बीबीसी नेपाली सेवा हो।
10: साझापखमा पुनः स्वागत छ। जेएनजी आन्दोलनका क्रममा भएको विध्वंससँग सम्बन्धित विभिन्न कसूरमा मुद्दा चलाइएकाहरूको मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने भन्ने विषयमा अध्ययन गर्न गठित समितिले केही व्यक्तिको हकमा मुद्दा फिर्ता लिन सकिने निष्कर्षसहित प्रतिवेदन तयार पारेको समितिका संयोजकले बताएका छन्। गृहमन्त्रीका रूपमा सुदन गुरूङको पुनरागमन भएको केही दिनपछि सरकारले पूर्व न्यायाधीश बाबुराम रेग्मीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले पाएको 2 महिनाको अवधि हिजो सकिएको र भोलि सरकारलाई प्रतिवेदन बुझाइने संयोजक रेग्मीले बीबीसीलाई बताए। एक रिपोर्ट। तात्कालिक सुशीला कार्की नेतृत्वको सरकार र जेएनजी पक्षबीचको सम्झौतामा जेएनजी आन्दोलनसँग सम्बन्धित राजनैतिक विरोधका गतिविधिमा सहभागी भएकै आधारमा फौजदारी अनुसन्धान वा अभियोजन नगरिने उल्लेख भए पनि ध्वंसात्मक गतिविधिसँग जोड़िएका मुद्दा फिर्ताको विषय पेचिलो रहँदै आएको छ। जेएनजी अभियान कर्मीहरूले मुद्दा फिर्ताका लागि दवाब दिँदै आए पनि कानूनी जटिलताका कारण सरकारले निर्णय लिन सकेको छैन। मुद्दा फिर्ता गर्न सकिने वा नसकिने बारे अध्ययन गर्न सरकारले गठन गरेको समितिका संयोजक रेग्मी का अनुसार 33 जिल्लाका विभिन्न अदालतमा आपराधिक उपद्रव सहितका कसूरमा 445 मुद्दा दायर छन्, जसमा 1,887 जना प्रतिवादी छन्। 2 महिना लगाएर तयार पारिएको प्रतिवेदन बारे उनले बीबीसीसँग भने,
1: त्यहाँ विभिन्न प्रकृतिका छन् होइन, अब जस्तो व्यक्तिका घरहरू क्षति भएका, हानि भएका, उनीहरूको जाहेरी परेका कुराहरू पनि छन्। अब केही सरकारी पुस्का छन्, केही व्यापारिक प्रतिष्ठानहरूका छन्, अब त्यो मध्ये केही खानखाना बिगो भएकाहरू पनि छन्, कोही क्षति नै उल्लेख नभएका जाहेरी दिएर मुद्दा आएका पनि छन् होइन। त्यो सबैको पहिला हामीले क्याटेगोराइज गरेर त्यो मध्ये यो सम्म होला भन्ने हिसाबमा जहाँ हामी पुग्यौं, सबै प्रतिवादीहरूको बयान सयान पनि हामीले हेरेका छौँ, प्रहरीमा भएको बयान कोही अदालतमा छ भने त्यो पनि हेरियो, अरू प्रमाणहरू पनि अलिअलि के पेश छ त्यो पनि उपलब्ध भएसम्म हामीले हेरेका छौँ होइन। त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही रिपोर्ट चाहिँ बुझाउने हो भोलि।
10: तपाईँहरूले केही त्यस्ता त्यहाँ चाहिँ नियतवश संलग्न नभएकाहरूलाई फिर्ता लिन सकिन्छ त भन्नुभएको छ नि त,
1: त्यहीको हकमा जान्छ त्यो।
10: कतिपय जेएनजी नेताहरूले मुद्दा फिर्ताको विषयमा सरकार उदासीन देखिएको आरोप लगाउने गरेका छन्। यद्यपि आपराधिक नियत भएका र नभएकाहरूबीच वर्गीकरण गरिनुपर्नेमा भने उनीहरू पनि सहमत छन्। जेएनजी अभियान कर्मी सरिष्मा थापाले भनिन्,
4: सुनियोजित रूपमा, संगठित रूपमा र आपराधिक मनाशैली आपराधिक गिरोहद्वारा नै गराइएको छ भने मात्रै कारवाही होस् भन्ने चाहिँ हाम्रो सम्झौताले नै मागेको कुरा हो। त्यो बाहेक अरू आवाजमा, राजनीतिक प्रतिशोधमा या पोलिटिकल कुनै पनि संस्थानहरूसँग सरकारसँग चित्त नबुझाइ भएर आउनु भएको व्यक्तिहरूलाई चाहिँ राज्यको संयन्त्रले चाहिँ अपराधीकरण नगराओस्।
10: कानूनी मामिलाका कतिपय जानकारहरूले मुद्दा फिर्तालाई अपवादका रूपमा मात्रै लिनुपर्ने बताउँदै आएका छन्। अध्ययन समितिका रेग्मी पनि समितिले प्रतिवेदन बुझाएपछि समेत मुद्दा फिर्ताको प्रक्रिया सहज नहुने बताउँछन्।
1: हामीले पठाइसकेपछि क्याबिनेटले निर्णय गर्छ, त्यसपछि सरकारी वकिल महान्यायाधिवक्ताको राय हुन्छ, त्यो लिइसकेर फिर्ता लिने ठिक छ सबै कुराले भने अदालतमा जान्छ। जुन अदालतमा मुद्दा दायर भएको थियो त्यो अदालतमा गएर यो मुद्दा फिर्ता पाऊ भन्न निवेदन सहित गएपछि त्यहाँ पनि सुनवाई भएर कोर्टले ओके भन्न फिर्ता दियो भने फिर्ता हुने हो। कोर्टले होइन यो मुद्दा त फिर्ता हुँदैन, यो त हाम्रै कानूनी प्रक्रियाबाट जानुपर्छ भन्ने हो भने हामीले सिफारिस गरेको भरमा मात्रै कोर्ट मान्छ भन्ने पनि छैन।
10: जेएनजी आन्दोलनसँग सम्बन्धित करिब 50 मुद्दामा भने अदालतले फैसला गरिसकेको बताइएको छ। अब अर्को विषय, परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी त्रिशुली बाढ़ीबाट सिर्जित चुनौतीबीच संयुक्त राष्ट्रसंघको 81 महासभा नेपालको हित र प्राथमिकता प्रवर्धन गर्ने दृष्टिले फलदायी भएको बताएका छन्। आज स्वदेश फर्किएका मन्त्री खनालले महासभाका क्रममा विभिन्न राष्ट्र तथा सरकार प्रमुखसँग भएका भेटवार्तालाई नेपालको जलवायु न्यायको मुद्दा प्रभावकारी रूपमा उठाउने अवसरका रूपमा सदुपयोग गरेको बताए। प्रधानमन्त्री वालेन शाह महासभालाई सम्बोधन गरी स्वदेश फर्किएपछि उनी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा सक्रिय भएका थिए। ती भेटवार्ताहरूबारे मन्त्री खनालले भने,
5: बाढ़ी पछिको पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने समग्रता पनि नेपालले जलवायु संकटले निम्त्याइरहेको जुन प्रकोपमा हामी परेका छौं त्यसप्रति पनि विश्व समुदायको एकबद्धता रहेको र नेपालले जसरी आफ्ना अप्ठ्यारोहरूलाई विश्व मञ्चमा उठायो र त्यसमा पनि सबैको चासो रहेको मैले पाएको थिएँ।
10: नेपाल जस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरू थप असुरक्षित बन्दै गएकाले आफूहरूले जलवायु संकटको विषयलाई उच्च प्राथमिकताका साथ उठाएको मन्त्री खनालले बताए। उनका अनुसार भेटवार्तामा तात्कालिक राहत तथा विपद व्यवस्थापनसँगै जलवायु संकटको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका उपायमा समेत विशेष जोड़ दिइएको छ।
5: भोलिसम्म पर्न सक्ने प्रभावलाई हेरेर क्लाइमेट फाइनेन्ससँग सम्बन्धित बलिया संयन्त्रहरू बन्न पर्यो र हरेकचोटि प्रकोप भएपछि मात्रै हामी विश्व समुदायसँग कतिपय अवस्थामा पुनर्निर्माणको लागि खालि लोन मात्रै लिनुपर्ने जुन बाध्यता छ त्यो अन्त्य होस् र लस एन्ड ड्यामेज फण्ड जस्ता संयन्त्रहरू छन् ती चाहिँ बलिया बनून्, नियमित रूपमा ग्रान्ट बेस्ड फाइनेन्सियल मेकानिजम्सहरू चाहिँ हुनु पर्यो। हामी जस्तै अरू मुलुकहरू पनि छन्, साना मुलुकहरू भल्नरेबल मुलुकहरूले पनि त्यो मेकानिजमबाट स्रोत पाउनुपर्छ भन्ने हाम्रो अहिलेको दावा हो।
10: प्रेस ब्रिफिङका क्रममा उनलाई प्रधानमन्त्री शाहको भारत भ्रमणबारे पनि सोधिएको थियो। त्यसबारे मन्त्री खनालले भने,
5: उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन, हामी पनि अपेक्षा गर्दैछौ परिणाममुखी भ्रमण होस् भन्ने चाहना दुवै पक्षको छ।
10: सरकार गठन भए लगत्तै प्रधानमन्त्री शाहलाई भारतबाट भ्रमणको निम्तो पठाइएका विवरणहरू आएका थिए। तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। केही दिनदेखि हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल अकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एकैछिन लागौं नुवाकोटतर्फ। भोटेकोशी त्रिशुली बाढ़ीपछि होल्डिङ सेन्टरमा बसिरहेका कतिपय दीर्घ रोगीको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको बताइएको छ। त्यहाँ स्वास्थ्यकर्मीहरू उपलब्ध भए पनि क्यान्सर लगायत विशिष्ट स्वास्थ्य सेवाको खाँचो पर्ने बिरामीहरू बढ़ी प्रभावित भएका हुन्। नुवाकोटबाट शक्तिमाया तामाङको रिपोर्ट।
6: विदुर नगरपालिका वडा नम्बर 1 त्रिशुलीका अमृतमान श्रेष्ठलाई डाक्टरको सल्लाह अनुसार समयमा अस्पताल पुग्नुपर्नेमा बाढ़ीको कारण समयमा अस्पताल पुग्न सकेन। झोलिलो खानेकुरा मात्र निल्न सक्ने उनलाई होल्डिङ सेन्टरको बसाइ निकै कष्टकर भएको बताए।
11: 7 हप्ता थेरापी सेकाइ गर्यो, 7 हप्ता किमो थियो, यता आयो टाइम टाइममा जानुपर्ने, बाढी आफै टाइममा जानु पाएन, 20-25 दिन ढिला भयो। त्यो कारणले गर्दा अहिले पनि ठुक मिल्न गाह्रो छ, पानी मिल्न पोल्छ घाँटी चाहिँ, मिक्सचर गरेर जाउ लगाएर टाइम टाइममा चेक गर्न जानुपर्छ।
6: त्यस्तै विदुर एक ढुङ्गेका सुन्दरी तामाङको पनि बाढ़ीले घरसँगै स्वास्थ्य परीक्षणको रिपोर्ट र औषधिहरू बगायो। उनी भन्छन्,
13: किमोथेरापी पनि अब आउँदा जाँदा पनि अब खर्चै हुन्छ, मलाई पो त्यहाँ फ्रीमा पाउँछ खानलाई, बिरामी कुरालाई पनि खर्चै चाहिएको खुवाउनलाई, त्यही भएर नै समस्या छ, बुढा पनि बिरामी म पनि बिरामी।
6: होल्डिङ सेन्टरमा निशुल्क स्वास्थ्य परीक्षण र औषधिहरू वितरण गरेकाले औषधि नियमित खान सहज भएको ज्ञान बहादुर खातीले बताए।
14: 3 औषधि खाने, त्यो मध्ये प्रेसर भयो, थायराइड भयो, कोलेस्ट्रोल, औषधि सबै भइहाल्यो नि, त्यो निकाल्नै पाएन नि, कागज पत्र यताउति, त्यो दिन खाने औषधि थिएन, मैले मेडिकलबाटै लिएँ, शिविर क्याम्पमा चाहिँ औषधि ल्याएको, त्यही शिविरबाट लिएर हामीले खायौँ।
6: धनजनको क्षतिले दीर्घ रोगीहरूमा मानसिक तनाव र मनोवैज्ञानिक समस्याहरू देखिन थालेका छन्। एकातिर बाढ़ीले घर खोस्यो, अर्कोतिर रोगसँग लड़िरहेका आफूहरूलाई पहिलेकै अवस्थामा फर्किन र जीवन कसरी चलाउने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
10: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभिव तर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। विमान अपहरणमा परेको चेतावनी जारी हुने गरी दुईजना पाइलट बीच झगडा भएपछि इजरायलतर्फ गइरहेको एउटा विमान सुरक्षित रूपमा साउदी अरेबियामा अवतरण भएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
12: इजरायली संचार माध्यमहरूले पोस्ट गरेका भिडियोमा दुईजना घाइते पुरूषहरू भुइँमा लडिरहेको र उनीहरूको वरपर रगत लतपतिएको देखिन्छ। उक्त फ्लाइ दुबईको विमानमा सवार प्रत्यक्षदर्शीहरूबाट थप विवरण आइरहँदा यो घटना अभूतपूर्व र डरलाग्दो कथा जस्तो बन्दै गएको छ। विमानले अपहरणमा परेको संकेत पठाएको थियो, तर अहिले हेर्दा त्यो अपहरणको प्रयास यात्रुबाट नभई पाइलट मध्ये एकजनाबाट भएको हुन सक्छ।
10: गइरहेको एउटा विमान सुरक्षित रूपमा साउदी अरेबियामा अवतरण भएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
12: इजरायली संचार माध्यमहरूले पोस्ट गरेका भिडियोमा दुईजना घाइते पुरूषहरू

0: गरेको र विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। धारिलो हतियार प्रहार गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। यात्रुहरूले विमान केही मिनट भित्रै कसरी 17,000 फिट तल खस्यो भन्ने वर्णन गरिरहेका छन्। अनुसन्धानकर्ताहरूले अब पाइलटले योजनाबद्ध रूपमा विमान दुर्घटना गराउन चाहे या नचाहेको र उनले राजनीतिक उद्देश्यबाट प्रेरित भएर उक्त कदम चालेको हो कि होइन भनेर निर्ख्योल गर्ने प्रयास गर्नेछन्। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन असर भन्छन्, फ्लाइ दुबईको उडानमा भएको यो घटना इजरायलमा अति कड़ा प्रतिस्पर्धा हुने ठानिएको चुनाव भन्दा केही साता अघि भएको छ। तथ्य जे होस्, चुनावी अभियानमा सबै पक्षले यसको प्रयोग गर्ने उनको थम्याई छ। त्यसको संकेत अति दक्षिणपन्थी सुरक्षा मन्त्री इटामर बेन गिरले दिइसकेका छन्, जसले उक्त घटनालाई आतंकवादी कदम भन्दै आफ्ना सबै शत्रु पराजित नभएसम्म इजरायलले लड़िरहनुपर्ने बताए।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोर एप मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।
2: बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 98165-93-4-15-368।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
4: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564-14-236, मोबाइल 98560-78-302 र 98460-78-302।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गम

0: ला बगैचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
0: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465110950।
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हार खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 9709034335।
0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल, शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
3: यस, धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
4: वरिष्ठ हाड जोड्ने, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
3: छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
3: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9556031353।
1: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
0: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
1: उपचार हुने रोग एवं समस्याहरू, निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
4: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
1: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
4: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौंडा, माछा पुष्प ब्याङ्कको ठिक पारिपट्टि।
1: सम्पर्क 0965903969, मोबाइल 9840826926।
6: मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
4: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
4: हाम्रो मोबाइल पसल दुलेगौंडा, साङ्गिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै, प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856569096 र 9701956996।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज, खैरेनी 4 बजार, प्रोपाइटर अर्जुन सापकोटा, मोबाइल 9856523420, 9801454674 र 9864023420।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
11: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
12: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0165901625901163।
14: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
15: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
14: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
16: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी दुई काच पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9811-32475।
17: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
18: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
19: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
18: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
19: जमुना पौडेल पराजुली, ढोरफिर्दी, हाल अमेरिका, रु 10,050,
18: शिव अधिकारी, ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
19: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
18: रसमाया गुरुङ दुलेगौडा, रु 55,555,
19: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
18: सूर्य प्रसाद भट्टराई, ढोरफिर्दी हिमाली टोल, रु 30,111,
19: कृष्ण बहादुर बसियल, ढोरफिर्दी गणेश टोल, रु 21,000,
18: बाराही बचत तथा ऋण सहकारी संस्था, ढोरफिर्दी उत्तम टोल, रु 15,005,
19: कलावती वाग्ले, ढोरफिर्दी हिमाली टोल, रु 10,125,
18: दिलबहादुर श्रेष्ठ दुलेगौडा, रु 1,01,111,
19: सूर्य प्रसाद भट्टराई, ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
18: ऋषिराम महत, ढोरफिर्दी हिमाली टोल, रु 15,055,
19: कृष्ण राज घिमिरे दुलेगौडा, रु 55,555।
14: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
20: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
21: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
14: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
20: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
14: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
22: १०३.८ अन्तर्मनको आवाज।

0: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
0: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
3: ए सबिना, यस्तो हतारमा कता हो?
4: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
5: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र धुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
6: धुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
6: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
6: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्नेमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, धुलेगौडा।
9: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846065996 छ।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता,
7: ग्राहकको चाहना नै हाम्रो दृष्टि, जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
14: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
15: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
14: हो र, कहाँ छ र त्यस्तो?
15: धुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
14: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
14: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716।
7: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
3: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रे हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
4: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
8: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507।
16: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
16: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
8: आकर्षक तथा आधुनिक डिजाइनको गरगहना विवाहका सेटकै गहना खरिदी बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
14: मोबाइल 9508535537 र 9806615809।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
17: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके ल डन।
17: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
7: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
17: प्रोपाइटर गोविन्द सिग्देल फोन 9556028543 र 9847000787।
15: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
7: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
15: अनि बन्छ त दाई
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
18: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
19: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
20: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
19: प्रोपाइटर राजन पौडेल मोबाइल 9556062029।
21: शैलेशको बुवा यसपालि अलिअलि गरगहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
22: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचाँदी पसल खोजौला नि
21: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
0: यहाँ विभिन्न डिजाइन का गर गहना पाइन का साथ ही खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
1: साथमा बिना रसायन का गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
0: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807169142
2: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
23: मैडम धूम्रपान भनेको के हो
2: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
23: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
23: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
2: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
23: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
24: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
25: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
24: दीक्षा ब्युटी पार्लर रे
25: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
24: हो र त्यस्तो के हुन्छ र त्यहाँ
25: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
24: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
25: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
24: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
25: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
24: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
25: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 9709034335
26: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
27: मिति यही असोज 12 गते देखि 22 गते सम्म
26: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
27: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान
26: महोत्सवका मुख्य आकर्षणहरू
27: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
26: बालुद्यान एवं रमाइलो मेला
27: दशैं तिहार सस्तो बजार
26: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
27: स्थानीय कला संस्कृतिको प्रदर्शनी
26: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
27: साथमा लाइभ कन्सर्ट
26: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहु
28: आयो
3: जाम न ढिला भइसक्यो
5: एकैछिन पख न केको भिडियो सुनौ
6: घर बनाउँदै हुनुहुन्छ पहिले जस्तै घर बनाउँदा आफै खानेको चुनडुङ्गाबाट बनेको अर्को खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है
3: हो नि चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि
5: नबोल न सुन त
6: अर्घाखाँची सिमेन्टको बारेमा त सबैले थाहा छ मैले त केही बोल्नै पर्दैन अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
3: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता
5: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस प्रोप्राइटर रविन्द्र पौडेल सम्पर्क 9846862 र 9801412888
27: टिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न
15: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
27: हो र कहाँ छ र त्यस्तो
15: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
27: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
27: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9560602028 र 9901479716
5: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घर भित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811905633 र 9746780681।
4: सूचना यस तनहुँ सेवा हस्पिटल दुलेगोडा बिपी चोकमा यही असोज 17 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
5: पोखराका हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर विजय परियार,
6: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
7: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
8: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
11: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
12: तनहुँ सेवा अस्पताल दुलेगौडा, फोन 0564143777, मोबाइल 9850644343।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
13: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
13: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
13: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
13: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
14: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
15: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेछु नि।
14: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
15: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
14: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
16: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
17: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
18: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
19: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
18: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
20: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
21: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
22: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
23: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
22: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको
21: 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
22: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला

0: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
1: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
1: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रसन्न आभूषण सुनसादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
4: मोबाइल 9908535537 र 9806615899।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
6: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
5: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
8: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
9: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
8: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9946078302।
10: टाइम चेकको साथमा मनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
12: धोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
14: नमस्कार, राति 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत ओडा तथा नगर गाउँ अधिवेशन सम्पन्न भएसँगै अहिले निर्वाचन क्षेत्र केन्द्रित अधिवेशन चलिरहेको छ। यसै क्रममा तनहुँका दुवै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा नेतृत्व चयनको प्रक्रिया अघि बढ़ेको हो। तनहुँ निर्वाचन क्षेत्र नम्बर 1 को क्षेत्रीय सभापतिमा भानु नगरपालिकाका नगर प्रमुख समेत रहनुभएका आनन्द राज त्रिपाठी निर्वाचित हुनुभएको छ। आज सम्पन्न निर्वाचनमा त्रिपाठीले 366 मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी विश्वेश्वर खनालले 363 तथा सूर्यचन्द्र हडखले 256 मत प्राप्त गर्नुभएको थियो। सभापतिमा निर्वाचित हुनुभएका त्रिपाठीले कांग्रेसको गुमेका साख फिर्ता ल्याउने गरी पार्टी गतिविधिमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। यस्तै तनहुँ निर्वाचन क्षेत्र नम्बर 1 अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र क को सभापतिमा धीरेश खनाल र प्रदेशसभा निर्वाचन क्षेत्र ख को सभापतिमा कर्णबहादुर खत्री निर्वाचित हुनुभएको छ। यता तनहुँ निर्वाचन

0: यता तनहुँ निर्वाचन क्षेत्र नम्बर दुईको क्षेत्रीय कार्य समिति सहित महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि चयनका लागि बेलचौतारामा मतगणना जारी रहेको छ। क्षेत्रीय सभापतिका लागि जितराज राणा र रसामाया गुरूङ बीच प्रतिस्पर्धा रहेकोमा पछिल्लो मतपरिणाम अनुसार जितराज राणाले अग्रता कायम गर्नुभएको हो। राणा गुरूङ भन्दा करिब 200 मतले अगाडि रहेको जानकारी प्राप्त भएको छ। यसैबीच महाधिवेशन प्रतिनिधि चयनमा पनि तनहुँ कांग्रेसका चर्चित तथा स्थापित नेताहरूले अग्रता कायम गरेका छन्। युवा नेताहरूको समेत महाधिवेशन प्रतिनिधिमा उल्लेख आकर्षण देखाए पनि हालसम्म प्राप्त मतपरिणामले भने जिल्लामा लामो समयदेखि सक्रिय तथा स्थापित नेताहरू अगाडि देखिएको संकेत गरेको छ। महाधिवेशन प्रतिनिधितर्फ कांग्रेसका जिल्ला उपसभापति तथा सभापति सहितका नेताहरू जितप्रकाश ओली, राजेन्द्र कृष्ण श्रेष्ठ, शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित तथा क्षेत्रीय सभापति चुडामणि खनाल लगायतले अग्रता कायम गर्नुभएको जानकारी प्राप्त भएको छ। तनहुँ निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङमा तत्काल आवश्यक काम गर्ने बताउनु भएको छ। आज बाढ़ी पहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी दिने क्रममा उहाँले सो धारणा राख्नु भएको हो। चामे पुग्नुभएका मुख्यमन्त्री पाण्डेले बाढ़ी पहिरोको कारण अवरूद्ध सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार शीघ्र संचालनमा ल्याउने र प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन आवश्यक कार्य तत्काल अघि बढ़ाइने बताउनु भएको छ। केही दिन अघि ठाडो र लमजुङ हिमालको बेस क्याम्पबाट बग्ने घटे खोलामा आएको बाढ़ी पहिरोले मर्स्याङदी नदी थुनिएपछि त्रसित स्थानीयको गुनासो सुन्नु भएको हो। हाल पानी बगिरहेकाले जोखिम कम देखिएको भए पनि खोलाको बगरमा थुप्रिएको ग्रेक ग्रान र ठूला ढुंगाका कारण घरहरू जोखिममा परेका छन्। पक्की पुल पनि पुरिएको छ। स्थानीयसँग प्रत्यक्ष भेट गरी उहाँका समस्या र आवश्यकता सुनेपछि मुख्यमन्त्री पाण्डे सड़क तथा यातायात संचालन, खानेपानी, खाद्यान्न अवस्था तथा क्षतिग्रस्त पूर्वाधार पुननिर्माण लगायत क्षतिको तथ्याङ्क माग गराउनु भएको छ। नारायणी नदीमा अड्किएको बाढ़ीले बगाएर नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रूज निकाल्न अझै सकस भएको छ। क्रूजलाई पुलको पिलरबाट छुटाउन प्राविधिक टोलीले विभिन्न उपकरण प्रयोग गरे पनि सुरक्षित रूपमा बाहिर निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। उहाँका अनुसार 80 र 50 टन क्षमताका दुईवटा क्रेन तथा एउटा एर्करको सहयोगमा क्रूजलाई पिलरबाट छुटाइएको छ। तर क्रूजलाई बाहिरतर्फ तान्न मिल्ने अवस्थामा नरहेकाले निकाल्न समस्या भएको हो। क्रूजको तौल करिब 60 टन भए पनि अहिलेको अवस्थामा थप क्षमताका उपकरण आवश्यक देखिएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो। उहाँका अनुसार क्रूज संचालकले थप क्षमताका क्रेन ल्याएर निकाल्न सहमति भएको छ। यही असोज 8 गतेदेखि 10 गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोले कालीगण्डकी करिडोर अन्तर्गतको 220 केवी क्षमताको दाना खुरकोट प्रसारण लाइनमा क्षति पुगेपछि म्याग्दी र मुस्ताङमा संचालनमा रहेका 7 जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ। बाढ़ी पहिरोसँगै कालीगण्डकी नदीको कटानले प्रसारण लाइन र जलविद्युत आयोजनामा क्षति पुर्याउँदा म्याग्दीका विभिन्न जलविद्युत आयोजनाबाट राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको 216 मेगावाट विद्युत आपूर्ति अवरूद्ध भएको छ। दाना खुरकोट प्रसारण लाइन मार्फत केन्द्रीय प्रणालीमा विद्युत आपूर्ति गर्दै आएका अन्नपूर्ण गाउँपालिका 4, नारस्याङका 5 मेगावाट क्षमताको घलेम्दी खोला, 42 मेगावाट क्षमताको मिस्त्री खोला, 38 मेगावाट क्षमताको निलगिरी 1, 71 मेगावाट क्षमताको निलगिरी 2 र 6 मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ। लगातारको वर्षापछि बाढ़ी पहिरोको कारण अवरूद्ध पृथ्वी र बेपी राजमार्ग संचालनमा आएका छन्। विभिन्न स्थानमा पहिरो र लेद हुटाउनुका साथै सड़क मरमत गरेपछि दुवै राजमार्गमा नियमित सवारी साधन संचालन हुन थालेका हुन्। पृथ्वी राजमार्गमा ठूला मालवाहक सहित सबै प्रकारका गाड़ी चल्न थालेका छन् भने बीपी राजमार्गका केही स्थानमा एकतर्फी यातायात संचालन भइरहेको प्रहरीले जनाएको छ। यस्तै अरणीको राजमार्गको धुलीखेल स्थित जिप लाइनमा पनि एकतर्फी यातायात संचालनमा आएको छ। तर मुस्ताङको वेनी जोमसम र मराङको बेसी शहर चामे सड़क अझै अवरूद्ध छन्। ती सड़क खुलाउन पहिरो र बाढ़ीले थुपारेको लेदो तथा काठ हटाउने काम भइरहेको प्रहरीले जनाएको छ। पोखराबाट दुवै जाने यात्रुको संख्या बढ़ाउन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सार्वजनिक आह्वान गर्नु भएको छ। फ्लाई दुवैबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुवै जाने यात्रुको संख्या कम देखिएपछि उहाँले आगामी 3-4 महिनालाई विशेष प्राथमिकतामा राखेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न आग्रह गर्नुभएको हो। मेयर आचार्यले पोखरा दुवै नियमित उडानलाई सफल र दिगो बनाउन सरकारका तीनै तह, निजी क्षेत्र, पर्यटन व्यवसाय, नागरिक समाज तथा आम यात्रुले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनु भएको हो। उहाँले अहिले शुरू भएको नियमित अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन नसकिए पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन र विस्तारमा आगामी दिनमा थप चुनौती आउन सक्ने उल्लेख गर्नु भएको छ। अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो 72 घण्टादेखि सम्पर्क विच्छेद भएको छ। म्याग्दीको दानामा रहेको सब स्टेशन र 33 केवी प्रसारण लाइनमा क्षति पुग्दा 3 दिनदेखि मुस्ताङ विद्युतविहीन रहेको छ। बेनी जोमसुम कोरोला सड़क खण्डका 46 ठाउँमा क्षति पुग्दा सड़क मार्ग पूर्ण रूपमा अवरूद्ध भएको हो। सड़क अवरूद्ध हुँदा आवत जावत संघीय आपूर्ति प्रणाली प्रभावित बनेको प्रतिनिधि सभाको आजको बैठकमा सांसद योगेश गौचन थकालेले जानकारी दिनुभयो। मुस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यानकर्षण गराउँदै उहाँले लोमानथाङ गाउँपालिकाका विभिन्न ओडामा सिंचाई प्रणाली र कृषि पूर्वाधारमा भएको क्षति तथा घरो भन्ज्याङ र थासाङ गाउँपालिकाका बस्तीहरूमाथि परेको जोखिमबारे जानकारी गराउनु भएको हो। विशेष गरी लुक्रा गाउँमा स्थानीयवासीको घर पूर्ण र आंशिक रूपमा क्षति भएको उहाँले बताउनु भएको छ। पूर्वाधारमा भएको क्षतिले मुस्ताङको समग्र अर्थतन्त्र र संचार प्रणालीमा धक्का पुगेको छ। सड़क अवरूद्ध हुँदा चीनसँगको व्यापारिक सम्पर्क र राष्ट्रिय आपूर्ति सञ्जालमा प्रत्यक्ष असर परेको छ। गएको आइतबार मनाङको हिमलुङ हिमपहिरोमा हराएका मध्ये थप 3 जनाको शव आज फेला परेको छ। यसअघि हिमपहिरोमा परि मृत्यु भएका 4 जनाको शव भेटिएको थियो। अझै 9 जना सम्पर्कविहीन रहेका छन्। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले आज पाउने 5 बजेतिर हिमलुङ आधार शिविरबाट 3 शव चामी ल्याइएको जानकारी दिनुभएको छ। बुधबार गोर्खाको धोर्से गाउँपालिका वडा नम्बर 2 58 वर्षीय आश गुरूङ, खोटाङको एसेलु खर्क गाउँपालिका वडा नम्बर 3 21 वर्षीय सूरज राई र रूकुमको साविक हुकाम गाविसा वडा नम्बर 57 वर्षीय कलम बुढाको शव भेटिएको हो। हिमपहिरोमा हिमालयन होली रे कम्पनीका बिर्ख ध्वज तामाङ, जगत तामाङ, लगबहादुर गुरूङ र नगमा दोर्जे पासाङ, नुरी शेर्पा, सन्तवीर तामाङ र उक्र ध्वज तामाङ सम्पर्कमा हुनुहुन्न। हिमलुङ हिमपहिरोमा इक्पिडिसन इमाजिन कम्पनीका कृते गुरूङ पनि सम्पर्कविहीन हुनु भएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनको दाटोरीले शव फेला पारेको हो। अविरल वर्षा, बाढ़ी र पहिरोका कारण चीनतर्फका 3 नाका अवरूद्ध बनेका छन्। भोटेको सिको बाढ़ीले रसगढ़ी ध्वस्त पारेको छ भने पहिरोको जोखिमका कारण तातोपानी नाका बन्द छ। यस्तै मुस्ताङको कोराला नाका पनि बाढ़ी पहिरोका कारण असोजेका गतेदेखि ठप्प भएको छ। नाकाहरू पूर्ण रूपमा बन्द हुँदा चाडपर्व लक्षित झन्डै 5 अर्ब बराबरको 700 भन्दा धेरै व्यापारिक कन्टेनर सीमा क्षेत्रमै थन्किएका छन्। कारण दशैं तिहारका लागि आवश्यक लत्ता कपड़ा, जुत्ता, चप्पल, विद्युत उपकरण र छिटो बिग्रिने स्याउ तथा सुन्तला जस्ता फलफूल बजारसम्म पुग्न सकेका छैनन्। चाडपर्वको मुखैमा आपूर्ति व्यवस्था अस्तव्यस्त बनेपछि एकातिर व्यापारीहरू अरबौं नोक्सानी र बैंकको ब्याजको मारमा परेका छन् भने अर्कातिर बजारमा सामानको अभाव हुन थालेको छ। बढ़दो ढुवानी समय, चिनिया मुद्राको विनिमय दरमा भएको वृद्धि र भाडादर बढ़ेका कारण यस वर्ष कपड़ा तथा उपभोग्य सामानको मूल्य 25-30% महँगो हुने हिमालय सीमा पार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीले बताउनु भएको छ। यसको सीधा आर्थिक भार सर्वसाधारण उपभोक्तामाथि पर्ने देखिएको छ। सड़क विभागका अनुसार अवरूद्ध बाटो मर्मत तथा पहिरो पछ्याउने काम तीव्र पारिएकाले मौसम अनुकूल रहेको रहे अबको छ दिन भित्र कोरोना नाका सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। तातो पानी नाकातर्फ भने सड़कमा समस्या नरहेको विभागले दावी गरेको छ, तर चिनिया पक्षले सड़कको कारण देखाउँदै तातो पानी नाका खुल्न मानेको छैन। अवस्था जटिल बनेपछि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले चिनिया राजदूतसँग भेट गरी नाकाहरू चाँडो सञ्चालनका लागि कूटनीतिक पहल गर्नुभएको छ। भूटानको राष्ट्रिय पुरूष टीमलाई गण्डकी प्रदेशको टीमले 8 विकेटले हराएको छ। आईसीसी पुरूष टी20 विश्वकप एसिया सब रिजनल छनौट ए अघि अभ्यास खेलका लागि पोखरा आएको टोलीलाई पहिलो खेलमा गण्डकीले सहजै हराएको हो। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा 97 रनको विजय लक्ष्य पाएको गण्डकीले 11 ओभरमा 2 विकेट गुमाउँदै पूरा गरेको हो। गण्डकीका लागि ईश्वर छेत्रीले 34 रनको अभिजित पारी खेल्नु भएको छ। उहाँले 22 बलमा 2 चौका र 3 छक्का प्रहार गर्नुभएको छ। यस्तै दीपक डुम्रेले 26 रनको अभिजित योगदान दिनुभएको छ। अब सैन्य खबरहरूसँगै राति 10 बजेको ढोरबाराई हाइलाइट सहयोगको लागि सकिएको छ। भोलि बिहान थप समाचारको साथमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन चाहन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
3: यस, धुलेगोडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
4: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
3: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
3: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
2: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9856031353।

0: दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे त। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: होइन हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा। सम्पर्क 9790934335।
6: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
7: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीडित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भात दुलेगौडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
6: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
7: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीडित बिरामी,
6: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धुम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
7: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौडा, माछा पुष्प बैंकको ठिक पारिपट्टि।
6: सम्पर्क 0965903969, मोबाइल 9840826926।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
9: धोरबाराही हाइलाइट्सको साथमा
10: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।

0: तपाईको वरिपरि
1: नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा सृष्टि खत्रीको स्वागत छ। आज मिति 2083 साल असोज 15 गते बिहिबार, नेपाल सम्बत 1146 असोज कृष्ण पक्षको पञ्चमी तिथि सन् 2026 अक्टोबर 1 तारीख। ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् अन्तर्राष्ट्रिय र राष्ट्रिय घटनाका मुख्य समाचारहरू। कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत तनहुँएकमा आनन्द राज त्रिपाठी निर्वाचित, क्षेत्र नम्बर 2 को मतगणना जारी, क्षेत्रीय सभापतिमा रसामाया गुरूङ भन्दा जित राज राणाको दोब्बर अग्रता कायम, महाधिवेशन प्रतिनिधिमा स्थापित नेताहरू नै निर्वाचित हुने संकेत। बाढ़ी पहिरोका कारण अवरूद्ध पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा मनाङका बाढ़ी पहिरो प्रभावित क्षेत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत निरीक्षण, पुननिर्माण र राहतलाई प्राथमिकता दिने प्रतिबद्धता। पार्टीभित्रका सानातिना असमझदारी र मतभेदलाई बिर्सेर आगामी निर्वाचनको तयारीमा जुट्न नेता कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको आग्रह, नयाँ भन्नेले जे गरे पनि राम्रो भन्ने भ्रम जनतालाई परेको प्रचण्डको टिप्पणी। सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रण गर्न सरकार कानूनी सुधारको तयारीमा रहेको संचार मन्त्रीको दावी, पोखराबाट दुवैजना यात्रुको संख्या बढ़ाउन पोखराका मेयर आचार्यको आह्वान। मूल्य वृद्धि भएर आएको भए पनि पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने नेपाल आयल निगमको निर्णय। बाढ़ी प्रभावित क्षेत्रमा अब खोज तथा पुनर्प्राप्तिमा जाने सरकारको निर्णय, विपदपछिको हेली उद्धारमा 20 करोड़ खर्च। रसुवाको फुटेको सी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी, हालसम्म 16,15,55,33,000 बढ़ी संकलन। विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई 86 मेगावाट बिजुली बेच्ने सम्झौता हस्ताक्षर गर्ने जिम्मेवारी प्राधिकरणका एमडीलाई। प्रेस काउन्सिलका 4 सदस्यले जारी गरेको विज्ञप्ति प्रति महासंघको आपत्ति, फिर्ता लिन माग, छलफलमा सहभागी नै नभएका काउन्सिल सदस्यले व्यक्तिविशेषलाई आरोपित गर्दै एकपक्षीय वक्तव्याजी गरेको आरोप। ओडा अधिवेशन पार्टीको संगठनात्मक जीवन र लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्वपूर्ण चरण भएको डाक्टर शशांक कोरेलाको भनाई। सरकारले विगतका ठूला भ्रष्टाचार काण्डहरूको सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको रासोपाका सचेतक प्रकाश चन्द्र परियारको भनाई। जड़ीबुटी कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलित, 10 दिनदेखि उत्पादन बन्द, सामाजिक सुरक्षा कोषमा आबद्धतादेखि चाडबाड़ भत्तासम्मको माग। सुजल फूड्सको क्यान्डीम्यान दर्ता खारेज, भारतीय कम्पनीको दावी सदर, विदेशी ब्रान्डको हुबहु नक्कल गर्न नपाइने। इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँग प्रधानमन्त्रीको वालन शाहको भेटवार्ता, विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन प्रधानमन्त्रीको आग्रह। जेएनजी आन्दोलनमा सहभागीको मुद्दा फिर्ता लिएर कारागारबाट अथवामुक्त गर्न प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समिति अन्तर्गतको उपसमितिको सिफारिश। फ्रान्स देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपति पौडेल समक्ष ओहोदाको प्रमाणपत्र पेश। अब सातै प्रदेशमा विधि विज्ञान प्रयोगशाला डीएनए डेटा बैंक स्थापना गरिने विधेयक प्रतिनिधि सभाबाट पारित। नारायणी नदीमा आएको बाढ़ीले बगाएर नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रोज निकाल्न अझै सकस। अविरल वर्षा बाढ़ी र पहिरोको कारण चीनतर्फका तीनवटै नाका अवरूद्ध। दशैं तिहार लक्षित झण्डै 5 अर्ब रूपियाँका सामान सीमा क्षेत्रमै रोकिए। मनाङको हिमालमा गएको हिमलुङ पहिरोमा हराइरहेका मध्ये थप 3 जनाको शव भेटियो। अफगानिस्तानमा विस्फोट 3 बालबालिकाको मृत्यु। जोराडटनमा गोली चल्दा 1 जना घाइते 5 जना पक्राउ। फ्लाई दुबईको विमानमा 2 पाइलट बीच कुटाकुटको घटना सार्वजनिक। 34,000 फिटको उचाइमा रहेको विमान साउदीमा सुरक्षित अवतरण। एसियाली खेलकुदमा पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फिर्ता। र आईसीसी पुरुष टी20 विश्वकप एसिया सब रिजनल छनौट 1 खेलमा गण्डकी प्रदेशको टीमसँग भूटानको राष्ट्रिय पुरुष टीम 8 विकेटले पराजित। अवस्थै नै खबरहरूसँगै आजका लागि ढोरबाराई हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक सामग्री तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचार सहित उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित सृष्टि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141000 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
4: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
5: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
4: हो र, कहाँ छ र त्यस्तो?
5: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
6: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
7: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
6: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
7: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9560-62-028 र 9901-79-7016।
6: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै, ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए, हो र, हस् दाई, म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
11: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
12: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
12: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
12: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
13: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
15: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतार हिँदै?
16: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
15: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
16: त्यसो भए कहाँ जाने त कान्छा?
15: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
16: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
17: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
5: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556020445।
18: हजुर, दान गरौ।
19: शुक्ला
5: हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
16: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आठतन हो। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
18: होइन धुवामा के गरिराखेको छौ भने तिमी
5: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
18: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
5: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
18: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
19: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ, गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171556606।
20: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाथे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
20: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2, गाते पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
21: दिनको संकेत सधैँ बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव संचार दिवसद्वारा प्रायोजित कार्यक्रम सुप्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असोज 15 गते बिहिबार, असोज कृष्ण पक्षको पञ्चमी तिथि, सन् 2026 अक्टोबर 1 तारिक। श्रोतावृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव साथी पसल दुलेगोडा स्थित बनकेवा चोकबाट केही घर तल रिमा गेस्ट हाउस सँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षणकर गहनाहरू बनाउनु परेमा तपाईँले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौं तपाईँको आजको राशिफलतर्फ। सबैभन्दा पहिले मेष राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। तपाईँको काम सहज बन्ने योग रहेको छ। यात्रामा सुख प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। तपाईँको आजको दिन अलि नराम्रो भएकाले काम गर्दा सचेत रहनुपर्नेछ। मन शान्त भन्नेछ। अरूसँग विवाद नगर्नु राम्रो हुनेछ। आफूले सोचेका काममा बाधा आइपर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्नु राम्रो हुनेछ। मिथुन राशि, तपाईँको आजको दिन शुभ रहनेछ। दाम्पत्य जीवनमा सफलता मिल्नेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। आज योजना अनुसार रचनात्मक काम बन्नेछ। परिवारको साथले महत्वपूर्ण काम बन्नेछ। कर्कट राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। आफूले गरेको कामले मन प्रसन्न हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। खर्च कम गर्नु उचित हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। सिंह राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। आफ्नो काममा सन्तुष्टि मिल्नेछ। नयाँ लुगा लगाउन पाइनेछ। साथीबाट साथ मिल्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। सोचेको काममा हिम्मत गरेर लगानी गर्नु उचित हुनेछ। कन्या राशि, बौद्धिक क्षमता बढ्ने दिन रहेको छ। कार्यक्षेत्रमा भने आज कम बोल्नु उचित हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। व्यापारबाट धन बढ्नेछ। आफन्तको सहयोग प्राप्त होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। तुला राशि, धार्मिक कार्यबाट दिनको शुरूआतमा गरेका कामले सार्थकता पाउनेछ। आफ्नो कामले आफूलाई सुख दिनेछ। दाम्पत्य जीवन सहज बन्ने योग रहेको छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ। साथीको साथ मिल्नेछ। वृश्चिक राशि, तपाईँको आजको दिन राम्रो रहनेछ। व्यापारमा फाइदा हुनेछ। सन्तानबाट खुशी मिल्नेछ। पारिवारिक मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। सोचेको काम बन्दा मन खुशी हुनेछ। साथीसँग भने जोगिएर काम गर्नु उचित हुनेछ। धनु राशि, तपाईँको आजको दिन सामान्य रहनेछ। अनावश्यक यात्रा हुनेछ। स्वास्थ्यको विशेष ध्यान दिनुपर्नेछ। व्यर्थको काममा ऊर्जा, समय र पैसाको खर्च हुनेछ। बिहान उठेर शिवजीलाई सम्झिएमा दिन सहज बन्नेछ। मकर राशि, मान सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यका उच्च अधिकारीबाट हौसला प्राप्त हुनेछ। आफ्नो परिवारले भन्दा बाहिरका साथीले तपाईँको प्रशंसा गर्नेछन्। कुम्भ राशि,
लामो दूरीको यात्रा तय हुनेछ, आफूले गरेको काममा सन्तुष्ट मिल्नेछ, भाग्यले साथ दिनेछ, प्रेम सम्बन्ध सुमधुर बन्नेछ, धार्मिक क्षेत्रको भ्रमण गर्नका लागि दिन उचित रहेको छ।